0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुत्कु नगर पालिका 5 सोलू खुम्बू
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: राष्ट्रिय गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार पश्चिम सेती चार दशकदेखि अध्ययनमै सीमित ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन
6: तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि साउनमा 3,77 करोड़ वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो महिना विदेशीको संख्या 70,000 भन्दा धेरै
5: नेपालमा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या उच्च सर्पले टोकेमा घरेलु उपचारमा नलागि अस्पताल जान र टोक्ने नदिने उपाय अप्नाउन सुझाव
7: कहिले काहीँ जुत्ता भित्र आएर बसेको हुन्छ त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो मिलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो बुट लगाउनु पर्यो रातिमा टर्च लाइट बोकेर हिँड्नु पर्यो भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन फेरि
6: ट्रम्पद्वारा स्टेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत
5: र युवा खेलाड़ीलाई समेट्दै नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा

0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
1: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एमपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-6189 मोबाइल 97-072-540-89।
3: काया खैरनमा अब खबरको सिलसिला शुरूमा गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका बारेको खबर। सरकारले छवटा राष्ट्रिय गौरवका सिंचाई आयोजना मध्ये पाँच आयोजनालाई आउँदो पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका तयार गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै आयोजना प्रमुख संघको समन्वयमा सम्पन्न गर्ने समय सीमा पुनरावलोकन गरेको हो। आउँदो पाँच वर्षभित्र सम्पन्न हुने आयोजनामा भेरी बबई डाइभर्सन बहुउद्देश्य बबई सिंचाई सिक्टा सिंचाई सुनकोशी मरिन आइवर्सन बहुद्देश्य र रानी जमरा कुलरिया सिंचाई आयोजना रहेका छन्। संशोधित कार्ययोजना अनुसार भेरी बबई बबई र सिक्टा सिंचाई आयोजना अब तीन सुक्खा मौसमभित्र सम्पन्न गरिनेछ। तीन सुक्खा मौसम भन्नाले आर्थिक वर्ष 84-85 सम्पन्न हुनु अघि नै आयोजना पूरा हुने मन्त्रालयका योजना महाशाखा प्रमुख तथा सहसचिव मोहन कुमार साक्यले जानकारी दिनुभयो। यसको अर्थ यी तीन आयोजना चालू समेत गरेर तीन आर्थिक वर्षभित्र सम्पन्न हुनेछन्। आयोजनालाई कार्ययोजना अनुसार सम्पन्न गर्नको लागि काम गर्ने सिट वृद्धि गर्ने योजना छ। साथै खरिद प्रक्रियालाई सम्पन्न गर्ने र कुनै समस्या अनुसार समाधान गरिनेछ। गौरवको महाकाली सिंचाई आयोजना भने आर्थिक वर्ष 2091-92 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गौरवका पाँच सिंचाई आयोजनाको यो खबर कारोबार दैनिकले छापेको छ। यसैबीच सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। चार दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलडुटाबाट प्रतिनिधि सभा सदस्य डाक्टर पारा जोशीले बताउनुभयो। भारतीय कम्पनीले अहिले पनि अध्ययन मात्र गरिरहेकोले बताएकोले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाइ छ। शुरू नै बनेको भए आयोजनाको लागत कम हुने थियो तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँ बताउनुहुन्छ। पछिल्लो पटक 2079 भदौ 5 गते पश्चिम सेती परियोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेड इण्डियालाई अनुमति पत्र दिएको थियो। सुदूरपश्चिमको समृद्धि मात्र नभई देशकै गौरवको आयोजना रहेको पश्चिम सेती परियोजना चार दशकसम्म निर्माण नहुनुमा भू राजनीतिक चासो पनि कारण रहेको छ। भू राजनीतिक चासोको दबावले पनि परियोजना पटक पटक सम्झौता भएर पनि निर्माण चरणमा प्रवेश गर्न नसकेको पश्चिम सेती जलविद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकको खबर नागरिक दैनिकले छापेको छ। यसैबीच आजको नयाँ पत्रिका दैनिकले पोखरा र गौतम बुद्ध विमानस्थलको खबर छापेको छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26.25 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले नै कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाटै तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्र होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको छ। 81-82 मात्रै सरकारसँग 1.60 अर्ब ऋण लिएको प्राधिकरणले त्यसै वर्षसम्म सरकारसँग लिएको कुल ऋण 36.41 अर्ब रूपियाँ पुगेको छ। सरकारले बाह्य खाता अर्थात अन्तर्राष्ट्रिय ऋण तथा अनुदानबाट 35.48 अर्ब र आन्तरिक खाताबाट 93.60 करोड़ ऋण दिएको हो। 26.25 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानै नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: तरकारी तथा खाद्यान्नको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन अनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र उतार चढ़ाव देखिएको हो। प्रतिवेदन अनुसार विशेष गरी तरकारी तथा केही खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले उपभोक्ताको भान्साको खर्च बढ़ाएको छ। असारमा सबैभन्दा बढ़ी गोलबेडा र खुर्सानीको मूल्य बढ़ेको पाइएको छ। प्रतिवेदन अनुसार वैशाखको तुलनामा असारमा सोना मनसुली स्टीम जीरा मसिनो र बासमती लगायत चामलको मूल्यमा सामान्यदेखि मध्यम वृद्धि भएको छ। कच्चा पदार्थको मूल्य वृद्धि र इन्धनको मूल्य उच्च रहँदा ढुवानी लागत बढ़ेकाले चामल र दालको औसत मूल्य उकालो लागेको विभागको विश्लेषण छ। विभागले मूल्य वृद्धिका पछाडि माग र आपूर्तिसँगै प्राविधिक तथा बाह्य कारण समेत रहेको औल्याएको छ। वैशाखदेखि असारसम्म पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दुमै स्थिर रहँदा ढुवानी तथा यातायात लागत बढ़ेको विभागको विश्लेषण छ। रूस युक्रेन युद्ध तथा मध्य पूर्वको तनावका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा परेको अवरोध र भारतमा खाद्यान्न तथा तरकारीको मूल्य वृद्धिले समेत नेपालको बजारलाई प्रत्यक्ष प्रभावित पारेको विभागले जनाएको छ। तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि शीर्षकको खबर कारोबारमा छ।
3: चालू आर्थिक वर्ष 83-84 को पहिलो महीना साउनमा उत्साहजनक वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनमा विभिन्न 191 परियोजनाका लागि कुल 3,77,28,00,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो। प्रतिबद्धता आएको कुल परियोजना मध्ये अधिकांश साना उद्योग छन्। विभागका अनुसार 188 साना, 2 मध्यम र 1 ठूलो उद्योगका लागि विदेशी लगानी स्वीकृत भएको छ। प्रस्तावित परियोजनाबाट 1,773 जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ। साउनमा सूचना प्रविधि मूलक 128 परियोजनाका लागि 56,58,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। परियोजनाको संख्याको आधारमा आईटी क्षेत्र अग्र स्थानमा रहे पनि लगानी रकमको आधारमा भने पर्यटन क्षेत्र अगाडि छ। पर्यटन मूलक 33 परियोजनाका लागि 1,63,78,00,000 रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यसरी चालू आर्थिक वर्षको पहिलो महिनासम्ममा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,441 रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार साममा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,000 नागेको हो। चालू आर्थिक वर्षको सामको यो संख्या गत वर्षको सामको तुलनामा केही बढ़ेको छ। विदेश जानेको समग्र संख्या बढ़दा विदेशबाट आउने रेमिट्यान्स 22 खर्ब भन्दा बढ़ी पुगेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। कायाकैरनमा सर्पदंशबाट हुने घटना र जोगिने उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 95578-35990 95578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: मेरो कथा ब्याङ्किङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्धको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0574-94-33 4-95-555।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
9: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर लेकर तो हेर्नु समय पनि बचाउँदैछ। मलाई त मेजरको पानी लागिसकेको छ। मेजर अप्लायन्सेस, मेजरको पानी लाग्छ।
10: थोरै बचत धेरै कायदा, बिना काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहापत काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान। एमबीएल अटो लोन,
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय गौरवका पाँच सिंचाइ आयोजना 5 वर्षभित्र पूरा गर्ने कार्यपालिका तयार, पश्चिम सेती 4 दशकदेखि अध्ययनमै सीमित, ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन, तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, साउनमा 3,77 करोड़ वैदेशिक लगानी प्रतिबद्धता, अघिल्लो महिना विदेशिनीको संख्या 70,000 भन्दा धेरै लगायतका खबर प्रस्तुत गरिन्।
6: अब बाँकी प्रसंग, नेपालमा मानिसको ज्यान लिने विपदका घटना मध्ये सबैभन्दा धेरै सर्पदंशका हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गते यता देशभर भएका विपदका घटनामा 241 जनाको ज्यान गएकोमा ती मध्ये 66 जनाको सर्पले टोकेर ज्यान गएको हो। यसै गरी नेपालमा बाघ, चितुवा, हात्ती लगायतका वन्य जन्तुको आक्रमणबाट मानिसको ज्यान गएको चर्चा धेरै हुन्छ, तर सबै किसिमका जनावरको आक्रमणबाट ज्यान गुमाउनेको संख्या भन्दा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या झण्डै 4 गुणा धेरै छ। अझ भयावह अवस्था, सर्प टोकाईबाट ज्यान गएका घटनाको तथ्याङ्क अस्पताल भएका मृत्युको मात्रै हो। पछिल्लो एक अध्ययन अनुसार नेपालमा वार्षिक झण्डै 40,000 जना मानिसलाई सर्पले टोक्छ र उनीहरू मध्ये झण्डै 3,000 जनाले ज्यान गुमाउँछन्। ज्यानै जाने घटना हुने भएकाले सर्प मानव द्वन्द पनि बढ़िरहेको छ, तर मानिस सचेत हुने हो भने सर्पदंशका घटना कम गर्न सकिने र समयमा उपचार पाएमा ज्यान जोगिने विज्ञहरू बताउँछन्। थप जानकारी साथी भूजेन्द्र बस्नेतबाट।
13: सर्पले टोकेका र ज्यान गुमाएका घटना हरेक गर्मियाममा दिनहुँ जसो सुनिन्छ। सर्पले टोकेपछि शरीरमा विष प्रवेश गर्ने र त्यसले ज्यानै जाने गरेको कारण मानिस सर्पसँग धेरै डराउँछन्। तर सर्पले मानिसलाई खोजेर आक्रमण नगर्ने सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा बताउनुहुन्छ।
14: सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लहटी लहटी टोक्न चाहिँ आउँदैन, न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो, त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा।
13: सर्पले मानिसलाई खोजेर आक्रमण गर्दैन, मानिस सर्पको आहार नभएकोले ऊबाट बस्न सजिलो हुने बताइरहँदा पनि दर्शनी झण्डै 40,000 टोक्ने र 3,000 ज्यान जाने घटना कसरी हुन्छ त?
14: घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ, अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर चर्प लुकेको झाडीमा हात हालिन्छ, रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेर यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्, सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन।
13: सर्पले टोकेपछि उपचारमा लैजानु अघि घाउ सफा गर्ने, बाँध्ने, जडीबुटी लगाउने, अझ कतिपयमा त घाउ चुस्ने वा काटेर रगत बगाउनेसम्म गरेको देखिन्छ। यदि सर्पले टोक्यो भने अस्पताल लैजानु अघि के गर्ने र के नगर्ने त? सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटा।
14: बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले, तर कमसे कम पनि हाम्रो त्यो कान्छी अङ्गला चिरोस्, त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। प्राथमिक उपचारको काम नै त्यही हो, हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु, टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो टोकेको भागलाई नहल्लाइकन परिवारको मदतले सिधै जाँदा पनि हुन्छ।
13: सर्पले टोकेमा त्यस विरूद्धको खोप अनिवार्य भनिन्छ, तर गाउँघरमा धामी झाँक्री लगाएको र त्यसबाट निको भएका दावीहरू पनि आइरहन्छन्, त्यो कसरी सम्भव हुन्छ त?
14: करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरूले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ, अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ, यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ टोक्न त टोक्यो, विषालु नै हो तर विष चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन, त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो। जब शरीरभित्र विष गर्छ भने कुनै पनि चीजले काम गर्दैन, एन्टिभेनम नै लगाउनुपर्छ।
13: सर्पले टोकेमा शरीरमा विष जान्छ, उपचार नपाए मानिसको ज्यान जान्छ, वैज्ञानिक रूपमा पुष्टि भएका अरू उपचार विधि छैनन्। त्यसो भए सर्पको टोकाईबाट बस्न के गर्ने? सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा।
14: साफ सफाईमा ध्यान दिने, अर्को भनेको अब सावधानीका उपाय, आफू व्यक्ति नै केयरफुल हुनु पर्यो। जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो। खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो, होइन, मिलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो, भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन। फेरि
13: सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलीको नेपालमा सुन्न सक्नुहुन्छ। यसअघि साउनमा वैदेशिक लगानी प्रतिबद्धता बारेको खबरमा 3,77,00,00,000 रूपियाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, लामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आज एकमात्र द्वितीय सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धुती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: योच्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर सिराहामा साउन 14 भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज साई नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै यादवलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेशभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र गृह मन्त्री सुदन गुरूङले समेत यो विषयमा चासो देखाउनु भएको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश शीर्षकको खबर कान्तिपुरमा छ।
3: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ। स्टेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोशलमा नक्सा पोस्ट गर्नुभएको हो। स्टेट अफ हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरू भएपछि स्टेट अफ हर्मुजमा पानी जहाजको आवागमन रोकेको छ।
2: अब खेल खबर अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाड़ी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ। डर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको 15 सदस्यीय अफगानिस्तानको टोलीमा 6 नयाँ खेलाड़ी रहँदा 5 खेलाड़ीसँग 10 भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ। अफगानिस्तानले नियमित कप्तान राशिद खान, रहमानुल्लाह गुरबाज, अजमतुल्लाह उमर जाई जस्ता खेलाड़ीलाई भने बाहिर राखेको छ। टोलीमा नजीबुल्लाह जादरन र करीम जनत जस्ता अनुभवी खेलाड़ी पनि छन्। टोलीमा अफगानिस्तानका महान अलराउण्डर मोहम्मद नवीका छोरा हसन इशाखिल सहित मोहम्मद अक्रम, खालिद तानीवाल, असमत अलाम र फैसल सिनोजादा ले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर 24 अक्टोबर 3 हुँदैछ। समूह एमा अफगानिस्तान सहित नेपाल र जापान छन्।
3: अब केही खबर संक्षेपमा गैराती, गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको झापामा सबैभन्दा धेरै 159 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कास्की, स्याङ्जामा पनि ठूलो पानी परेको छ। लमजुङ र गोर्खामा पनि पानी पर्यो। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे र काठमाडौँमा पनि पानी परेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली सहित सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: रेड क्रस सोसाइटीको भक्तपुरको गोदाम भवनका लागि जग्गा खरिद गर्दा ठगी गरेको आरोपमा नेपाल प्रहरीले पूर्व अध्यक्ष संजीव थापा सहित पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। दिन घरकेको वा फर्केको झट्ट थाहा हुँदैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रिय गौरवका पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने कार्यतालिका तयार। पश्चिम सेती चार दशकदेखि अध्ययनमै सीमित। ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध विमानस्थलमा नियमित उडान हुन सकेन।
3: तरकारी र खाद्यान्नमा अस्वाभाविक मूल्य वृद्धि। साउनमा 3,77,00,00,000 वैदेशिक लगानी प्रतिबद्धता। अघिल्लो महिना विदेशीको संख्या 70,000 भन्दा धेरै।
2: नेपालमा सर्पको टोकाईबाट ज्यान गुमाउनेको संख्या उच्च। सर्पले टोकेमा घरेलु उपचारमा नलागी अस्पताल जान र टोक्ने नदिने उपाय अप्नाउन सुझाव।
3: ट्रम्पद्वारा स्टेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक। रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत।
2: र युवा खेलाड़ीलाई समेट्दै नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा।
3: अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन हालै बैतडी पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाण्डु ल्याइएको विषयसँग सम्बन्धित छ। यहाँ आकाशमा हेलिकप्टर देखिन्छ अनि तल भूइँबाट हेलिकप्टर हेर्दै गरेका नागरिक भन्दछन् हामीलाई पखाला लाग्दा बटटट्ट आवाज आउँथ्यो मन्त्रीजीलाई रुघा।

0: सवारी साधन को इंजिन और 33 रूप होने संबंधी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।

0: पोपाइट दिनेश राय संपर्क नंबर 98528703 5 98130034 2
1: सुलुखुबू आँखा उपचार केन्द्र सुलुदुत्कुबा नगर पालिका वार्ड नंबर 5 फलेरी सुलुखुबू।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुबूमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुनु बहिनी, सुरु दुखुम्ब नगरपालिका ओडानुमा 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुत्कुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखुण्ड नगरपालिका 5 सैलेरी सुनुखुम्बु।
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुर्किँदा अझै भए बुबा आमा दुईजनै सुकिँदा।
8: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
9: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजे तन्मा।
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 शिशुलाई आमाको दूध मात्र खुवाउ। 6 स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
10: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
11: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिका को चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आयोग हो सकता पाइए उन्हींसंग तत्काल क्रा कराओ बालबालिकासंग नियमित संवाद करने कराओ
12: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश मौसम संबंधी सही सूचना प्राप्त करौ सुरक्षित भविष्य निर्माण करौ मौसम तथा जलवायु संबंधी सूचना लिने र दिने करौ मौसम पूर्वानुमान को जानकारी नियमित रूप लिने करौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाओ जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास करौ वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियंत्रण जिम्मेवार बनाऊ वातावरण संरक्षण करौ जीवन रक्षा करौ
13: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश
14: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायी भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित उक्त लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी कराइन्छ चालू आर्थिक वर्ष भित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी कराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104
15: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु
16: दिदी आज बहिनीहरू सुमनलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त नागौँसो कोलकातामा देखिने जस्तो लक्षण छ त कतै नागौँसो त भाइ के भएको तिमीलाई घाँटी भन त
17: खै दिदी के हुनु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
16: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
17: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
16: बारिशमा लज सिर्जना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
18: वन जंगल को छेउमा घर आँगन पर होशियारी जोखिम टाने वारी पारी झाड़ी बुटान घास रख साझ पर्दा घर छोड़ी गाँव

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668 64 18।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: सूचीकृत हुन आउने सम्बन्धी सूचना।
7: प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र एक प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा, कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात् भदौ 23
4: गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिन्सल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
8: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
4: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 को टिकर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
8: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
4: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।
3: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतकुमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुर्कुन्द नगरपालिका 5, सोलुखुम्बु।

0: 育成法を参考にしてください。
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। नस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98134
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गुली सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्पिडमा हुर्किँदा अझै भए बुबा आमा दुईजना
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
6: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान्यमा काठमाडौँ नै जानुपर्ने हो कि क्या
8: धत बहिनी तिमी पनि कस्तो जमानामा छौ
7: बिसुरीको सामान लिन काठमाडौँ किन जानु
8: हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त
7: ए हो र दिदी
8: कहाँ पाइन्छ
7: म त खोज्दा खोज्दा थाकिसके हो
8: ल सुन बहिनी सुरु दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिसुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि
7: बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार
8: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
7: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
9: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000
10: सुनु दुपकुण्ड नगरपालिका पाँच सोलेरी सुनु

को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिका पोषणयुक्त खाना को विशेष आवश्यकता पर्द दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश करौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभार्थीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104।
2: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका सोलुखुम्बु।
0: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? निधाकी भन त।
3: खोइ दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्कै हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लत सृजना गरी धुवाकिरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हाती बालो गरू। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिनिधि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। शुरू भई स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
5: उत्पत्तिदेखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्गभन्दा महान मेरो देश, दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश, आज किन यति विघ्न लाचार छ? किन लाचार छ आफ्नै सिमानाभित्र परचक्रीको झण्डा गाडिँदा? किन लाचार छ आफ्नै भूगोल पराईको नक्साभित्र पारिँदा? अनि किन लाचार छन् यो देशका युवा? आमाको छातीमाथि विदेशी बुट बजारिँदा उठौं, जागौं, जागौं युवा हो र प्रमाणित गरिदिउ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन। आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाँक्नेहरूलाई पनि झकझकाउँ कि हाम्रा पुर्खाले त हामीले विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए, कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने? कुनै जात र धर्ममा बाँडिएर होइन, कुनै राजनीतिको नाराले भाँडिएर होइन, हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सिमानाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ, चाहे त्यो छिमेकीले मिचेको होस्, चाहे कुनै देशद्रोहीले बेचेको होस्।

0: मुक्ताबाट बचाउ र बचाओ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी आफन्तको साथीलाई परिचित नदिँदा र परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: गाउँदा साथी भाइ बुझ्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: कर प्रिन्ट मुजुकर को रकम भर सवारी साधन को नंबर एकिन गणे सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराट गयो।

त्यसै गरी विकास निर्माण गर्न सक्ने पर्याय त्यसकै निम्ति मर्न सक्ने मेरो देशमा एउटा अर्को महामानव

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा

0: इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। ट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिक निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 मा सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: छट्टैमा यो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98525 68 68 अङ्कमा 9852 05 7 6 8

0: Kitchen. Sony FM, the studio time.
1: It's 8 a.m. This is the call.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुर्गु नगर पालिका 5 सोलू खुम्बू.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: धन्यवाद. धार्मिक सांस्कृतिक महत्वको हिसाबले हेर्दा सर्पको पनि धेरै नै महत्व छ. अब यसमा थोरै पहिला इकोसिस्टमको पनि कुरा ल्याउँ. जस्तो हामी मनुष्य म्यामल्स भन्छौँ, हामी स्तनधारी प्राणी भन्दा सर्पहरू जो सरीसृप हुन्, रेप्टाइलहरू हुन्, हामी भन्दा धेरै वर्षौं वर्ष पहिले चाहिँ यिनीहरूको उत्पत्ति पृथ्वीमा भएको र हामीभन्दा बढी अधिकार चाहिँ खासमा सर्पहरू लगायत अन्य जीव जन्तुहरूको पनि छ भनेर हामी भन्ने गर्छौं. र त्यसै अनुसार अब नागपञ्चमी मनाउने भनेको चाहिँ अब विभिन्न किंवदन्ती छन्, थुप्रै छन् यसमा. अब यसको छुट्टै नै हजुरको एपिसोड भन्छ, तर यसलाई छोटकरीमा भन्दा हामीले चाहिँ एउटा देवताको रूपमा पनि पूजा गर्ने गर्छौं, नाग देवता भनेर पूजा गर्छौं. जस्तो अब कतै कहिलेकाहीँ हामीलाई दुःख पीड़ा असह्य भयो भने नाग लाग्यो कि भनेर पनि पूजा गर्छौं. अब नागलाई देवता मान्नुको चाहिँ विशेष कारण के रहेको छ भन्दा, नागलाई यसरी देवता मान्दा जुन हामीलाई सर्पको टोकाई हुने गर्छ त्यो टोकाईबाट बस्न सकिन्छ भन्ने एउटा विश्वास रहेको छ. त्यस्तै अर्को भनेको जस्तो नागपञ्चमीको अवसरमा हामीले ढोकामा नागको फोटो टाँसेर दूध चढ़ाउने गर्छौं र त्यो दूध चढ़ाउँदाखेरि दूधको जुन धारा बग छ त्यसले गर्दा सर्प चाहिँ त्यो दैलो भन्दा भित्र घरभित्र छिर्दैन र टोकाई हुनबाट बच्छ भन्ने पनि एउटा धार्मिक आस्था रहेको छ. यो फेरि विज्ञानसँग पनि जोड़िएको कुरा हो, किनभने सर्प भनेको रेप्टाइल हो, यिनीहरूले चाहिँ दूध खाँदैनन्. हुन त हामीले एउटा धार्मिक आस्थाको हिसाबले दूध चढ़ाउने गर्छौं, तर वास्तवमा सर्पको आहार दूध होइन. वैज्ञानिक हिसाबले पनि दूध खुवायो भने उनीहरूको पेट हामी डाइजेस्टिभ सिस्टम भन्छौं त्यसलाई असर गर्ने, बिग्रिने र लामो समय दूध पियाइरह्यो भने सर्प मर्न पनि सक्ने अवस्था जान्छ. र ठ्याक्कै त्यही हिसाबले दूध चढ़ायो र दूध घरमा दैलोमा पोखियो भने त्यसको गन्धले सर्पलाई दूध खास्न उसको आहार नभएकोले घरभित्र छिर्दैन भन्ने एउटा आस्था. साथै अब यो असार साउनको सिजनमा पानी पर्छ होइन, अब बाली नाली प्रष्ट हुन्छ, एकदम फस्ट्याउँछ भन्ने विभिन्न आस्थाहरू जुन चाहिँ फेरि वैज्ञानिक हिसाबसँग पनि जोडिन आउँदाखेरि हामीले चाहिँ धार्मिक सांस्कृतिक महत्व र वैज्ञानिक महत्वलाई सँगसँगै चाहिँ लगिरहेका छन्.
7: सर्पप्रति भएका विश्वास संस्कृति हेर्दा हाम्रा पुर्खाहरूले चाहिँ सर्पलाई कुन रूपमा व्यवहार गर्थे, या भनौँ उहाँहरूले सर्पको महत्व बारेमा थाहा पाउनु भएको थियो भन्ने लाग्छ कि कस्तो लाग्छ तपाईँलाई?
6: सर्पको मात्र होइन, अब धेरै कुराहरू चाहिँ जस्तो पहिला हामीलाई पुर्खाहरूले सिकाउनु भएको छ हामीलाई त्यसको वैज्ञानिक कारण थाहा नभएकोले गर्दाखेरि चाहिँ हामीले यो अलिकति कन्जर्भेटिभ सोचाइ हो, रूढिवादी हो भन्ने गर्थ्यौं. तर अहिले विस्तारै अध्ययन अनुसन्धान गर्दै जाँदा त्यति बेला भनिएका चीजहरू कुनै न कुनै रूपमा वैज्ञानिक रूपमा पनि जोड़िएको छ. सायद त्यो त्यति बेला हामीलाई त्यसरी वैज्ञानिक महत्व सिकाउन अब नजानेर वा नसकेर होला होइन, तर कुनै न कुनै रूपमा जोड़िन चाहिँ आउँछ. फेरि
7: कार्यक्रममा अब चाहिँ सर्पको पहिचानको चर्चा गरौं. मानिसहरू सर्प भन्ने बित्तिकै डराउँछन्, सामान्य भाषामा भन्नुपर्दा शत्रु ठान्छन्. तपाईँले भन्दाखेरि चाहिँ सर्प कस्तो जीव हो?
6: हजुर, अब हामी वैज्ञानिक हिसाबले त सर्प रेप्टाइल मै पर्यो होइन, ढाड भएका प्राणी मध्ये सरीसृप वर्गमा पर्यो. र अब विषालु हो, मान्छेले देख्ने बित्तिकै डराउने कारण भनेको जम्मा एउटै कारण, टोकाइले मृत्यु हुने डर भनेको डरकै कारणले हो. र हामीले त्यही डरलाई भगाउनलाई चाहिँ सबै सर्पहरू विषालु हुँदैनन्, सर्पहरूका पनि प्रकार छन्, कतिपय विषालु छन्, कतिपय अविषालु छन्. नेपालको परिप्रेक्ष्यमा हेर्ने भने अहिले करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन्. अब त्यो मध्ये विषालु चाहिँ जम्मा 20 प्रजातिका छन्, ती बाहेक अरू सबै अविषालु छन्। तर हामीलाई सर्प देख्ने बित्तिकै सबै विषालु हो जस्तो लाग्छ, अनि त्यसले टोकेर सबै सर्पले टोक्दा मरिन्छ कि भन्ने डर लागेर मान्छेहरूले सर्प देख्ने बित्तिकै मार्ने गर्नुहुन्छ. अब त्यही प्रजातिभित्र नि अझै विस्तृत रूपमा जाने हो भने कतिपय सर्प हिमालतिरै सीमित छन् जुन चाहिँ तराईमा पाउँदैन, कतिपय तराईमा पाउने सर्पहरू हिमालमा पाउँदैनन्. त्यसकारण सर्पको प्रजाति यसको अवस्था ठाउँ अनुसार भौगोलिक अवस्था अनुसार पनि विभिन्न प्रजातिका सर्पहरू पाइन्छ.
7: नेपालमा चाहिँ कति प्रजातिका सर्पहरू विकट भएको चाहिँ अहिलेसम्मको तथ्याङ्क छ?
6: हजुर, अहिलेसम्म तथ्याङ्कको हिसाबले हेर्दा 85 प्रजाति पुगिसकेको छ, र केही प्रजातिहरू आइडेन्टिफाई हुन बाँकी छ जस्तो अब वैज्ञानिक अध्ययन अनुसन्धान भइरहेको छ. निकट भविष्यमै भनौँ करिब 90 को हाराहारी पुग्ने अवस्था छ सर्पको चाहिँ त्यो मध्ये विषालु भनेको जम्मा 20 वटा सर्पलाई चाहिँ विषालु क्याटेगोरीमा राखिएको छ।
7: सामान्य आँखाले हेरेर सर्प विषालु हो कि होइन भनेर चिन्न सकिन्छ कि सकिँदैन सकिन्छ भने त्यसका आधारहरू के हुन्छन्?
6: यो चाहिँ अलिकति गहन विषय हो भन्छु म। जस्तो अब एउटा सर्पको विषयमा काम गरिरहेको पढिरहेको अथवा भनौँ न अरू कुनै क्रियाकलाप गरिरहेको जोडिएको सर्पको अध्ययन गरेको मान्छेको संगत गरेको मान्छेहरू छन् भने केही केही सर्पहरू यत्तिकै आँखाले हेरेर विषालु हो होइन टोकाइमा भनिन है मैले सर्पको प्रजातिको केसमा सर्प विषालु हो होइन भनेर छुट्याउन सकिन्छ तर त्यसको लागि धेरै लामो अनुभव चाहिन्छ है। सामान्य मान्छेको अवस्थामा यत्तिकै आँखाले हेरेर छुट्याउने भनेको चाहिँ एकदमै ठूलो भूल हुन जान्छ किनभने हामीले कतिपय अविषालु भनिएका सर्पहरू पनि विषालु निस्किन्छन् हामीलाई थाहा हुँदैन अनि कतिपय विषालु सर्प होला भनेको अविषालु भनेको झुक्किने हुन्छ। जस्तो गाउँघरका मान्छेहरूको लागि नाम सुनेको धेरै भनौँ गोमन करेत नै भन्ने गरिन्छ उहाँहरूको लागि के हो भन्दा कुनै पनि सर्पले यसरी टाउको उठाएर टोक्न आयो भने गोमन हो भनिदिनुहुन्छ है। सबै सर्पले टाउको उठाउँछ तर गोमनले भनेको त्यसको घाँटी पनि फैलाउने जुन फडा भन्छौ हामी हुड हो त्यो फैलाउने गर्छ। अब त्यो फैलाएको हो भने मात्र गोमन भयो होइन अझ कहिले काहीँ नफैलाइदिन पनि सक्छ। अब त्यो गोमनले फडा फैलाएन भने फेरि धामिन जुन अविषालु हो त्योसँग झुक्किन सक्छ। अब यसले फडा फैला छैन भनेर हामीले त्यसलाई धामिन हो भनेर छुन पुग्यो भने फेरि त्यो त कोब्रा गोमन हो अनि त्यसले टोकेर मृत्यु पनि हुन सक्छ। त्यसकारण सामान्य मान्छेको लागि चाहिँ हामीले आँखाले हेरेर छुट्याउन गाह्रो छ।
7: नेपाली व्यवस्थाले तपाईँले 20 प्रजाति विषालु भनेर पहिचान भनेका भन्नुभयो त्यो चाहिँ कुन कुन छन् सामान्य रूपमा? जस्तो कतिपय त नामबाट पनि नेपाली स्थानीय बाटोमा चिन्ने हुन्छ यो चाहिँ विषालु रहेछ यो नामको चाहिँ सर्प यो भनेर सामान्यतया छुट्याउनुहुन्छ। कुन कुन क्षेत्रमा बढी पाइन्छन् कुन कुन जातका सर्प चाहिँ विषालु भनेर नेपालका लागि छानिएका छन्?
6: अब मुख्य गरेर नेपालका तीन ठूला सर्प भनौँ तीन भन्दा पनि अब त्यसमा समूह छ जस्तो कोब्राको समूह कोब्रा एउटा करेतको समूह अनि अर्को भाइपरहरूको समूह। अब कोब्राको समूहमा एउटा कमन कोब्रा भन्छौ हामी जुन चाहिँ स्पेक्टेकल कोब्रा त त्यसले कसैलाई टोक्दा अथवा आफूलाई डर लाग्यो भने घाँटी उठाउँछ फैलाउँछ त्यो घाँटी फैलाएको क्रममा त्यसको पछाडिपट्टि हुडमा हामीले फडामा हेर्ने हो भने मार्क हुन्छ त्यहाँ कुनैको चाहिँ यु अथवा भी सेपको मार्क हुन्छ कुनैको गोलो ओ सेप हुन्छ। यु अथवा भी सेपको छ भने त्यसलाई हामी कमन कोब्रा अथवा नाग नर्मल कोब्रा भन्छौं। त्यस्तै अर्को चाहिँ जुन पछाडिपट्टि गोलो देखिएको भएर चन्द्रमा जस्तो देखिने भएर चन्द्रनाग भन्छन् है गाउँघरतिर। अब यो दुईटा कोब्रामा पनि कमन कोब्रा भनेको विशेष गरेर तराईतिर सीमित छ र यो अर्को मोनोकल कोब्रा भन्छौ जुन चन्द्रनाग त्यो चाहिँ पहाड़ी भेगतिर छ। त्यसले गर्दाखेरि अब तराई र पहाड़तिर पाइने फरक किसिमका कोब्रा भए त्यस्तै किङ कोब्रा छ राजगोमन जुन चाहिँ अब पछिल्लो चरणमा थुप्रै किङ कोब्राहरूको रेस्क्यूको कलहरू पनि आइरहेको हुन्छ उद्धार गरिएको भेट्छौं अथवा गाउँघरमा फोटो भिडियो खिचेर अहिले धेरै छ। धेरैले भन्नुहुन्छ अहिले यो तराईबाट आएको हो किङ कोब्रा सर्यो गर्मीले भन्नुहुन्छ त्यो होइन होइन त्यति मात्र कुरो छैन किनभने सर्पहरूको आफ्नो रैथाने वासस्थान भन्छौ हामी हेबिट्याट त्यो चाहिँ किङ कोब्राहरू वर्षौं पहिलेदेखि नै यहीं छन् अनि त्यसले गर्दाखेरि
7: यो कतिपयले काठमाडौँ आसपासमा चाहिँ पछिल्लो समयमा बढे भन्छन् त्यो
6: स्थानीय नै मानौ उनीहरूलाई किन भन्दाखेरि यो सर्पको पहिलेदेखिकै भौगोलिक अवस्था अनुसार यिनीहरू बाँचिरहेका छन्। जस्तो तराईबाट कहिले काहीँ अपवाद स्वरूप केही केही सर्प जस्तो मुढाहरूमा आउने अथवा कहिले काहीँ सपेराले ल्याएर छोडिदिने यी अपवादका केस भए तर यहाँ रहिथाने नै हुन् ती सर्पहरू। अब त्यो बाहेक अझै माथितिर जाने भने हिमालयन करेत भन्छौ हामी हिमालमा पाइने करेत जुन तराईमा पाइँदैन फेरि तराईको गर्मी बढेर हिमालमा गएर बसेको होइन उनीहरूको पुरानो आफ्नो रहिथाने वासस्थान नै हिमाल हो। त्यसले गर्दाखेरि त्यसलाई फेरि अब तराई ल्याएर छोड्दा उनीहरू बाँच्न गाह्रो हुन्छ त्यहाँको भौगोलिक हावापानी अवस्थाले मौसमले गर्दा। त्यसकारण सर्पको आफ्नै वासस्थान छ। अब करेतको चाहिँ हामीसँग छ प्रजातिका पाइन्छन् नेपालमा त्यो मध्ये धेरै ज्यान लिने भनेर नाम आएको चाहिँ कमन करेत जुन चाहिँ हामी घोड करेत होइन अनि चुडे करेत घोडघडाइज विभिन्न नामहरू छन् अब यो लोकालिटी अनुसार नाम फरक पर्दै जान्छ त्यसको टोकाइले गर्दाखेरि धेरै मर्छन्। त्यस्तै अर्को ब्यान्डेड करेत छ अघि मैले नाम लिएँ हिमालयन करेत छ होइन अनि ब्ल्याक करेतहरू छन् यी विभिन्न खालका करेतहरूको पनि उत्तिकै विष हुन्छ तर अब हामीसँग चाहिँ सबै करेतहरू सबै ठाउँमा पाइँदैनन् त्यसले गर्दाखेरि जस्तो कहिले काहीँ पहाड़ी भेगतिर पनि एकदम दुर्गम पहाड़तिर पनि सर्पले टोकेर मृत्यु भएको घटनाहरू आउँछन् त्यो भनेको प्रायः जसो यस्तै हिमालतिर पहाड़तिर पाइने करेतहरूको हुन सक्यो पहाड़ी भेगमा पाइने कोब्राहरूको हुन सक्यो। त्यस्तै भाइपरमा जाने भने एउटा रसेस भाइपर चाहिँ तराईमा पाउँछ जुन अजिङ्गरसँग झुक्किने हुन्छ अजिंगर को बच्चा भनेर रसस भाइपरलाई चलाएर मृत्यु भएका केही घटनाहरू छन् तराईमा। अब यो हेर्दा उस्तै देखिन्छ तर यो एकदमै विषालु हो। फेरि ती बाहेक केही हरियो प्रजातिका सर्पहरू छन् अनि त्यो बाहेक अरू माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर भनिन्छ है, हिमाल पहाड़तिर पाइने भाइपरहरू छन्। यसरी चाहिँ विशेष गरेर समूहमा भन्दा सजिलोको लागि गाउँघरले बुझ्ने कोब्रा, करेत र भाइपरको समूह विषालु छन् नेपालमा।
7: पहाड़ी क्षेत्रतिर चाहिँ यी समूहका सर्पहरू कतिको पाइन्छ? किनकि पहाड़तिर चाहिँ त्यति धेरै डराएको पाइन्छ जति तराई क्षेत्रमा डर देखिन्छ।
6: यस्तो छ, अब सर्प त अघि मैले भने चाहिँ अब पहाड़मा नै विषालु, तराईमा नै विषालु छ, तर अब बढ़ी खेतीपाती हुने ठाउँ भनेको तराई हो। अनि कतिपय घटनाहरू सर्प सर्प भनेको मुसा खान आउने हो, मुसा कहाँ लाग्छ भन्दा त्यही खेतीपाती बाली नाली भएको ठाउँमा। यो एउटा इकोसिस्टम नै जोडिएको छ। अनि तुलनात्मक हिसाबमा तराईमा चाहिँ खेतीपाती कम हुने भयो, के अरे पहाड़मा तराईको भन्दा, त्यसले गर्दा त्यहाँ चाहिँ अलिकति टोकाई कम भएको जस्तो लाग्ने हो। तर विषालुको हिसाबले कम्पेयर गर्ने हो भने पनि मृत्यु गराउन सक्ने सर्पहरू पहाड़मा पनि छन्। र पहाड़तिर अलिकति केही हुँदैन भनेर अलिकति कहिलेकाहीँ केयरलेस गर्ने कारण भनेको यो, विशेष गरेर हरेमहरूको समूहले बढ़ी टोकाई हुन्छ र हरेमको केसमा चाहिँ भनौँ न अरू कोब्रा करेटको जस्तो समयमै उपचार नपाएर जुन ज्यान गइरहेको छ अलिकति कम छ। हरेमहरूलाई चाहिँ एन्टिभेनम बिना पनि उपचार भुम्ने हुँदा पहाड़तिर चाहिँ अलिकति यो हस्पिटल नगए पनि हुन्छ भन्ने किसिमले केयरलेस गर्नुहुन्छ, तर त्यसो गर्नु हुँदैन। कहिलेकाहीँ त्यो केयरलेस हुँदाखेरि तपाईँको अङ्गभङ्ग हुने सम्भावना, हातको औंलाहरू काट्नुपर्ने अथवा हातै काट्नुपर्ने, खुट्टाका औंलाहरू काट्नुपर्ने, यस्ता खालका जटिलताहरू पनि आइदिन्छन्। त्यसले गर्दाखेरि सर्पले टोकेपछि यहाँहरूले सर्प चिन्नु हुँदैन भने तुरन्तै जुनसुकै सर्पले टोके पनि प्राथमिक उपचार केन्द्र अथवा सर्पदंश उपचार केन्द्र अथवा एन्टिभेनम कहाँ पाइन्छ त्यहाँ गइहाल्नुहोस् भन्छौ हामी।
7: उज्यालोको बढ़ेको नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौं। उपचार कसरी गर्ने, प्राथमिक उपचार कहीँ गर्ने, हामी के गरेर छलफल गर्छौं, अहिले चाहिँ प्रकृतिमा सर्पको महत्व र पारिस्थितिक प्रणालीको बारेमा चर्चा गरौं। धेरैलाई लाग्न सक्छ सर्प नभए पनि संसार चल्छ, किनकि त्यसले विष फाल्छ, मान्छे रिसाउँछ, सर्प नभए हुन्थ्यो भनेर धेरैले भनेको सुनिन्छ। प्रकृति र जैविक विविधता सन्तुलनमा सर्पको वास्तविक भूमिका चाहिँ के हुन्छ?
6: यसमा हरेक जीवको जस्तै सर्पको पनि एउटा आफ्नै महत्व छ। अब यसलाई जसरी हामीले सुरुमा चाहिँ अब भनौँ न सर्पलाई जस्तो मार्ने बचाउने कुराहरूमा पनि यो जोडिन्छ कि, सर्पलाई मानिस जातिले नमार्दा पनि सर्पको आफ्नै दुश्मनहरू पनि छन् नि, सर्पलाई खाएर न्याउरी मुसो बाँच्छ के चराहरू छन् होइन, अब सर्पलाई सर्पले नै खाइदिन्छ, किङको कुरा त झन् सर्पै रुचाउने सर्प भनेर चिनिन्छ। यसरी हामीले नमार्दा नमार्दै पनि प्रकृतिले नै त्यसलाई एउटा ब्यालेन्स गरिरहेको हुन्छ। त्यस्तै सर्पले अब हाम्रो जुन खेतीपातीमा बाली नाली नष्ट गर्ने छेपारो, किरा फट्याङ्ग्रा, मुसा, भ्यागुता लगायतका जनावरहरू छन्, ती चाहिँ सर्पले खान्छ अनि बाली नाली प्रष्टाउनमा एकदमै मदत गर्छ। यो चाहिँ एउटा हाम्रो इकोसिस्टमको हिसाबले भयो। त्यस्तै अर्को भनेको सर्पलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिइन्छ। हामीले जस्तो बाली नाली प्रष्टाओस् भनेर त्यसमा चाहिँ विभिन्न केमिकलहरू प्रयोग गर्छौं, सर्पले प्राकृतिक किसिमले नै ती बाली नालीमा नागले किरा फट्याङ्ग्राहरू खाइदिएर अनि किसानको प्रोडक्टिभिटी बढाउनमा हेल्प गर्ने हुँदा यसलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिने गरिन्छ।
7: सर्पलाई जस्तो किसानहरूको चाहिँ कति साथी जीव भनेर भन्ने गरिन्छ, त्यो एउटा साथी जीव पनि हो,
6: किसानको साथी नै हो, स्नेक्स आर फार्मर्स फ्रेन्ड भन्छौ, त्यो चाहिँ यो विभिन्न कुराले गर्दा।
7: हजुर, यदि कुनै पारिस्थितिक प्रणालीबाट सर्प चाहिँ पूर्ण रूपमा लोप वा नष्ट भयो भने त्यसको प्रत्यक्ष असर मानिस वा वातावरणमा कस्तो पर्न सक्छ भन्ने अनुमान गर्न सक्छ?
6: एक ठाउँमा भएको अध्ययनले के देखाउँछ भन्दा, जस्तो उहाँहरूले दुईटा ठूलो प्लटिङ बनाउनु भयो, दुईटैमा चाहिँ बाली नाली अब बिउ रोप्न शुरू भयो, अब त्यो बिस्तारै हुर्कदै बढ्दै जाने क्रममा एउटा प्लटिङमा चाहिँ बाली नाली भएपछि त अब किरा फट्याङ्ग्राहरू बिस्तारै आउँदै जाने भयो, अनि त्यो प्लटिङमा सर्पको समूह पनि केही समूह लगाएर राखिदिए, अनि अर्को प्लटिङमा अब बाली नाली बढ्दै गयो, किराहरू फट्याङ्ग्राहरू अब मुसा छेपारा भ्यागुता त के लाग्ने हुन् लाग्दै गयो, त्यहाँ चाहिँ सर्प छोडिएन। र हेर्दाखेरि के देखियो त भन्दा, जहाँ सर्प पनि छोडिएको थियो त्यो ठाउँमा चाहिँ किरा फट्याङ्ग्रा खाइदिएर चाहिँ त्यसले नेचुरल्ली नै त्यो बाली नाली एकदमै मजाले प्रष्टाउनमा हेल्प गरेको छ भने, अर्को प्लटिङमा चाहिँ बाली नाली एकदमै कम प्रोडक्टिभ भयो, किनभने त्यहाँ सबै किरा फट्याङ्ग्रा लगाएर खाए। यसले गर्दा प्रत्यक्ष रूपमा नै किसानको साथी भनेर त त्यहाँबाट पनि एउटा उनीहरूले एउटा डाटा निकालेको छ है। त्यो बाहेक भनेको अब जस्तो केही हार्मफुल केमिकल्सहरू पाइन्छन् जुन अब फोहोरमा वातावरणमा होला, हेभी मेटल्सहरू होला, त्यो चाहिँ सर्पहरूले अलिकति एब्जर्ब गरिदिने हुँदाखेरि त्यो वेमा पनि डाइरेक्टली इन्डाइरेक्टली मानिसको स्वास्थ्यसँग जोडिएका केही हार्मफुल केमिकलहरू यिनीहरूले एब्जर्ब गर्ने हुँदा पनि यसको महत्व चाहिँ छ।
7: तपाईँ जीव विज्ञानको विद्यार्थी पनि हुनुहुन्छ, सँगसँगै यो अभियानको कुरा भयो, कतिपयले चाहिँ यो हाम्रो वातावरणमा रहेको जुन विष चाहिँ अथवा कतिपय विषहरू चाहिँ यो सर्पले सोच्छ भन्ने कुरामा चाहिँ दुमिरहेका, कतिपयले यो हो, कतिपयले साइन्सले पुष्टि गरेको हुनुहुन्छ, संस्कृत संस्कृति उनीहरूले केही वातावरण रहेका विषहरू चाहिँ सोच्ने सक्ने क्षमता हुन्छ त के हुन्छ
6: अब यस्तो छ यसमा पनि अब धेरै जसो ठाउँमा हामीले कार्यक्रम चलाउँदै जाँदा के भन्नुहुन्छ भन्दा गाउँघरकाले यो सर्पले चाहिँ हामीले फालेको जति सबै कार्बन डाइअक्साइड भनौँ हामीले श्वास फेर्दा जाने जुन कार्बन डाइअक्साइड हो त्यो सबै लिइदिन्छ भनेर भन्ने गर्नुहुन्छ त्यो चाहिँ होइन त्यसरी डाइरेक्टली कार्बन डाइअक्साइड लिने किनभने सर्प पनि जीव हो जीवहरूको अब श्वास प्रश्वास प्रक्रिया भनेको अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने नै हुन्छ सर्पको पनि त्यही हो त्यसरी डाइरेक्ट कार्बन डाइअक्साइड लिने भन्दा पनि मैले अघि भने चाहिँ थोरै दोहोऱ्याए अघि भने चाहिँ वातावरणमा भएका केही हार्मफुल केमिकल जुन चाहिँ मानव स्वास्थ्यलाई असर गर्ने खालका हेभी मेटल्सहरू भनिन्छ त्यस्ता खालका चीजहरू उनीहरूले बिस्तारै बिस्तारै लिने हो त्यो लिएकोले गर्दाखेरि त्यो यदि त्यहाँ वातावरणमै रहिराख्यो भने त त्यसले त हामीलाई धेरै असर गर्छ त्यो चीज लिएको हुनाले सरले भने चाहिँ त्यो लिने कुरा चाहिँ
7: चिकित्सा विज्ञानमा चाहिँ सर्पको विष वायुको प्रयोगबाट बन्ने औषधहरूको भूमिका अहिले कस्तो छ चिकित्सा विज्ञानमा चाहिँ सर्पको प्रयोग कस्तो रूपमा भइरहेको पाइन्छ जसले जुन कुरा बुझ्यो भने पनि हामी सर्पको महत्व बुझ्न सक्छौँ भनेर मैले यो कुरा जोडेको
6: चिकित्सा विज्ञानमा सर्पको विष भनौँ न जसलाई पछि हामी औषधि पनि भन्छौँ एन्टिभेनम भन्छौँ प्रतिविष यसको ठूलै नै महत्व छ जसले पनि सर्पले टोक्यो भने हामीले अस्पताल गएर जुन उपचार गर्दाखेरि एन्टिभेनम चढाइन्छ त्यो फेरि त्यही सर्पकै विषलाई विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरेर बनाइने हो र हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा हाम्रो देशमा चारवटा सर्पको लागि बनेको एन्टिभेनम जुन पोलिभ्यालेन्ट भनिन्छ चारवटा सर्पको एउटै भायलमा एउटै सानो सिसी हुन्छ बोतल त्यसमा आउँछ त्यो चाहिँ नेपाल सरकारले इण्डियाबाट लिने गरेको छ र नेपालको विभिन्न हस्पिटलहरूमा डिस्ट्रिब्युट गर्छन् अब त्यसमा आउने दवाई भनेको अथवा औषधि के को हुन्छ भन्दा अघि मैले नाम लिएको एउटा कमन कोब्रा एउटा कमन करेट र एउटा रसेस भाइपर तीनवटा सर्प नेपालमा जुन पाइन्छ त्यसको हो र चौथो सर्प सर्टिकल भाइपर भन्छ त्यो चाहिँ अब इण्डियामा पाइएको छ नेपालमा हालसम्म नपाइएको हुनाले अहिलेसम्म नेपालका तीनवटा प्रजातिलाई काम गर्छ र अन्य विषालु सर्पले टोक्दा पनि त्यही पोलिभ्यालेन्ट एन्टिभेनम नै प्रयोग गरेर बचाउने गरिएको छ नेपालको परिप्रेक्ष्यमा त्यसले गर्दा मान्छेलाई टोकिसकेपछि उपचारको एउटा महत्वपूर्ण अङ्ग चाहिँ एन्टिभेनम पनि हो त्योबाट नि महत्व भयो त्यस्तै अब यसले सर्पकै विषले लागेको मात्र भनौँ न एन्टिभेनमको रूपमा मात्र काम नगरेर मान्छेलाई लाग्ने अन्य औषधि जस्तो सर्पको विषको नि प्रकार छ कोब्रा करतले टोक्दा यिनीहरूको विष भनेको न्युरोटक्सिक भेनम भनिन्छ जुन भनेको हाम्रो स्नायु प्रणालीलाई असर गर्ने विष हो त्यो स्नायु प्रणालीलाई असर गर्ने विष लाई नै प्रशोधन गरेर मेन्टल डिजिज सम्बन्धी औषधिहरू बनाउनमा प्रयोग भएको छ त्यस्तै भाइपर भने मैले जुन चाहिँ रसेस भाइपर हरेउहरू यिनीहरूको मैले समूह भाइपरको समूह भने यिनीहरूको विष भनेको हेमोटक्सिक भेनम भन्छ भनेको रगतलाई असर गर्ने विष बोकेको हुन्छ हो त्यो रगतलाई असर गर्ने विषबाटै यिनीहरूले प्रशोधन गरेर फेरि के को औषधि बनाउँछन् भन्दा पेन किलर सम्बन्धी औषधि होइन बीपी सम्बन्धी औषधि अझ अमेरिकामा पाइने एक खालको भाइपरबाट त महिलाहरूको स्तन क्यान्सरको लागि पनि अध्ययन अनुसन्धान भएर पोजिटिभ रिजल्ट आएको छ त्यसले गर्दाखेरि सर्पकै टोकाएको मात्र नभएर अन्य मान्छेका रोगहरूसँग जोडिएका औषधिको रूपमा पनि यसले काम गर्छ भनेर अध्ययन अनुसन्धान भइरहेको छ
7: उज्यालोको बदली नेपालमा हामी सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोरासँग कुराकानी गरिरहेका छौँ मानिस सर्प द्वन्द र अन्धविश्वासको कुरा जोडौं नेपालमा विशेष गरी तराई र भित्री मधेसमा मानिस सर्प विषको द्वन्द एकदमै धेरै बढेको पाइन्छ र अन्य क्षेत्रमा पाइन्छ द्वन्द बढ्नुमा एउटा विष नै भयो होइन त्यो विष सँगसँगै त्यो नबुझ्दा अथवा घटना न्यूनीकरण गर्ने उपाय नजान्दा के कारणले बढेको पाइन्छ
6: हामीले के लाउँदा मुख्य दुईटा कारण चाहिँ भेटाएका छौँ एउटा सरले भने चाहिँ डर के को भन्दा टोकेर मरिन्छ भन्ने डर र दोस्रो भनेको जनचेतनाको कमी अनि त्यो जनचेतनाको कमीको पाटोबाट चाहिँ हामीले काम गरिरहेका छौँ डर भगाउने काम र अर्को भनेको चाहिँ अब अस्पतालको व्यवस्थापन भनौँ न किनभने अझै पनि नेपालको सबै अस्पतालहरूमा सर्पले टोकेको उपचार हुँदैन है सबै अस्पतालहरूमा एन्टिभेनम पुर्याउन सकेको छैन त्यसले गर्दा कतिपय अवस्थामा बिरामीहरू सर्पले टोक्यो अब थाहा हुँदैन जहाँ नजिकै छ त्यही भनेर कहिले मेडिकल कहिले नजिकैको पोलिक्लिनिकहरू कहिले अब ठूल्ठूलो प्राइभेट अस्पतालहरू जानुहुन्छ जहाँ चाहिँ सर्पले टोकेको बिरामीको उपचार हुँदैन त्यस्तो ठाउँमा जाँदा समय लस हुन्छ र समय लस भएर बिरामी मृत्युको मुखमा जाने सम्भावना रहन्छ त्यसले गर्दा यो एउटा सर्पदंश व्यवस्थापन पनि मुख्य पाटो रहेको छ जनचेतना साथसाथै सर्पदंशको व्यवस्थापन यो दुईटा पाटोलाई हामीले सँगसँगै लान सकियो भने मृत्यु दर पनि कम हुन्छ र अनि सरले भने चाहिँ अब डर पनि बिस्तारै भाग्दै जान्छ अर्को दोस्रो भनेको चाहिँ यो जुन हामीले वासस्थानको कुरा गर्छौं हामीले गरेको अध्ययनले एउटा के देखेको छ भने दुई तीन ठाउँको अध्ययन गर्दा स्याङ्जा कालीगण्डकीतिरको गरेका थियौं र एउटा यही काठमाडौँ गोकर्णको त्यहाँ हामीले लगभग 30 वर्षको डाटा केलाउँदा 1990 देखि 2020 सम्मको हामीले त्यहाँको जंगलको सबै स्टडी गर्दा के देखियो भन्दा सुरुमा जंगल भएका केही ठाउँहरू त्यो बिस्तारै नासिएर खेतीपातीमा जमिनमा कन्भर्ट भएको छ र बिस्तारै त्यो खेतीपातीवाला जमिन उपयोग गर्दै गर्दै प्लटिङमा चेन्ज भएको छ, वासस्थानमा चेन्ज भएको छ। भनेको जुन जंगल थियो पहिला सर्प बसिरहने त्यो चाहिँ अहिले ह्युमन सेटलमेन्ट अथवा मानिसहरूको घर त्यही ठाउँमा बनेको छ। सर्प जहाँको त्यही छ, घर चाहिँ थुप्रिँदै गएको हुनाले उनीहरू वासस्थान सानो भयो अनि त्यो सानो वासस्थानमा कहिलेकाहीँ आहार नपुग्दा मुसा छेपारो किरा फटेङ्गा आदि इत्यादिको खोजीमा आफ्नो सानो वासस्थान भन्दा बाहिर आउँदा कहाँ जाने भन्दा मान्छेको घर पर्छ। त्यसले गर्दाखेरि यो टोकाईको समस्याहरू यसरी पनि बढेको देखिन्छ।
7: त्यो सँगै एउटा विश्वासहरूको कुरा जोड्दाखेरि चाहिँ पौराणिक कथा भ्रमहरू अनेक किसिमका छन्। अहिले तपाईँले एउटा कुरा त भनिहाल्नु, सर्पले दुध पिउँछ पिउँदैन भन्दिनँ, उसको प्राकृतिक आहार होइन भन्ने किसिमबाट, त्यो सँगसँगै सर्पले चाहिँ बदला लिन्छ एक रेजिस्ट्राको छ भनेदेखि त्यसले पछिसम्म फर्केर आएर पनि टोक्छ भन्ने एक किसिमको धारणा पाइन्छ। यो चाहिँ कतिको सत्य छ? साथै सर्पले कतिपय हात्तीले पनि मान्छे चिनेर आक्रमण गर्छ भन्छन्, त्यस्तै सर्पले पनि मान्छे चिनेर क्षमता हुन्छ कि कस्तो छ?
6: यस्तो छ, अब सर्पको केसमा यो अब जस्तो अब हामीले अब धेरै अगाडिदेखि नै अब हिन्दी फिल्महरू अथवा हिन्दी सिरियलहरू अब नागिन खालका होइन नागिनका जोडीहरू भएका फिल्महरू हेर्दै आउँदा त्यो फिल्महरूको एउटा हात पनि परेको हुनसक्छ, जहाँ चाहिँ एउटालाई मारिदियो भने अर्को जोडी आएर बदला लिने अथवा एउटालाई मारिदियो भने धेरै आएर बदला लिने यस्ता खालका त्यो छाप छोडेको। अब सर्पको केसमा वैज्ञानिक रूपले हेर्दाखेरि लामो समयसम्म मान्छेलाई सोचेर बदला लिने भावनाले चाहिँ सर्प आउँदैन। जसरी हात्तीको कुरा गर्नु, हात्ती भनेको म्यामल्स पर्यो होइन, स्तनधारी प्राणीहरू, यो इभोल्युसनको क्रममा क्रम विकासको क्रममा विकसित हुँदै हुँदै गएका प्राणी मध्येमा म्यामल्स पछिल्लोमा पर्छ। भनेपछि त्योभन्दा धेरै अगाडि चाहिँ रेप्टाइलहरू छ, यिनीहरूको ब्रेन साइज कम्पेयर गर्दा पनि रेप्टेलियन ब्रेन भनेको म्यामिलियन ब्रेन भन्दा अलिकति सानो हुन्छ र यिनीहरूको मेमोरी पनि म्यामलको तुलनामा अलिकति कम हुन्छ। त्यो हिसाबले नि मान्छे नै चिनेर बदला लिन आउने होइन, तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो किङकोब्राहरू केही सर्पहरूले गुड बनाएर अण्डा पार्छन् र त्यो गुड बनाएर अण्डा पार्दा उनीहरू दुई महिनासम्म त्यो गुड कुरेर अण्डा नकुरुन्जेल त्यहाँ कुरेर बस्ने हुँदाखेरि अब मान्छेले यो ठाउँ छोडेन रिक्स भयो भनेर चाहिँ अब भनौँ न अब रेस्क्यूको लागि अथवा मारिदिने गुणहरू जलाइदिने नष्ट गरिदिने यस्ता घटनाहरू पनि आइरहेका हुन्छन्। सर्पले त्यसरी मान्छेलाई अन्य जनावर भन्दा सर्पसँग बस्न अलिकति सजिलो छ। जस्तो तपाईँ सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन। सर्पले टोक्ने भनेको न मान्छेको मासु खाने हो न रगत खाने हो, यो त मात्र आफ्नो सेल्फ डिफेन्स आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो। त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा, तर घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर चर्प लुकेको झाडीमा हात हालिन्छ। रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर यत्तिकै अब नजिकै छ भनेर बाथरूमहरू टोयलेट निस्किँदाखेरि जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्। सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन त्यसरी।
7: परम्परागत कुराहरू चाहिँ धानी झाँक्रीको चलन छ, सर्पले टोकेपछि बिस धानी भनेर धानी झाँक्री। एउटा के उदाहरण पनि जस्तो सोलुखुम्बुतिरतिर चाहिँ सर्पले टोक्यो भनेदेखि धानी झाँक्री लगाउने चलन अहिले पनि छ। कतिपयले निको भएको विश्वास गर्छन् भने त्यो मान्छेलाई थप एन्टिभेनमहरूको आवश्यक देखिन्छ, त्यो चाहिँ कसरी भएको छ अथवा त्यो विश्वास चाहिँ के हो कारण भनिदिनुहोस् न?
6: हजुर, एकदमै गहिरो कुरा उठाउनु भयो सरले फेरि पनि। अब यसमा के हुन्छ भन्दा अघि मैले भने करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरू सबै के भयो अविषालु, र ती सर्पले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ, र अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ। यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ कोब्रा करतले नै टोकेको हुन सक्छ, तर त्यो टोकाई कस्तो भइदिन्छ भन्दा सुक्खा टोकाई भनिन्छ मेडिकल टर्ममा, जुन चाहिँ ड्राई बाइट। टोक्न त टोक्यो, विषालु नै हो, कोब्रा नै हो, करेत नै हो, भाइपर नै हो, तर एउटा यस्तो अवस्था हुन्छ ड्राई बाइट भनेको जसले टोक्दाखेरि दाँत गाड्दा यिनीहरूको विषालु विष जन्त भनिन्छ त्यो गाड्दा पनि उनीहरूको भेनम ग्ल्यान्डबाट भनौँ विष ग्रन्थीबाट त्यो विष चाहिँ विषको झोल चुइएर चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन त्यो प्रवेश नगरेको अवस्थालाई ड्राई बाइट भनिन्छ त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो तर वास्तवमा के हो त शरीरभित्र विष नै गएको छैन जब शरीरभित्र विष जान्छ सोलुखुम्बुकै कुरा उठाउनु भयो अब होइन सरले भनेको चाहिँ सायद त्यहाँ तपाईँले गएर फेरि सोध्नुभयो भने त्यो ठाउँमा पनि कहिलेकाहीँ केही केसहरू धामी झाँक्री गुरु पण्डित अथवा कोही गर्दा पनि मृत्युको केस भेटिन्छ किनभने हामीले पनि भेटाएका छौँ हामी पनि अध्ययन अनुसन्धान गर्दै जाँदा धामी झाँक्रीले निको गर्छ यो भन्ने ठाउँमा जाँदै कहीँ कतै झुकिएर तपाईँको प्रक्रियामा पनि त केही त्रुटिहरू भएर मृत्यु त भयो होला नि भन्दा भएको छ कहिले अब मन्त्र पुगेन कहिले अथवा भनौँ न सानो अब भाले चढाइयो ठूलो बोका चढाउनु पर्ने आदि इत्यादि एउटा एउटा कुरा त आउँछ त्यो किन भन्दाखेरि फाइनल्ली त्यो मान्छेको शरीरभित्र विष गर्छ भने कुनै पनि चीजले काम गर्दैन एन्टिभेनम नै लगाउनुपर्छ अझ कहिलेकाहीँ त एन्टिभेनम मात्र नभएर आईसीयू भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ त्यसले गर्दाखेरि मेडिकल ट्रिटमेन्टमा नै लाग्नुपर्छ यसको लागि
7: विष छोड्दाखेरि पनि थोरै अथवा धेरै भन्ने चाहिँ हुन्छ कि हुँदैन जस्तो अहिले तपाईँले भन्नु ड्राई बाइटको कुरा विष नै छोड्दा पनि एकदम थोरै छोडेर मान्छेले पचाउन सक्ने क्षमता भएको नभएको त्यो खालको कुरा चाहिँ हुन्छ कि हुँदैन
6: त्यो पक्कै पनि हुन्छ तर त्यो कुरा न सर्पलाई थाहा हुन्छ न हामी मान्छेलाई थाहा हुन्छ न अहिले भनौँ न डक्टरलाई नै थाहा हुन्छ यहाँ हाम्रो अहिले नेपालको केसमा किनभने त्यो अहिले कति विष छोड्यो भनेर मेजर गर्ने हामीसँग यहाँ अहिले स्रोत साधन छैन र त्यो किन पनि फरक हुन्छ भन्दा जस्तो सर्पको आफ्नो अवस्था हेरिकन कहिलेकाहीँ धेरै दिनदेखि भोकाएर बसेको होला केही पनि खाएको छैन त्यो अवस्थामा टोक्दाखेरि अलिकति विष बढी जाला अथवा कहिलेकाहीँ त्यो सर्पभित्र छिर्यो भनेर मट्टितेल फिनल हालिदिने गर्नुहुन्छ सर्प डराउँछ आत्तिन्छ मट्टितेल फिनल हाल्दा उनीहरूलाई एसिड जस्तो काम गर्छ पोल्छ शरीर जल्छ अनि त्यो अवस्थामा पनि आत्तिँदाखेरि अलिक बढी विष देला होइन त्यो थोरै दिने धेरै दिने चाहिँ हुन्छ तर कति थोरै कति धेरै भनेर अध्ययन पनि हामीसँग गर्ने स्रोत साधन छैन र सर्पले पनि आफूले यसलाई थोरै विष दिए पनि मर्छ मेरो विष कडा छ भनेर थोरै दिन्छु भनेर त्यो पनि शान्ति छैन अझ बच्चाको केसमा जस्तो बच्चाको केसमा अब सर्पले टोक्दा अझै सिरियस किन हुन्छ भन्दा सर्पले टोक्दाखेरि अब यो बच्चा छ यसलाई थोरै दिएर हुन्छ यो अलिक ठूलो मान्छे एडल्ट छ यसलाई धेरै दिन्छु पनि भन्दैन बच्चालाई सर्पले टोकेपछि फेरि जुन एन्टिभेनम हस्पिटलमा दिइन्छ त्यसको डोज पनि एडल्टकै जस्तै सेम हुन आउँछ त्यसले गर्दाखेरि यो चाहिँ ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ तर चाहिँ हामीले त्यही हो भन्ने चाहिँ के हो भने हस्पिटल दौडिहालौँ भन्ने
7: त्यसरी सर्प बच्चा र ठुलो बच्चा जस्तो मान्यु करेजको पनि अलिक ठुलो त्यसको माउ र सानसानो बच्चाहरूले टोक्दाखेरि चाहिँ विषको मात्र फर पनि अथवा खतरा हुने नहुने कस्तो हुन्छ
6: हजुर हुन्छ त्यसमा पक्कै पनि हुन्छ भर्खरै जन्मेका अब अन्डाबाट भर्खरै निस्केकाहरूको फुल्ली बडी अर्ग्यान डेभलप भइसकेका हुँदैन त्यसले गर्दाखेरि त्यसमा चाहिँ टोक्दाखेरि अलिकति कम विष जाने अथवा कहिलेकाहीँ ड्राई बाइट भइदिने धेरै जसो अवस्थामा ड्राई बाइट नै भइदिने सम्भावना पनि रह्यो अनि अर्को कुरा कहिलेकाहीँ फेरि त्यही सर्पले दुईचोटि तीनचोटि त्यसलाई हामी मल्टिपल बाइट भन्छौँ त्यो मल्टिपल बाइट भयो भने एमाउन्ट अफ भेनम बढी इन्जेक्ट भयो भनेको धेरैचोटि टोक्दाखेरि शरीरभित्र धेरै विष गयो
7: एउटै मान्छेले पर्नु
6: अनि त्यो हुने भने अझै बढी कम्प्लिकेसन जटिलता आउँछ मान्छेलाई उपचारको क्रममा कहिलेकाहीँ जटिलता जस्तो हामीले सुनिन्छ नि त त्यही मान्छे कुनै गाउँकोलाई मानव टोक्दाखेरि एक घण्टाभित्रै हस्पिटल लगेदा केही भएको छैन मजाले बाँच्यो अर्को मान्छेलाई त्यही एक घण्टाभित्र त्यही हस्पिटल लाँदा पनि मरेको हामी सुन्छौँ त्यही भएर यो धेरै चिजमा डिपेन्ड गर्छ जस्तो कि एउटा सर्पले शरीरको कुन भागमा टोक्यो जस्तो कोब्रा करेटहरू अघि हामीले भन्यौँ न्युरोटक्सिक विष बोकेको हुन्छ अर्थात हाम्रो स्नायु प्रणालीलाई असर गर्छ ब्रेनतिरको भाग भयो हो त्यहाँसम्म पुग्नलाई चाहिँ हामीले जस्तो यसले खुट्टातिर टोकेको छ कि छातीभन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि त्यो चिजले फरक पार्छ टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गर्यौं त्यसले फरक पार्छ हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त लग्यौं तर के त्यहाँ लग्ने बित्तिकै त्यो बिरामीले सही ट्रिटमेन्ट तुरुन्तै पायो त यसमा भर पर्छ अनि त्यहाँ पुर्याउन हामीलाई कति समय लाग्यो विभिन्न पाँच छवटा चीजमा भर पर्ने हुँदा उस्तै सर्पले टोक्दा एउटै ठाउँका मान्छे पनि कोहीलाई के हुने कोही बाँच्ने कोही मर्ने यस्तो अवस्था आउँछ
7: पानीको पर्वत विशेष बनेर नेपालमा अहिले हामी सर्प कस्तो जीव हो प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
0: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
8: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: थोरै बचत धेरै कायदा बिना काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रंगसहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।

0: Sim, Sakura, basta beijar. Jio Radio Network. उज्याला रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्याला अनलाइन र उज्यालाको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्नुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अघि हामी सर्प कस्तो जीव हो प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ सर्पदंशको जोखिम र रोकथामको उपाय बारेमा चर्चा गरौं। अनि तपाईँले भन्नुभयो सर्पले नखेटेर पुग्दैन, तीन चार कदम हामी पछाडि सर्यौं भने सर्पको टोकाइबाट बस्न सकिन्छ कि भनेर, तर अहिले पनि धेरैले चाहिँ सर्पले लखेटेर पुग्छ तर सर्पले चाहिँ मलाई हिँड्दै हिँड्दै 81 आक्रमण गर्यो यो खालको कुरा सुनिन्छ, अथवा म राम्रोसँग निभाइरहेको छु तर ओछ्यानमै आएर टोक्यो, यो खालको कुरा चाहिँ कसरी बुझ्ने हामीले?
1: पहिला म ओछ्यानकै कुरा उठाएँ, यो अझै इम्पोर्टेन्ट लाग्यो मलाई अघि भन्न छुटेकोमा होइन। अब ओछ्यानमा आएर धेरै जस्तो टोक्ने रातिमा रातिमा हुने करिब करिब 80% भन्दा बढी टोकाई करेतहरूको हुने गर्छ, किनभने करेत चाहिँ रातिमा सक्रिय हुने सर्प हो। कोब्रा अथवा गोमन भनेको चाहिँ अब बिहान साँझतिर बढी एक्टिभ हुने सर्प हो, त्यसले गर्दा रातिमा चाहिँ प्राय जसो गाउँघरतिर गर्मी सिजन हुन्छ, भुइँमै एउटा भनौँ न गुन्द्रो अथवा एउटा चकटी दिच्छाएर एउटा पातला तन्ना मात्र राखेर सुत्ने चलन छ, अनि त्यसमा हामीले झुल लगाइँदैन, अनि त्यसले गर्दाखेरि अब के अरे मान्छे मस्त निदाएको छ उसलाई थाहा पनि छैन त्यहाँ सर्प आयो होला भन्ने, तर कोल्टे फेर्दाखेरि अथवा हात खुट्टा कहिलेकाहीँ निन्द्रामा चलाउँदाखेरि सर्पलाई छोइन्छ, र सर्पलाई छोइएपछि अब सर्पलाई के लाग्छ भन्दा मलाई खतरा भयो मलाई मार्न खोज्यो भन्ने लागेर सर्पले टोकिदिने हो। अनि करेतहरूलाई चाहिँ यिनीहरूको फ्यान्स दाँत भन्छौं जुन दिस्तन्त कोब्राको भाइपरको तुलनामा एकदमै सानो हुने हुँदा टोक्ने बित्तिकै एकदम ठूलो दुखाइ पनि हुँदैन, रगत पनि त्यसरी देखिँदैन, इभन बाइट मार्क भन्छौं हामीले दुईटा विष दन्तको डाम त्यो पनि राम्ररी देख्न सकिँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, बिरामी अब सुतिराखेकै हुन्छ, एकैचोटि बिहान उठेपछि अलिकति गाह्रो भएपछि थाहा पाउने हुँदा अनि बल्ल हस्पिटल जाँदा कहिलेकाहीँ ढिला भइदिन्छ। अझ यहाँहरूले सुन्नुभयो होला विभिन्न वर्ष अब केही अगाडिका वर्षहरूमा एउटै घरका दुईजना सानसाना बालबालिका होइन दाजुभाइ बिते भन्ने खबरहरू आयो, अब त्यो भनेको प्रायः जसो करेतको टोकाई रातिमा हुने हो र बच्चाहरूलाई हुँदा अघि मैले भने यसै पनि दिउँसोमा पनि बच्चाहरूले भन्न थाहा पाउँदैनन् थाहा हुँदैन, अब रातिमा त ठूलै मान्छेलाई टोक्दा पनि मान्छेले पत्ता लगाउन गाह्रो पर्छ भनेपछि बच्चालाई टोक्यो सर्प गयो जान्छ आफ्नो बाटो, तर विष गइरहेको हुँदा मर्ने हुँदा हामीले झुल लगाएर सुत्न चाहिँ एकदमै पलङमै सुत्ने र सुत्दाखेरि पहिला ओछ्यानहरू टकटकाउने सिरानीहरू हेर्ने त्यसपछि झुल मजाले चारैतिरबाट टाँगेर अनि सुत्यो भने चाहिँ करेतको टोकाईबाट बचिन्छ भनेर चाहिँ यो अध्ययन अनुसन्धानमै देखिसकेको कुरा छ। त्यस्तै दोस्रो कुरा आयो लखेट्नेको कुरामा चाहिँ सरले भने चाहिँ यो लखेट्ने भनेको कहिलेकाहीँ सर्पलाई चलाउँदा जिस्काउँदा जस्तो अहिले उद्धारका क्रम पनि बढ्दछ नि त, उद्धार गर्ने क्रममा कहिले पुच्छर तान्नुपर्ने हुन्छ कहिले अब विभिन्न अप्ठ्यारा परिस्थितिहरू आइपुग्छ, त्यस्तो क्रममा अलिकति सर्प आफू डराएर दुई चार पाइला लखट्ने फरक कुरा भए, तर बदलै लिनको लागि लखट्ने भन्ने कुराहरू त्यस्तो चाहिँ अब वैज्ञानिक आधार छैन, किनभने यदि त्यसरी लखट्थ्यो भने त अब सर्पमा काम गर्ने त्यत्रा वैज्ञानिकहरू पनि छन् होइन उहाँहरूलाई पनि लखेट्नुपर्ने हो, कुनै बेला परापूर्व कालमा अथवा कसैको घटनामा त्यस्तो केही एउटा संयोगवश पनि कहिलेकाहीँ त्यस्ता घटनाहरू घटिदिन्छन् नि, त्यस्तो अवस्थामा कसैलाई केही दुई चार पाइला अथवा अलिकति अगाडिसम्म लखाटेको होला सायद त्यसको गुण थियो होला नजिकै आफ्नो बच्चा जोगाउनलाई त्यसरी गर्यो होला विभिन्न कारणहरू हुन्छ, तर सर्पको आफ्नो रेगुलर आनी बानीमा मान्छेलाई धेरै परसम्म लखाट्ने खोजी खोजी लखाट्ने चाहिँ हुँदैन।
0: हामीले सर्पले लखेट्दैन अथवा सर्पले खोजी खोजी टोक्दैन भन्दा भन्दै पनि अब विभिन्न कामको सिलसिलामा भेट हुन्छ र टोक्छ ज्यान जान्छ, ज्यान जाने घटना हेर्ने हो भने वर्षेनी सयौंजना मान्छेले ज्यान गुमाइरहेको सत्य नै हो। हामीले मनसुनजन्य विपदका घटनाहरूलाई हेर्दाखेरि मनसुनमा बाढी पहिरो लगायत मनसुनमा जे जे विपद प्रकोपहरू आउँछन् त्यसमा सबभन्दा धेरै ज्यान जाने घटना सर्पको टोकाईतिर जाँदो रहेछ, भनेपछि त्यो एउटा ठूलो विपद हो होइन, यस्तो भएकोले गर्दाखेरि सर्पदंश त्यही कारण ज्यान गुमाइरहेका छन् भने यस्तो अवस्थामा हामीले हाम्रो खेतबारीमा काम गर्दा घाँस दौडा गर्दा अथवा यस्तो टोकाईबाट बस्नको लागि अप्नाउनु पर्ने व्यवहारिक उपायहरू चाहिँ के हुन्छ? अब
1: जोगिनेमा जाँदा भन्दा थोरै अगाडि म यसको टोकाईको अवस्था नेपालको पनि जोड्न चाहे, जस्तो अब संसारभरमै पनि हेर्ने हो भने करिब करिब 55 लाख मान्छेलाई चाहिँ एक वर्षमा सर्पले टोक्दो रहेछ संसारभरमा, अब त्यो मध्ये मृत्युको हिसाबले हेर्ने हो भने कमसे कम अहिले 1,40,000 हाराहारी जस्तो चाहिँ मान्छे मर्छन् वर्षमा एक वर्षमा संसारभर एभ्री 4 मिनट्स 1 पिपुल डाई भन्छ, 4 मिनटमा एकजना मान्छे चाहिँ सर्पको टोकाईबाट मर्ने गर्छन् संसारभरमा, र सरले भने चाहिँ अघि आपद विपदको कुराहरू आयो, आपद विपदको मात्र नभएर कोही पनि एकजना मा मर्नु भनेको नै दुःखदको कुरा हो। त्यसमाथि अब अघि सरले हात्तीको पनि कुरा ल्याउनु भएको थियो, हात्ती गैंडा बाघ भालु यी सबै वाइल्ड लाइफले हुने मृत्यु भन्दा सर्प एक्लैले हुने सर्पको टोकाइले हुने मृत्यु धेरै माथि छ। तर अझै पनि यो अब नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर चिनिन्छ है, उपेक्षित डिजिज नै पर्छ यो, यसमा काम गर्ने मान्छे पनि कम छन्,
0: सरकारको चासो पनि कम छ।
1: अब अहिले विस्तारै बढ्दैछ, यो केही वर्षदेखि बढ्दैछ, अलि अगाडिसम्म त यस्तै इन्डिपेन्डेन्ट भनौँ न रिसर्चरहरू अथवा कन्जर्भेसनिस्ट अथवा गाउँका रेस्क्युअरहरू उहाँहरूले आफैले स्वतस्फूर्त रूपमा गरिरहेको अवस्था थियो भने अहिले पछिल्लो चरणमा अब नगरपालिकाहरूले नगरपालिकाहरूलाई तालिम दिने, वनले वनका कर्मचारीहरूलाई सर्पको तालिम दिने, अनि गाउँघरमै पनि स्थानीय रूपमा वडा वडाले आफ्नो होइन वडामा को को छन् अलिकति इन्ट्रेस्ट लिनेहरूलाई तालिम दिने, तालिम मात्र नभएर जनचेतनाका कार्यक्रमहरू राख्ने क्रम अहिले बिस्तारै चाहिँ शुरूआत हुँदै गएकोले यो एउटा राम्रो शुरूआत हो, यसलाई चाहिँ हामीले राम्रो मान्नुपर्छ। र यसरी नै विभिन्न खालका तालिमहरू, एउटा सर्प उद्धारको होला, अर्को मेडिकल पर्सनलाई त स्वास्थ्य विभागले गरिराखै हुन्छ, अहिले विभिन्न प्रादेशिक हस्पिटलहरूमा पनि मेडिकल पर्सनको लागि हस्पिटलमा पुगिसकेपछि कसरी म्यानेजमेन्ट गर्ने भन्नेको तालिमहरू पहिलेदेखि नै भइरहन्थ्यो भने अहिले गाउँघरमा स्थानीय तहबाट अन्य किसिमका तालिम कार्यक्रमहरू पनि बढ्दै गएकोले यी सबै कुराहरू एउटा होलिस्टिक एप्रोच भन्छौँ हामी, यो सबै मिलाएर चाहिँ बिस्तारै यसको सर्पदंशको मृत्यु र टोकाइको घटना कम गर्न सकिन्छ। अब म नेपालमा आए, अब नेपालमा कति देखाएको छ डाटाले भन्दा डब्ल्यूएचओले 1987 गरेको एउटा अध्ययनले चाहिँ नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षभरिमा सर्पले टोक्छ, त्यो मध्ये 1,000 जना मान्छेको ज्यान जान्छ भन्ने रेकर्ड छ। तर अहिले हालसालै आएर 2022 धरान बीपीकेएसएस हस्पिटलको डाक्टरको टिमले, प्रोफेसर डाक्टरहरू मिलेर गरेको एउटा अध्ययनले के इस्टिमेट गरेको छ भन्दा त्यति बेला डब्ल्यूएचओले नेपालमा गरेको त्यो अध्ययनमा चाहिँ हस्पिटलमा पुगिसकेपछि हस्पिटलको रेकर्डमा चढ़ाइएका बिरामीको मृत्युको संख्या मात्रै हो, कतिपय बिरामी त हस्पिटल पुग्नै पाउँदैन, गाउँघरमै मरिरहेका हुन्छन्, धामी झाँक्रीका जाँदा मर्या हुन्छन्, बाटोमै लाँदा लाँदै गाडीमा मर्या हुन्छन्, एम्बुलेन्समा मर्या हुन्छन् होइन, रिफर गर्दाखेरि यो सबैलाई जोड्दाखेरि तथ्याङ्क चाहिँ अलिकति

0: भनेका सर्पहरु बस्न मन पराउने भनेको झाडी ढुङ्गाको चाङ काठको थुप्रो उनीहरु सानो अब गुटुमुटु परेर सर्प त अब गोलो बनेर बस्निन्छन् सानो ठाउँ भए पनि पुग्ने हुँदाखेरि हाम्रो घर वरपर अलिकति थुप्रेर बसेका फोहोर अथवा केही चीज हामी स्टोर गरेर राख्छौँ अब गाउँघरतिर बोराहरू होइन थुप्रै बोरा 20-25 बोराहरू एउटा कोठामा स्टोर गर्ने हुन्छ त्यस्तोमा चाहिँ यिनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् र लुक्न गइदिन्छन् अनि त्यो लुक्न जाँदा हामीलाई काम पर्दाखेरि अब ढुङ्गा सुङ्गा हटाउँदा अथवा बोरा सार्दा त्यसरी टोकाई हुने गर्छ भने अर्को भनेको अब सावधानीका उपाय आफू व्यक्ति नै केयरफुल हुनु पर्यो जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर कहिले काहीँ जुत्ता भित्र आएर बसेको हुन्छ त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो होइन मुलेसम्म ग्लोभ्स लगाएर काम गर्नु पर्यो बुट लगाउनु पर्यो बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन फेरि
1: सर्पको चाहिँ यो महिना अलिकति बढी चाहिँ जोखिमपूर्ण हुन्छन् भन्ने चाहिँ कुन कुन महिना देख्न सकिन्छ
0: अब यो संसारभरको अध्ययनले जून जुलाई अगस्त सेप्टेम्बर भन्छ है चार महिना चाहिँ एकदमै प्रभावित भनेको हाम्रो चाहिँ अब असार साउन भदौ जेठदेखि नै भनौँ जेठ लास्टदेखि असारसम्मको हाराहारीमा एकदमै धेरै हुन्छ त्यो चाहिँ हाम्रोमा पनि फेरि मिलेको छ किनभने हामीले केही हस्पिटलहरू र सर्पको उपचार हुने ठाउँ सर्पदंश उपचार केन्द्रहरूमा गरिएको एक अध्ययनमा हामीले लिएको डाटाले चाहिँ त्यो बाहिरको भनौँ न रेकर्डलाई पनि मिलेको छ त्यही महिनाहरूमा बढी भएको छ अनि कहिलेकाहीँ चाहिँ त्यो महिनामा बढी टोकाई हुने हुँदा एन्टिभेनम बढी खपत हुने हुन्छ कहिलेकाहीँ विभिन्न कारणले त्यो पुगिरह हुँदैन उपचार केन्द्रहरूमा यस्ता समस्याहरू कहिलेकाहीँ आइरहेको छ
1: घर वा यो बस्ती वरपर चाहिँ सर्प देखियो भनेदेखि अहिले पछिल्लो समयमा त भिडियो बनाउने अनि त्यस पछाडि सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि उद्धारको नाममा एकजनाले उद्धार गर्दैछ भने उद्धारको सिप नभएकाले पनि प्रयास गर्ने किनकि त्यो भिडियो बनाउँछ भिडियो चाहिँ भाइरल गराउनेछ त्यसपछि यो कुराहरू धेरै देखिएको छ यो कुरालाई चाहिँ कसरी हेर्नुपर्छ र कसरी न्यूनीकरण गर्न सकिएन
0: हामीले के भन्छौँ भन्दा उद्धार गर्दाखेरि उद्धारको पनि एउटा प्रोटोकल छ क्या एसओपी भन्छ नि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर भनेको के भन्दा उद्धार गर्नु भन्दा अगाडि
2: And voices from around the globe. The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
3: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: अब कहिले काहीँ अप्ठ्यारो ठाउँमा पस्दिन्छ औजारले मात्र नभएर हातै लाउनु पर्ने हुन्छ त्यो अवस्थामा लगाउने अनि अब विषालुको केसमा त खाली हातले छुँदै नछुने भन्छौँ अनि सरले भने चाहिँ अलिकति फोटो भिडियोले गर्दाखेरि अब भाइरलको जमाना छ भाइरल हुन सबैलाई मन हुँदो रहेछ अनि त्यसले गर्दाखेरि अलिकति कोही कोही चाहिँ जानी जानी नै स्टन्ट गर्नेहरू पनि छन् जस्तो कि अब कहिलेकाहीँ उद्धार गर्ने क्रममा हेर्दाखेरि स्टन्ट जस्तो भइदिन्छ त्यो अप्ठ्यारो परिस्थिति हुन्छ त्यो फरक कुरा भयो तर कहिलेकाहीँ यसो गर्यो भने भ्युज आउँछ भनेर जानाजान गर्ने टोकाइदिने टोकेर केही हुन्न यी भन्दै जानाजान टोकाइदिने यस्ता चिजहरू चाहिँ बढ्दै गएका छन् त्यो टोकाउँदाखेरि कहिलेकाहीँ अब विषालु परिदियो भने होइन अथवा त्यो भिडियो बच्चाले हेरेर बच्चाले समाउन खोज्दा विषालुले टोक्यो भने अब आफू रेस्पोन्सिबल हुने कि नहुने त्यो पनि सोच दिनु पर्यो दोस्रो अहिले भनेको त्यसकारण हामीले के गर्दैछौँ भन्दा अहिले जति पनि हामी पछिल्लो चरण उद्धारको चाहिँ 3 दिनको एउटा तालिमको कोर्स बनाएरै हामीले वनको नीति नियम वाइल्ड लाइफको नीति नियमलाई पनि राखेर अनि त्यो छोड्ने बेलामा पनि अब नियम अनुसार त हामीले मुचुल्का उठाएर वन कार्यालयको होइन कोही अफिसर अथवा कोही कर्मचारीको निगरानीमा मात्र हामीले छोड्ने गर्नुपर्छ तर अब सिजनमा एउटै मान्छेलाई 20-25-30-40 कल आउने हुँदा उहाँहरू हामी सँगसँगै हिँड्दै मुचुल्का उठाउनु पनि गाह्रो पर्छ त्यसकारण उहाँले आफ्नो ठाउँमा काम गरिरहेका उद्धारकर्ताहरूलाई चिनेर उहाँहरूले नै अनुमान के हुन्छ एउटा उहाँहरूको आनी बानी बेहोरा कसरी काम गर्छ सबै थाहा भइसकेका हुन्छ चिनेर ठिक छ सरहरू तपाईँहरूले अब मिलाएर छोडिदिनु हाम्रो अब कर्मचारी छुट्टै त्यसको लागि एउटा खटाउनु पर्ने हुँदा अलिकति गाह्रो हुन्छ भनेर त्यसरी पनि भइरहेको छ यी सबै प्रक्रिया चाहिँ पुर्याउनु पर्छ अनि अहिले पछिल्लो चरण हामीले एउटा राखेको प्रस्ताव के छ भन्दा सुरुवात चाहिँ

0: ले अब सरकारी निकायबाटै गरौं त्यो सायद अब बन्द होला हैन नगरपालिकाको अब नगर प्रहरीहरु होला अथवा विपद व्यवस्थापनका कर्मचारीहरु होलान् अनि त्यसपछि आएर वडा मार्फत जाने वडामा चाहिँ टोल सदस्यहरु होला हो त्यस्तोलाई चाहिँ एउटा आफ्नो स्थानीयलाई नै अलिकति स्किल मेन पावर बनाउने गरेर त्यहाँबाट सुरु गरौं अनि त्यहाँबाट सुरु गर्दै गयो भने बिस्तारै चाहिँ एउटा राम्रो जनचेतना फैलाउन सजिलो हुन्छ भनेर त्यसरी चाहिँ कार्यक्रम सुरु भएको छ
1: त्यसैले उद्धारको लागि दक्ष जनशक्ति नभएको ठाउँमा पनि फोटो भिडियो लागि यतारा उता दौडाउने ढुङ्गा हान्ने त्यो किसिमको घटनाहरू पनि देखिएको छ त्यस्ता घटनाहरू चाहिँ हाम्रो समुदायले रोक्ने अथवा कसले रोक्ने त्यो चाहिँ
0: यस्तो अब यो बाध्यता छ हेर्नु अब जस्तो कतिपय अवस्थामा अब म आफैलाई पनि डिभिजन वन कार्यालयबाट अब डिएफओ सरहरूकै फोन आउँछ सर हाम्रो त यहाँ मान्छे नै छैन उद्धारको तालिम पनि लिएको छैनौ अब फलानुले त गरिरहेको छ अब जसो तसो त्यहाँबाट जोगाइदिएर जंगल छोडिरहेछ मान्छे पनि बचाछ अब कोही पनि छैन अब त्यो फेरि गरिरहेको चिजलाई नगर भन्न पनि मिलेन ठप्पै हुन्छ काम त्यसले गर्दाखेरि हामी समस्यामा छौं भन्नुहुन्छ कतिपय ठाउँमा त्यस्तो अवस्थामा हामी आफै हाम्रो टिम लिएर गएर तालिमहरू दिएर पनि मेन पावर बनाएका छौं र कतिपय अवस्थामा सरले भने चाहिँ टाढा टाढाको जिल्लाहरूको एकै ठाउँमा थुपारेर आठ दसवटा सर्प एउटै बौडामा हालेर हुलुल्ल एकै ठाउँमा छोडिदिने गर्ने चलन छ त्यो एकदमै गलत प्र्याक्टिस हो किनभने सर्पको एउटा टेरिटोरी हुन्छ यिनीहरूको एकदम सानो टेरिटोरी हुन्छ भने वैज्ञानिक अध्ययन अनुसार भन्ने हो भने त रेस्क्यू गरेको खासमा उद्धार गरेको सर्पलाई तपाईँले बढीमा दुई किलोमिटर भन्दा टाढा लगेर नछोड्नु भन्ने गरिन्छ त्यो आसपासको जंगलमा तर अब ठूलो सिटीहरू अब काठमाडौँ पोखरा बुटोलहरू लगायतका ठूलो सिटीमा त सिटी नै 15-20 किलोमिटर घेरेको हुन्छ त्यसले गर्दा अब त्यो पनि सम्भव भएन तर हामी के गर्छौँ भन्दा जुन आसपासको भनौँ कुनै सर्प भेटियो भने त्योभन्दा सबभन्दा नजिकको जंगल कुन छ त्यहाँ लगेर छोड्ने चाहिँ हामी गर्छौँ त्यो भनौँ न दिल्लै कटाएर यताको उता उताको यता ल्याएर छोड्दाखेरि उनीहरूको आफ्नो रेगुलर बासस्थान भेटाउँदैन आहार विहारमा असर गर्छ दुलो बनाएर गुण बनाएर बस्ने ठाउँ उनीहरूले भेटाउँदैनन् अनि उनीहरू त्यो ठाउँमा हेबिचुअल नभएकोले अन्य जनावरहरूले सजिलै आएर मार्ने खाने भइदिन्छ यो धेरै अवस्थाले गर्दा सर्पलाई धेरै परसम्म नछोड्नु भन्ने चाहिँ वैज्ञानिक कारण छ
1: उज्यालोको बजेट नेपालमा हामी सर्प विज्ञापन अनुसन्धानकर्ता कमलदेव कोटासँग कुराकानी गरिरहेका छौँ अब चाहिँ छोटोमा सर्पदंश व्यवस्थापन र प्राथमिक उपचारको बारेमा केही चर्चा गरौं यदि कसैले सर्पले टोकिहालेमा अस्पताल पुग्नु अघि सही प्राथमिक उपचार चाहिँ के हुन्छ पुग्नु अघि जस्तो अहिले चाहिँ कसैले चिर्ने कसैले मुखले तान्ने कसैले बाँध्ने अन्य किसिमका देखिन्छ सही प्राथमिक उपचार चाहिँ के हो
0: एकदम सही प्राथमिक उपचार भनेर सर्पदंशको केसमा के छ भन्दा सर्पले टोकेको विषको प्रभाव लाई कम गर्ने मात्रै हो सर्पदंशमा प्राथमिक उपचारको काम त्यसको लागि चाहिँ हामीले नर्मल्ली मेडिकलमा पाइने ब्यान्डेज जुन क्रेप ब्यान्डेज भन्छौँ हामी हो त्यो ब्यान्डेज अरू बेला पनि हाम्रो हात खुट्टा नर्किँदाखेरि लगाएर बाँध्छौ नि जुन त्यो ब्यान्डेज चाहिँ बाँध्ने र बाँध्दा पनि पहिला के चलन थियो भन्दा सर्पले टोकेर बिस स्वाट्टै माथि पुग्छ भनेर एकदम कसेर त्यो पनि एक ठाउँ होइन चार पाँच ठाउँमा बाँध्ने चलन थियो अब अहिले त्यसलाई चाहिँ बिस्तारै मेडिकलले चाहिँ यो गर्नु रङ प्र्याक्टिस हो गलत प्र्याक्टिस हो त्यसले गर्दाखेरि बाँध्न चाहिँ बाँध्ने टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले तर कमसे कम पनि हाम्रो त्यो पाँचवटा औँला मध्ये अब मेडिकल अथवा वैज्ञानिक हिसाबले चाहिँ 75 mmHg प्रेसर लगाएर बाँध्ने भन्छ अब गाउँघरकोलाई सजिलो भाषामा भन्नुपर्दा हाम्रो हत्केलाका पाँचवटा औँला मध्ये कमसे कम कुनै औँला छिरोस् त्यति मात्र टाइट गर्नु पर्यो अब सबैभन्दा सानो कान्छी औँला छ भने कमसे कम कान्छी औँला छिरोस् अनि त्यसले गर्दाखेरि त्यो एउटा मेन्टेन गर्छ ब्लड फ्लोलाई पनि तल र माथि मेन्टेन गर्ने हुँदाखेरि त्यति मात्र कसे पुग्छ त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ र त्यो गर्नुको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिनु हो प्राथमिक उपचारको काम नै त्यही हो हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु र तपाईँको टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो ब्यान्डेज अब सबैको घरमा होला नहोला नेपालको अवस्थामा होइन अब घर घरमा सबैले फर्स्ट एड बक्स नराख्न पनि सक्छन् त्यो अवस्थामा कहिलेकाहीँ पातलो चुन्नी सलले पनि बेर्न चाहिँ मिल्यो धेरै नकसी र यदि त्यो पनि अवस्था भएन इमर्जेन्सी हो स्नेक बाइट इज अ मेडिकल इमर्जेन्सी भन्छ त्यसले गर्दा इमर्जेन्सीमा त्यस्ता केही पनि भेटिएनन् र तपाईँको उपचार हुने अस्पताल एकदम नजिक छ आधा घण्टाभित्र पुग्न सक्नुहुन्छ भने तपाईँ त्यो टोकेको भागलाई नहल्लाइकन साथीहरूको मदतले परिवारको मदतले सिधै जाँदा पनि हुन्छ र यसमा तर प्र्याक्टिस के भइरहेछ त गाउँघरमा भन्दा कसेर बाँध्ने चार पाँच ठाउँमा तोड्ने बित्तिकै ब्लेडले चिरेर फालिदिइहाल्ने, मुखले चुसेर फालिदिने। अस्ति भर्खर पनि मैले पनि सोसियल मिडियामा देखेको थिएँ, सायद दाङतिर हुनुपर्छ, एकजना सानो बच्चालाई टोकेको छ, लेडिजले लिएर बस्नु भएको छ र त्यहाँ अरू मान्छेहरूले मुखैले चुसेर चाहिँ त्यसको विष फाल्नतिर लागेको अवस्था छ होइन। अब यी भए लगायत अब विभिन्न चिजहरू हर्बल औषधिहरू लगाउने यी सबै चिजहरू चाहिँ अहिलेसम्म मेडिकलले चाहिँ यो भेरिफाइड भइसकेका छैन। कस्तो अवस्थामा काम गरे जस्तो देखिन्छ भन्दा अघि मैले भने चाहिँ या त सर्प अभिसालु या त ड्राइभाइट, यो दुईटामा चाहिँ काम गर्यो निको गर्यो त्यसले भने जस्तो देखिन्छ। तर जब शरीरभित्र विष नै प्रवेश गरेछ भने यी सबै भनेको समय चाहिँ खेर फाल्नु मात्रै हो, त्यसकारण चाहिँ उपचारमा ढिलाइ हुन्छ। त्यहाँ सकेन भने फेरि अन्त्यमा हस्पिटलै लानु पर्यो, हस्पिटल लाग्दाखेरि ढिलाइ भइसकेको हुन्छ, त्यसले गर्दा यी चिजहरूमा समय खेर फाल्नु हुँदैन। नर्मल क्रेप ब्यान्डेज बाँध्ने अनि लाने।
1: त्यो सँगै अर्को चाहिँ एउटा चलन के देखिएको छ भनेदेखि सर्पले टोकेपछि यदि हामीले सर्प पहिचान गरिएन भने चाहिँ उपचारमा कठिनाइ हुन्छ, त्यसैले सकेसम्म कतिपय सर्पै मारेर सर्प पनि सँगसँगै लानुपर्छ अथवा यस्तो सर्प छ भनेर देख्नुपर्छ भने सर्प खोज्नतिर पनि लागेको पनि कतिपय ठाउँमा पाइन्छ। यो चाहिँ आवश्यक छ कि छैन नेपाल दाई? तपाईँले एक ठाउँ जोड्नु भएको थियो एउटै भेनम हो तीन चार थरले काम गर्ने भने, यो चाहिँ कस्तो हो?
0: पक्रिनु भयो त्यही कुरा। यो नेपालको केसमा भन्यो भने सिधै भन्नुपर्दा काम छैन भन्छ, किन भन्दा हामीले एक त सर्प मार्नतिर अथवा खोज्नतिर लाग्दा समय खेर गयो, त्यही खोज्नतिर लाग्दाखेरि टोकाई पनि भएको घटना फेरि सुन्नमा आएको छ। सर्प कुन हो भनेर चिन्नलाई खोज्न जाँदा अर्को लाइन टोकिया छ, दुईजनै एकैचोटि जानु परेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, जुनसुकै सर्पले टोके पनि दिने एन्टिभेनम एउटै छ नेपालमा। जस्तो बाहिर चाहिँ अघि मैले नाम लिएँ नि, फरक यो प्रजातिका कोब्रा जस्तो कमन कोब्रा, मोनोकल कोब्रा, कमन करेट, यी विभिन्नका मोनोभ्यालेन्ट भनिन्छ। जुन सर्पले टोक्यो ठ्याक्कै त्यसैको मात्र औषधि बनेर आएको, एन्टिभेनम बनेर आएको हुन्छ। त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहीले लगाइदिँदा चाँडो हुन्छ भनेर सर्प चिन्हतिर लाग्ने हो। अब हाम्रो अवस्थामा सबै सर्पको दबाई एउटैमै मिसेर आएछ भने जुनसुकै सर्पले टोके पनि दिने दबाई त त्यही हो,
1: चिनिराख्नु
0: परेन, एउटा कुरा। दोस्रो कुरा, ल तपाईँलाई कोब्रा करतले नै टोक्यो भने ड्राइभाइट हुने सम्भावना पनि छ है, त्यहाँ पनि भयो कुरा। तेस्रो कुरा, हस्पिटल लानुभयो, सर्प मारेरै लानुभयो, ल कोब्रै मारेर लानुभयो, गोमनै मारेर लानुभयो, करेतै मारेर लानुभयो भने पनि जबसम्म त्यो बिरामीको शरीरमा सर्पले टोकेका लक्षणहरू देखिँदैनन् तबसम्म एन्टिभेनम चढाइँदैन। अनि लक्षणका आधारमा गरिने ट्रिटमेन्टहरू छन्, त्यसले गर्दा अब लक्षण नै देखिएपछि ट्रिटमेन्ट दिने हो, फेरि लक्षण देखेपछि दिने ट्रिटमेन्ट, यदि एन्टिभेनम नै चढाउनु पर्यो भने फेरि त्यही एन्टिभेनम हो जुन चाहिँ सबै तिनटै सर्पको लागि बनेर आएको छ। त्यसले गर्दाखेरि त्यो फेरि डक्टरले हेर्ने काम हो, त्यो बिरामीसँग लिएर मारेर गएकाले होइनन्। फेरि नेपालको केसमा अब सबै सर्प डक्टरहरूले चिन्नुहुन्छ भन्ने पनि छैन, कतिपय ठाउँमा चिन्नु होला, कतिपय ठाउँमा चिन्न बाँकी होला। त्यसले गर्दा यी विभिन्न क्राइटेरियाहरूले परिधिहरूले गर्दाखेरि सर्प खोजेर मार्नतिर आवश्यक छैन भन्ने चाहिँ हामी भन्छौँ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिम तपाईँहरू जस्तो नेपालमा स्नेक फेस्टिभल, सेभ द लाइफ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ, यस्ता अभियानहरूको उद्देश्य र तपाईँहरूले सञ्चालन गरिरहनु भएको यो दुईटा नेपाल स्नेक फेस्टिभल र सेभ द लाइफ, यसको बारेमा जानकारी गराइदिने के काम हुन्छ र यसको उद्देश्य के छ?
0: म बायोलोजिस्ट, म एमएससी जुलोजी भएको नाताले चाहिँ पहिला मैले सेभ स्नेक सेभ नेचर, सर्प बचाउँ प्रकृति जोगाउँ भनेर नै कार्यक्रमहरू गरिरहन्थे। र पछि त्यो कार्यक्रमहरू गर्दै जाँदा गाउँघरबाटै मलाई राम्रो सुझाव के आयो भन्दा, किन सर्प मात्र बचाउँ भन्ने, सर्पले टोकेर यत्रा मान्छेहरू मरिरहेछन् भनेपछि मान्छे बचाउने गरी पनि अभियान जोड्नुहोस् भनेपछि, त्यसपछि चाहिँ सेभ द लाइफ, जीवन बचाउने, अब चाहे त्यो सर्पको होस् चाहे मान्छेको होस्, अनि त्यहाँबाट चाहिँ हामीले जीवन बचाउनुपर्छ भन्ने उद्देश्य सहित सेभ द लाइफ क्याम्पेन चाहिँ अगाडि बढाइरहेका छौँ। र यो क्याम्पेन अगाडि बढाउँदै जाउँदा हामी विभिन्न स्कुल पुग्यौँ, कम्युनिटीमा पुग्यौँ होइन, अनि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्य विभागले अथवा स्वास्थ्य संस्थाहरूले गर्ने तालिमहरू, जहाँ चाहिँ डाक्टरले कतिसम्म सर्प चिन्दा आउँछ, मेडिकल्ली रिलेभेन्ट भन्छौँ, हस्पिटलमा कुन कुन सर्पले टोकेका बिरामीहरू आउने सम्भावना बढी छ भन्ने चिजहरूको लागि एउटा सानो बायोलोजिकल क्लास पनि राख्ने हुँदा त्यहाँ पनि गयौं। अनि धेरै ठाउँमा कार्यक्रम गर्दा गर्दा मनमा के विचार आयो भन्दा, हामी मात्र सबै ठाउँ पुग्न गाह्रो हुँदो रहेछ, बरु सबै मान्छेलाई जस्तो एक दिनमा हामीले कार्यक्रम गर्यो भने तीन चारवटा क्लास गर्न सक्छौं, भनेको 100-150 जना विद्यार्थी होला, तर हामीले यस्तो कार्यक्रम आँटौं कि जहाँ चाहिँ एकै दिनमा सबै स्कूलको पार्टिसिपेट होस्, जुन ठाउँमा गरिन्छ त्यहाँको भनेर चाहिँ एउटा महोत्सवको रूपमा तयारी गरेर नेपाल सर्प महोत्सव शुरू गर्यौं। र नेपाल सर्प महोत्सव हामीले नागपञ्चमीकै अवसर पारेर आजभन्दा 3 वर्ष अगाडि शुरू गरेका हौं, धेरै भएको छैन। र यो नागपञ्चमीकै अवसर पारेर शुरू गर्नुको उद्देश्य भनेको हाम्रो स्लोगन नै छ होइन, यो हाम्रो नेपाल स्नेक फेस्टिभल प्रमोटिङ ह्युमन स्नेक को एक्जिस्टेन्स थ्रू साइन्स आर्ट एण्ड कल्चर, भनेको विज्ञान कला र संस्कृतिलाई जोडेर चाहिँ जनमानसमा कसरी सर्प दंशको न्यूनीकरण गर्ने भन्ने हो। यसमा चाहिँ हामीले सर्पको प्रजातिको बारेमा कुरा गर्छौं, हामीसँग भएका डकुमेन्ट्रीहरू देखाउँछौ, त्यस्तै उद्धारको डेमोन्स्ट्रेशन, तालिम चाहिँ हुँदैन तर डेमोन्स्ट्रेशन भनेको कसरी उद्धार गर्ने, कलाई खबर गर्ने, वन कर्मचारीलाई कसरी खबर गर्ने, रेस्क्युअरलाई कसरी बोलाउने त्यो बारेमा हुन्छ। त्यसपछि हामीसँग विभिन्न स्कूलहरूले राखेका स्टलहरू हुन्छन्, हरेक स्टलमा छुट्टा छुट्टै सर्पको ज्ञान लिन पाइन्छ। अनि यसरी चाहिँ एकदम मल्टिपल कार्यक्रमहरू भइरहने हुँदाखेरि प्राथमिक उपचारको लागि हामीसँग मेडिकल टिम हुन्छ, अनि हामीले गरेको महोत्सवमा दुई दिनको महोत्सव हुन्छ, करिब करिब दुई दिनमा 5,000 हारारी स्कूलका विद्यार्थी र 1,000 हारारी त्यो जुन ठाउँमा भइरहेछ त्यो गाउँका मान्छेहरूबाट चाहिँ यो अब्जर्भेसन भनौँ न लिन आउनु भएको, सहभागी हुन आउनु भएको छ। र यो पहिलो चाहिँ हामीले पहिलो 7 वर्षमा 7 प्रदेश डुल्दैछौ, त्यो मध्ये हामीले पहिलो वर्ष गण्डकी प्रदेशमा गऱ्यौं, दोस्रो वर्ष हामीले रूपन्देही लुम्बिनी प्रदेशमा गऱ्यौं, अहिले हामीले भर्खर धनुषा मधेस प्रदेशमा गऱ्यौं, र अब हामी अब बाँकी रहेका अन्य 4 प्रदेशमा पनि विस्तारै गर्दैछौ। यो सबैको उद्देश्य भनेको सर्पबाट बचौं र सर्पलाई पनि बचाउँ।
1: सर्वप्रति हाम्रो आम मान्छेको बुझाइले हेर्दा यस्ता किसिमका कार्यक्रमहरू थप बढाउन कतिको आवश्यक छ?
0: एकदमै धेरै आवश्यक छ। अब अहिले हामीले शुरू गरेछौं, विस्तारै अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ, र जति सक्यो धेरै जनचेतना जगाउन सकियो भने सर्पको डर पनि कम हुन्छ, टोकाई पनि कम हुने भयो, टोकाई कम भएपछि स्वतः रूपमा मृत्यु त कम नै हुने भयो। त्यसले गर्दा यस्ता कार्यक्रमहरू स्थानीय रूपमा पनि अहिले हामीले गरेको महोत्सवहरू देखेर कतिपय स्थानीय रूपमा पनि आफै स्वतः स्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ, उद्धारको तालिमहरू त्यहीँबाटै शुरू भएको छ। हाम्रो कार्यक्रम हेर्दा यो त चाहिने रहेछ, यत्रो ठूलो एकै दिनमा सबै जम्मा गर्न नसके पनि 20-25-40-50 जनालाई गर्छौं भन्दै त्यसरी चाहिँ कार्यक्रमहरू गर्न शुरू भएको छ। यो एकदमै पोजिटिभ कुरा हो, र यस्ता कार्यक्रमहरू जसले गरे पनि हुन्छ, धेरै भन्दा धेरै हुनु पर्यो, र त्यसको उद्देश्य भनेको मान्छे पनि जोगिने सर्प पनि जोगाउने हुनु पर्छ।
1: अब अन्तिममा आजको कार्यक्रम विदा हुँदै गर्दाखेरि रेडियो सुनिरहनुभएका श्रोताहरूलाई मानिस र सर्पको सह अस्तित्वका लागि एकदम तपाईँको मुख्य सन्देश के छ, यो सह अस्तित्व कायम रहोस् भन्नका लागि?
0: मुख्य सन्देश भनेको अब अहिले त अब प्रविधिले सजिलो बनाइदिएको छ, यहाँहरूले आफै सो अध्ययन गरेर जस्तो इन्टरनेटमा हेर्नुभयो भने नेपाल सरकारकै होइन इडिसिपी स्वास्थ्य विभागले निकालेको स्नेक बाइट म्यानेजमेन्ट गाइडलाइनहरू छ, होइन नेपालका विषालु सर्प भन्ने पुस्तकहरू जुन चाहिँ गुगल गर्नु भने पीडीएफहरू सित्तैमा पढ्न पाइन्छ, त्यहाँबाट बिस्तारै नलेज लिँदै जानुहोस्। अनि त्यसपछि अलिकति राम्रो सन्देश दिने रेस्क्युअरहरू को को छन् उहाँहरूको भिडियोहरू हेर्नुहोस्। अनि त्यहाँभन्दा माथि अझै जानु पर्यो भने अब मेडिकल डक्टरहरूको पनि नम्बरहरू लिइराख्नु, आफ्नो अवस्थामा आफ्नो घर नजिक कुनमा चाहिँ उपचार हुन्छ, अनि यस्ता सन्देशमूलक चीजहरू हेरिएर अनि सर्पमा राम्ररी काम गरिरहेका चाहे उद्धारकर्मी होस्, चाहे कन्जर्भेसनिस्ट हुन्, चाहे रिसर्चर हुन्, चाहे मेडिकल पर्सन, उहाँहरूको संगत गर्दै बिस्तारै आफ्नो डर भगाउँदै सर्पको जानकारी राख्दै सर्पलाई नि आफ्नो ठाउँमा बाँच्न दिउँ, हामी पनि आफ्नो ठाउँमा बाँच्न दिउँ, सह अस्तित्वको मिनिङ नै त्यही हो। त्यसरी चाहिँ यो सम्भव छ, फेरि त्यसले गर्दाखेरि मानव र सर्प बचाउने भन्छौँ हामी।
1: हुन्छ, त्यो महत्वपूर्ण समय दिनुभयो, एकदमै महत्वपूर्ण विषय यो नेपालभरि नै एकदमै खाँचो भएको यो विषय, यो विषयमा आफ्ना अनुभवहरू सहित सुझावहरू बाँड्नुभयो, यो मान्छेलाई तर्फदेखि धन्यवाद।
0: मलाई पनि यहाँ बोलाएर सरले यो सर्पमा आफूले जाने बुझेका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि सम्पूर्ण टिमलाई
1: धेरै धेरै आभार प्रकट गर्दछु। हुनुहुन्थ्यो सर्प विज्ञान मान सम्मानकर्ता कमल दीप कोटा, यहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ, त्यसै गरी आइयुसिएनको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरेका छौँ। अब भने आजको बन्द नेपालको समय सकिन लागेको छ, अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा सफल गर्छौ। आजको बन्द नेपालबाट प्राविधिक साथी दिनेश

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनिया फिल्म स्टुडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोनू दुर्कुन नगर पालिका 5 सोनू खुम्बू
1: केवाईसी अपडेट का लागि बैंक बाट बोलेको भन्दै स्क्यानिङ गर्ने गिरोह सक्रिय ओटीपी पासपोर्ट जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह आउँदो मंसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य वध अघि पशु र वधपछि मासु परीक्षण गर्नुपर्ने आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने नेपाली बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका नेताको दावी र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो।

कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वित्तीय संस्था डिजिटल वालेट जस्तै ई सेवा र वा टेलिकम सेवाहरूमा आफ्नो व्यक्तिगत विवरण अध्यावधि गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्ने र सुरक्षाका लागि समय समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ। तर गलत कार्य गरेको आरोपमा बाराको देउताल गाउँपालिका चारका 22 वर्षीय अभय तिवारी

थापा पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरीकारले चितवनको सम्बन्धमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नु पर्यो भन्दै पछिल्लो समयमा वाहनवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएपमा फोन मार्फत स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड प्राप्त गरी खातामा पहुँच पुर्याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सीआईबीले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेष गरी वाहनवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएप कल गर्ने गरेका थिए। उनीहरूलाई विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान भनिएको छ। प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटीपी पासवर्ड पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ। आउँदो मंसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ। सरकारले हालै राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ। काठमाडौँ उपत्यकाका सबै पालिकामा मंसिर 1 देखि अनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर उपमहानगर र नगरपालिकामा माघ 1 देखि ऐन लागू हुनेछ। अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित स्वस्थ र

स्वास्थ्य अवस्था जाँच गरिनुपर्छ भने दफा नौले तोकिएको व्यवस्थित वर्षशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै दफा दश अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। ऐनको दफा एघारले रोगी संक्रमित वा कालगतिले मरेका पशुको मासु बिक्री वितरणमा रोक लगाएको छ भने दफा बाह्र र तेह्रले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि

व्यवसायलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ। आज पहाड़ी क्षेत्र में ठूलो पानी पर्ने संभावना छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले देशभर बादल लागेको छ। दिउँसो पहाड़ी क्षेत्र में पानी पर्ने अनुमान छ। पहाड़ी धेरै जसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश को तराई भाग का एक दुई ठाउँमा ठूलो वर्षा को संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश को तराई र मधेश प्रदेश का कई ठाउँमा हावाहुरी को समेत संभावना छ। आज राति कोशी प्रदेश को तराई भाग मधेश तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश का तराई थोड़े ठाउँमा मध्यमसम्मको

0: के ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएस भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ। हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बनाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ र त्यहाँ पहिरो खस्ने क्रम रोकिएको छैन। प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहितको टोली पहिरो क्षेत्रमा खटिएको छ। बाटो खुलाउने पहल भइरहेको तर पहिरो खस्न रोकिएपछि मात्रै काम शुरू हुने जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। धानको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा घोराईका सोहनलाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र खिमबहादुर घरती विरूद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूले गएको सन् 28 गते राति घोराई उपमहानगरपालिका 7 शिशुहरूमा ट्र्याक्टरमा डीएपी र यूरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्र्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा यूरिया मल बरामद भएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्याय अधिवक्ता श्रीधर अधिकारीको अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा

जनाको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष आसाममा 68,110 जना विदेश गएका थिए। त्यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको सामको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्ष आसाममा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्ष आसाममा 9,969 जना गएका छन्। समग्रमा नै पोहोरको सामको तुलनामा यस वर्ष आसाममा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटा विरूद्ध बाल बालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको क्ल्यानमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 वर्ष उमेरका लाखौं बाल बालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1,00,000 भन्दा बढ़ी मात्र फेला परेको दावी गर्दै सामाजिक

साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्कुल गरिरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 रनले पराजित

एका साथ 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाट मलेसिया जानेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। सोमबार एमआरआईको नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया साउदी अरब र हङकङसँग खेल रहेको छ। चारभन्जिङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यानिङ गर्ने गिरोह सक्रिय। ओटीपी पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउने सीआईबीको आग्रह। आज मंसिरदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। बढ अघि पशु र बढ पछि मासु।

0: अमेरिकी अदालतमा सुनवाई शुरू ईश्वर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका नेताको दावी र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो
1: एमबीएल सर्वसुलभ आवास कर्जा यदि तपाईँको बस्नामा जन्मसात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9853055768

0: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
10: बाल बालिकालाई लागू औषध दुरुपयोग बचाऊ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौ बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ बाल बालिकाको सुङ्गतमा ध्यान दिऊ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश
12: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
13: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ
6: मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
14: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
15: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले रोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
14: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, जुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
14: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
16: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
17: नेपाल सरकार विज्ञापन हो।
18: यौनहिंसाबाट बचौ र बचाऊ, यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
19: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the world of Sadaivari, it's my rojay.

0: सुनने के लिए का इस समय देखिए जिसमें हो हम लोग वही रोजाए
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: सोलुखुम्बु कानून क्याम्पस एनएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको निम्ति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा संचालन 7/10 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ 7/30 गतेसम्म सब जानकारीका लागि 98/51/05/56 98/41/28/45 र 98/42/84/87/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98/58/70/3/5 र 98/61/34/213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
5: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
8: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ?
7: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
8: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
7: नसुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडानी पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
8: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
7: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
9: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका 5 सोलिरी सुनखुम्बु।
10: सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा खुम्बिएर वा खतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
11: सन्देश।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
13: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
12: जिल्ला स्वास्थ्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत, माकुलुङ गाउँपालिका, बुङ, सोलुखुम्बु।

0: अफिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? मुदाती भन त।
1: खै दिदी, के भन्नु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सृजना गरी धुवेखरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमा लगाउनु। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुख गुण र सुलु एफएमको संयुक्त प्रयासमा जीवहितमा जारी सन्देश।
3: सवारी साधनको इन्जिन र तेलको सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: ਆਉਂਦਾ ਸਾਥੀ ਵਾਈ ਬਜਨੋ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ला अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिमको ओछिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809599

0: में 94 र 98 63 68 64 18
1: वर्षा इलेक्ट्रॉनिक्स एंड सर्विस सेंटर सोलु दुतकुंडा नगर पालिका पास सलेरी सोलुकुम्बू
2: राष्ट्रीय वाणिज्य बैंक देखि 30 मीटर भित्र
3: सूचीकृत हुना आउने सम्बन्धी सूचना प्रदेश खेलकूद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णायक वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अद्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हाल इस प्रदेश खेलकूद विकास बोर्ड में संपूर्ण खेल संघहरूको दर्ता भई नसकेका कारण एसी बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णायकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नु हुन एसी सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस अध्यक्ष अर्जुन बहादुर बोका जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
5: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र सहीले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिन्सल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला गाछ फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्तृत्व प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 037-520-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-520-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: आकांक्षा ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एकांक्षा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
4: सूचना सूचना सूचना कोड देखिए
1: यदि तपाईँको वर्षमा जन्मसाथ पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 9016 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9853055768
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्
1: विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हिस्छ। पुलमा आगो लागेको, तार नटुटेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युत जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाटो बच्नुहोस्।
6: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
6: भर्ना कार्यक्रम हुने मिति
7: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल मंसिर मसान्तसम्म।
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: साना देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरु कसैले रोजगारी दिने नाममा तलोबन्न पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.saluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ। सरकारले हालले राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु व्यवसाय तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ। काठमाडौँ उपत्यकाका सबै पालिकामा मंगसिर 1 देखि पनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर उपमहानगर र नगरपालिकामा माघ 1 देखि ऐन लागू हुनेछ। अर्को वर्ष सामदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ। ऐनको बद अघि नै बद पछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरिएको छ। दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालो बजार जारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर भएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीको शोभन लाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगाला चुलीका दिवाकर खत्री र खिम बहादुर घरती विरूद्ध कालो बजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूलाई गएको सन् 28 गते राति घुराई उपमहानगरपालिका सादस्ती समयमा ट्याक्टरमा डिपिए र युरियामा ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा युरिया मल बरामद गरिएको दाङ प्रहरीले जनाएको छ। नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जुगनाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरूबीच विवाद चुर्किरहेका बेला संसदीय दलको बैठकले टुङ्ग्याएको हो। एमाले र नेपाली कम्युनिष्ट प्रति नेकपा विषय स्वतः समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो। ओखलढुङ्गाको ढुङ्गुटारमा चल्दै आएको अर्म पर्म अर्थात श्रम साथ गर्ने मौलिक परम्परा अझै पनि कायम रहेको छ। खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी भाइचारा र श्रम संस्कृतिको रूपमा अर्म पर्मलाई निरन्तरता दिइरहेका छन्। गीत गाएको देखाउने शुरूमा ओखलढुङ्गाको ढुङ्गुटारका पाखा पखेरामा गुन्जुने यस्ता मौलिक पर्मले गीत बसको खेतीपातीसित नसुनिने गर्छ। प्रविधिको तीव्र विकास, बसाइसराई, रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण देशको अधिकांश ग्रामीण भूभागमा परम्परागत अर्म पर्म घट्दै गए पनि ओखलढुङ्गाको पर्यटकीय तथा ऐतिहासिक बस्ती रुङ्गुटारमा भने यो पर्मेली परम्परागत मौलिक संस्कृति भने अझै उत्तिकै रहेको छ। अब देश बाहिरका समाचार। सामाजिक सञ्जाल कम्पनी मेटा विरूद्ध बालबालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। अन्तिममा खेल समाचार। तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतलाई कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेललाई कर्नाटकलाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 190 रनको लक्ष्य पछाएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै आउट भएको छ।
1: Thank you.
0: तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5016 फोन वा sarwa@9000.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। अपरान्ह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सरुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक रूपले 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन्द सूचना प्रणालीमा दश प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बन्द हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हटमेयर थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गर्नुपर्छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै घरमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा त जानु
5: हो नि? हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
5: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्रै होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचपन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: यो बाबु अध्यारो छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्नु त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
5: नदेखिन् होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
0: समस्या सरीमा हुने दाई तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
2: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ
0: नमस्कार उपप्रमुख
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदैन आउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
4: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
6: और प्रिंट न्यूजपेपर को रोकम सवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर करना अघि सवारी कर तथा वस्तु एक तथा कर बुझाए पी प्राप्त होने बीमा आपने बुझाई करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
7: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रीलाई किराँत गर्नु
8: साथी हेर नि के खतरा समाचार आइसक्यो अब
9: यत्तिकै पत्याइसक्यो सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जल्दै लेखिहाल्छ नि
8: अनि मिथ्या भ्रामक मान्छे के उनीहरूको चाहिँ
9: तिमीलाई थाहा थिएन
8: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
8: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
9: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझौ
10: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
1: मरेको के हो?
4: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको.
4: अरे हेर त धन्य हुने टुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने केही ठेगान छैन.
1: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि. हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो. बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर.
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार विज्ञापन बोर्ड. मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: यता नआउ है भरी तलै बस छाचुक नगर आज कति दिनले
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु सुनु न हुनु होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: हो भो ससुर बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: नमस्कार सुनिका दिदी
7: नमस्कार नमस्कार दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
6: हो त
8: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
1: सुप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि के

0: प्रोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Solo FM. The studio time.
2: It's rapid air. We had a good environment.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुपु नगर पालिका पांच सोलु खुम्बु
3: शुभ प्रभात गुरु रामा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारी को विषयमा गुरु रामा
2: वैदेशिक रोजगारी में जानू अगि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलो पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: श्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ। दाउन मेरो साथी,
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जंगल को छेउमा घर आँगन पर्ने भए।

0: जान छोड़ना बन भित्र जाना आउंदा साथी भाई बनू
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको असिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809090094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: हिंसाबाट बचन र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको दुखीमा हुन सक्छन् हिंसा किनकि असन्तोष साथीहरूलाई प्रदूषित नदीबाट जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गराऊ बाल बालिकासँग नियमित सम्पाद पनि गराऊ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

पुरस्कार इसमें हो हम लोग पहले रोज आए।

उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्यादसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: आभरण संबंधी
1: एस टेलिकुम्बू कानून कैंपस में शैक्षिक सत्र 2083 84 को लगी 3 वर्ष ग्यालेबी प्रथम वर्ष को भर्ना खुले कुछ विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नअनुसार भर्ना होने जानकारी कराइन भर्ना कार्यक्रम को निति भर्ना का आवेदन प्रारंभिक चरण भदौ 1 गते देखि भदौ 30 गते समय प्रवेश परीक्षा असोज 10 गते नतीजा प्रकाशन असोज 11 गते भर्ना मैथ असोज 12 गते देखि असोज 25 गते समय कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फार्म भर्ने मैथ कार्तिक 30 गते समय सब जानकारी का 98150055 98148 4545 र 98427 87 75 गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 95528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुने बहिनी, सुलु दुपकुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्नी। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ।

0: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा खुम्बिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट माथि बाटो काट्न गरौं। सड़कको तत्काल नजिकै मार्ग भर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्ट्रिटमा हुँदा अझै भए बुबा आमा।

0: को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कालोसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही टाउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 5 शाखा 98 42 97 91 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: मधुर एफ एम 101.2 MHz उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Surya FM. The studio time.
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलु कुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: घाइते र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता नेपाल खबरमा अब पूरा खबर मकवानपुरको हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिका मध्ये थप एकजनाको शव भेटिएको छ निर्मल माध्यमिक विद्यालय बाट पढेर फर्किने क्रममा हिजो बेलुका चार बालिकालाई खोलाले बगाएको थियो तीमध्ये एकजनाको सकुशल उद्धार गरेको र एक बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो दुईजनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान विनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो कक्षा पाँचमा अध्ययनरत सुमित्रा भ्लोनको खोजी भइरहेको छ यसअघि कक्षा दुईमा पढ्ने राक्षीराम एक की रेसमा श्यामता मृत भेटिएकी थिइन् यस्तै उद्धार गरिएकी कक्षा छमा पढ्ने सीमा भ्रोनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ पाल्पाको तिनाउ गाउँपालिका तीन सिद्ध बाबा सुरुङ मार्ग नजिकै आज बिहान पहिरो खसेर अवरूद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ पहिरो हटाएपछि तामसेन बुटवल सड़क खण्डमा गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ बिहान 7 बजेदेखि लगातार सुक्खा पहिरो खसेपछि हटाउन झण्डै 3 घण्टा लागेको थियो यो राजमार्ग हुँदै पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा कास्की पर्वत म्याग्दी मुस्ताङ बागलुङ लगायतका जिल्लामा गाड़ी आवत जावत गर्ने गरेको छ आज काठमाडौँ उपत्यका सहित 13 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित आसपासका जिल्ला काभ्रे गोर्खा सिन्धुपाल्चोक रामेछाप दोलखाका ससाना नदीमा पानीको बहाव बढ़न सक्ने अनुमान छ यसैगरी लमजुङ कास्की स्याङ्जा बझाङ र दार्चुला आसपास भई बहने साना नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ यी क्षेत्रका नदी तथा खोलामा पनि आकस्मिक रूपमा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना छ दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्न सक्ने अनुमान छ यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदैछ नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 मा राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसका रूपमा कार्यक्रम गर्ने गरिन्छ नेपालको संविधानको धारा 27 ले हरेक नागरिकलाई सूचनाको हकको मौलिक अधिकार दिएको छ दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशभरका जिल्ला प्रशासन पालिका र सार्वजनिक निकायले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता पत्रकार उत्कृष्ट सूचना अधिकारीलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ त्यस्तै सचेतनामूलक अन्तर्क्रिया गोष्ठी विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खेत धानमा तातको फेद डडुवा रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। नगरपालिकाका कृषि अधिकृत सृजना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डडुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन्। अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि पाटफुट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धान बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो। यूरिया मल मात्र धेरै प्रयोग नगरी सन्तुलित रूपमा मल खाद प्रयोग गर्न पनि किसानलाई कृषि प्राविधिकको आग्रह छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 2,700 रूपियाँले घट्यो। चीनले पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गर्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98-578-3599 98-578-3484 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-261 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: सीधा कुरा प्रस्तुति जारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एथिन्जेल हामीले मकवानपुरको वासुदेव खोलाले बगाएर विपत्ता भएका मध्ये थप एक बालिकाको शव भेटियो। सिद्ध बाबामा पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो। आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको वन डिभिजन कार्यालयले एक वर्षमा 45 अजिंगरको उद्धार गरेको छ। कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार वन क्षेत्रबाट बस्तीमा पसेका 45 अजिंगरको उद्धार गरिएको हो। बस्ती पसेर स्थानीय वासिन्दालाई दुःख दिने गरेका 45 अजिंगरको उद्धार गरेर व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेकोमा एक वर्षमा सबैभन्दा धेरै 45 अजिंगरको उद्धार गरिएको हो। उहाँका अनुसार 30 चितल, 9 रतुवा, 2 बँदेल, 1 स्याल लगायतको उद्धार गरियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,700 रूपियाँले घटेको हो। हिजो तोलाको 3,06,800 रूपियाँ रहेको सुनको भाव आज तोलाको 3,04,100 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस अघि आइतबार र सोमबार भने सुनको भाव बढ़ेको थियो। यसै गरी आज चाँदी पनि तोलामा 160 रूपियाँले घटेको छ। हिजो तोलाको 4,755 रूपियाँमा कारोबार भएकोमा आज घटेर 5,596 रूपियाँमा आज घटेर 4,495 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गए राति आग लागि हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। 6 जना घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आग लागि भएको हो। आग लागिमा ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार उनीहरू उपचारका लागि कोलकाता पुगेका थिए। आगो निभाइएको छ तर आग लागिको कारण भने खुल्न सकेको छैन। पश्चिम बंगालमा 2 दिनको अवधिमा होटलमा आग लागि भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आग लागि हुँदा 8 जनाको ज्यान गएको थियो। यसैबीच चीनले आज बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गरेको छ। यो अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमीनमा सफलतापूर्वक अवतरण गराउन सफल भएको चीनी समाचार संस्था सिन्हुवाले जनाएको छ। उत्तर पश्चिमी चीनको डोंगफिंग व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रबाट JUKE-3Y2 रकेट प्रक्षेपण गरिएको थियो। निर्धारित योजना अनुसार नै रकेटको पहिलो खण्ड जमीनमा अवतरण भएको र यो उडान अभियान पूर्ण रूपमा सफल भएको हो। यो उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक फर्को मानिएको छ। चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण कोसे ढुंगा पार गरेको छ। यसअघि गएको July 10 चीनले लङ मार्च 10B रकेटको पहिलो खण्डलाई समुद्रमा सफलतापूर्वक अवतरण गराएको थियो। अब खेल खबर। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघबीच सम्झौता भएको छ। कराते महासंघका अध्यक्ष युवराज लामा र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सहकार्यले विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार गर्दै विद्यालय खेलकुद महासंघ तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्टस फेडरेशन ISF का प्रतियोगितामा सहभागीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विद्यालयमा खेलाड़ीका लागि ग्रासरूट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका खेलाड़ी उत्पादनमा जोड़ दिँदै दुई पक्षले जनाएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। मकवानपुरको वासुदेव खोलाले बगाएर बेपत्ता भएका मध्ये थप एक बालिकाको शव भेटियो। सिद्ध बाबामा पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो। आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदै सार्वजनिक निकायबाट नागरिकले सहज रूपमा सूचना पाउनु पर्नेमा जोर। चितवनको खैरहनीमा धानमा फेद डडुवा रोग देखियो। धान बालीको नियमित निरीक्षण गर्न तथा आवश्यक परे प्राविधिकसँग सल्लाह लिन आग्रह। भारतको कोलकातामा एक होटलमा आग लागि 9 जनाको ज्यान गए, 6 जना घाइते। र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता। 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: 박구랑 게스트기자 우정우 라디오 네트워크 सरपको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आफैले हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: बाट बचन र बचाउ, लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको भुक्तिमा हुनु सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, पानी बेहोरा, अर्थभावी परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ, निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गाठीको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005556, 9841848443 र 9842487775। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस।

0: ম্যারাথন তথা রেডপান্ডা ফন্ডন 2026 यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुदकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। विपन्नक वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटक गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित फ्लेक्सिन पेमा छोलिङ गुम्बा 360 मीटरबाट शुरू भई पीकेपीका 4054 मीटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बा माने फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी वन समेत संचालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा सार्ने ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ। म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000, 1,50,000 र 30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी वनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुने इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़न योग्य रहेको सुघोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुनु छैन। विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्यातिप्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर 98 43 49 109, 98 62 95 11 89। हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरुको आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिद रूपमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सहरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
3: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
2: बिजुलीको सामान लिन काठमाडौँ किन जाने हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ।
2: नसुनु बहिनी सुरु डुकुम्ब नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार
3: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु ढुकुण्ड नगरपालिका 5 सैलिरी सुनुखुम्बु।
4: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में उत्साह एवं स्थायी संरचना निर्माण नगर सड़क को नारी फल तथा पानी विकास बंद होना नदी सवारी चलाउँदा नियम अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा झुन्डिएर वा सडकमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल नजिकी मार्ग गर्ने गरौं यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्पिडमा हुँदा अझै भए बेबा आमा दुईजना स्पेसी
7: सचिव कार्यालयको जनहितमा जारी सन्देश
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
7: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा वर्षसम्म स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन
4: सुरक्षा गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा

सबै उनीहरू सीमामा के भएको छिटो गर्दै आउनुहुन्न। एक्लै बस्न रुचाउनुहुन्छ। दिपाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त। दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लाग्छ पोलकातामा

0: सवारी साधनको हिन्दी तीर्थस्थलहरु सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तीर्थस्थलको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। यसै प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पुरा गर्छ। बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको दुरूपयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट निजीकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरा
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हस्तालाई खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फोन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा कार्य

0: खत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो जौडी आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को थियो? अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्कासमेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अपले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि त्यही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेखित स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी ती प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: सुन्छु भाइ,
0: होइन यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
2: नमस्ते, कति टाइमले पाल्नुभयो?
1: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैछ।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमुना दुपकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुपकुण्ड आयल फर्म स्टोर सोनी दुपकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुनिपुर।

0: छोरा बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार खोला खाँदा निर्देश समाप्त छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियो।
5: कर प्रिन्ट मुजुकरको रकम र तवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट
6: हो। आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्न? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन्चादी पसलबाट हो नि। विधान सुन्चादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन्चादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गे, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्चादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।
5: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दै छ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: आया भनेर पो बसेछ त, बिरामी भोक्या हो।
10: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
9: कति पिर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
10: हो र के डेन्टल रे?
11: एमएस डेंटल क्लिनिक सुलु दुतकुंड नगर पालिका पांच बसंत बजार सलेरी सुलु खुम्बु
12: हमारा सेवा
11: दाँत सफा करने दाँत टल्काउने दाँत में सीमेंट भर्ने दाँत कलर को सीमेंट भर्ने नदुखाई दाँत निकालने दुखी को दाँत लाई नदुख्ने गरी जरा देखी उपचार करी दाँत बचाउने झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिल में दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक में व्यवस्थित स्टैंडर्ड स्टेरिलाइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग गरी सम्पूर्ण सावधानी बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
14: सवारी साधनको हिन्दी र तेजस रूपीकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: जत्न पाक छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि
0: कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन उकेर लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्खो फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: के भयो के पो हल्ला चल्ला हो यो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
9: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
9: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
9: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल में सर्वाध हित बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर सकल तथा स्कूटर अब उखुजबुला को मिलन क्षेत्र
1: जापानीज ऊर्जा प्रणाली उत्पादित
0: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
0: टिकाऊ र भद्भदो
1: अफरोड का लागि पनि उपयुक्त
0: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
0: हाम्रा सेवाहरू
1: उखलढुङ्गा र खोटाङको डिजिटल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
0: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
1: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
1: उपभोक्ताको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्रणाली सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भुजान उखलढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842808300
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दियो मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर
3: आएन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार
2: मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ तिनासले हुन्डान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ फाटेर हुन्डान भए पनि हिँड्न नदिन रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ हामीसँगै सँगै जाउँ
5: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ रोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै

0: हाम्रो शाखा नाम्ची बजार बाजुकी सुवालिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843479852, 9824747718, 9843449690 र 9861314472। अंगी औषधालय सोलो दुदकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: दाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साधन स्टोरमा नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843409809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
3: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: ल जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्न गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको सिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डी फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809509094 र 9863868618 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: बाट बचाउ र बचाउ यौनी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र परिस्थितिबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद पनि गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: 才华之人所努 FM
1: सोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
2: Sound check. Studio time. The studio time.
3: It's 2 PM. We support the radio.
1: Time check को साथ में New Star Digital Color Lab तथा ज्वालामय Offset Press. सोलु दुत्तु मटागर पालिका 500 कुंभ.
3: आदरणीय श्रोतावृन्द, तपाईं अहिले सुनिरहनु भएको छ सुन्न एफएम. सुन्न एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू.

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभइरहेको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सेलुखुम्बु।
2: आज भोलि मेरो सुनाइलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई भाइ भन त
3: खै दिदी के हुनु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थियो परिवार हो मलाई माफ गर
2: बारिशमा लज सृजना गरी धुवाचुटी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगौ सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको धारणा र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुक्ता र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागु असर मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जुटमा जारी सकोस्
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो भएमा राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा सुनेकी आफन्तको साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्न गरौ
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: हिंसाबाट बचाउन बताए। लुम्पिनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पिनी हिंसाको जोखिममा पनि सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदेबाट परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी व्यवहारमा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

Sabe, vai, isso é primeiro dia.

0: Todos los siempre mismo Andro Juan Rodai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्यासपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पस एनएलबीमा धरना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुने जानकारी गराइन्छ धरना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841625445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ
4: नसुनु बहिनी सुनु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
6: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुखुंड नगर पालिका वडा नंबर 5 सल्लेरू सोलु खुंडू यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर कुलनारायण श्रेष्ठ 9763-00-5784 विवेक श्रेष्ठ 9862-82-00-00 सुनो ढुकुंड नगरपालिका 5 सल्लेरी सुनो खुम्बो सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरों सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क के नाली ठल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधुमा झुंडिएर वा छतमा बसेर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्न गरौं सड़क को तत्काल जनशक्ति मार्ग पर्ने गरौं यात्रा को सभा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ठ प्रदेश द्वारा जनहितमा जारी सन्देश

0: कार्यालय को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित पोषणयुक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिका पोषणयुक्त खाना को विशेष आवश्यकता पर्द दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश करौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु
1: बाल बालिकालाई लागु औषध दुरूपयोग पर्दो रहेछ लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिऊ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदीपद्वारा जनहितमा सारी सन्देश
3: भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
1: सवारी साधनको इन्जिन र तेलको त्रुटिहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरा गर्छ
8: अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी वर्षौं वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपी गर्न ट्याङ्क बनाउन केरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0337 590 222 98 528 80 222 साथै 98 010 20 895 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
10: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
11: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
12: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
11: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
11: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
12: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
10: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
13: नेपाल सरकार विज्ञापन

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त झनै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: स्थापित पारित
1: उत्कृष्ट माइलेज
0: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भद्रो
0: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
0: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
0: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
0: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
0: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भिजाइ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार

0: बाबू मैं मेरे तो हाथ खुच्चा अंदर से झमझम करिमाग ने हंगाम बनाए यूरोप हो के एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नगर रात भर जागरण जस्ते बस् तर यह सब रोगों को उपचार हमजी औषधालय में होने ते भर उपचार कराने भाग हमजी औषधालय तीर हेक दीदी और समय जाओ
2: यहाँ नसा च्यातिएको हड्डी खिलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जान्न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
3: मलाई त थाहा नै थिएन।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डी फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 98059090094 र 98638664 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
4: होइन
3: यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले सोध्नुहुन्छ।
4: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
5: नमस्ते, कति टाइमले पाल्नु भयो?
4: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे, सरले टिप्नुहुन्छ भन्दै थिए।
5: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुकु नगरपालिका पाँच सोलु खुम्बु
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
2: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: को आग्रह चिनिया रोबोटिक्स कम्पनी मिलिट्रीको सेयर बजारमा शानदार शुरूआत ठूलो परिमाणमा लगानी आकर्षित गर्दै भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्कालाई 162 रनले हरायो नेपाल खबरमा अब पूरा खबर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले सम्मिलित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ राष्ट्रपतिका सांसदले संसदीय समिति र संसदमा असन्तुष्टि शैलीगत सन्तुलन गुमाउन गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ संसदमा पार्टीगत तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र सम्मिलित गराउनुपर्ने उहाँको जोड़ छ यसरी सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले सात दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच भागवण्डा मिलेको छ दुई दल बीच भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 23 दिनदेखि मन्त्री परिषदमा एक्लै पर्नुभएकोमा आज भागवण्डा मिलेको हो मुख्यमन्त्री शाहीले आज केबीआरमा विश्वासको मत लिँदै हुनुहुन्छ विश्वासको मत लिनुअघि दुई दल बीच भागवण्डाको लिखित सहमति भएको छ सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्री सहित चार र एमाले तीनवटा मन्त्रालय लिने भएको छ नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय भूमि व्यवस्था तथा शहरी सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ यस्तै एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिनुभयो यता बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो यसरी इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ थापालाई एमालेका 25 नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि चार ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुम्चे चुलाङ पाटी लौरी विनाग र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ समुद्र सतहबाट झण्डै 4380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्राका क्रममा लेक लाग्ने टाउको दुख्ने र वाकपकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको छ शिविरहरूमा रसुवा अस्पताल, नेपाली सेनाको श्री नाथगण गोसाईकुण्ड गाउँपालिका र हिमालय उद्धार संघका चिकित्सक टोलीहरू औषधि र प्राथमिक उपचार सहित खदिनेछन्। चन्दनबारीमा समेत नेपाली सेनाले हेल्थ डेस्कको स्थापना गर्नेछ। चिकित्सकहरूले धार्मिक आस्थाका नाममा खाली पेट यात्रा नगर्न, प्रशस्त पानी पिउन र शरीरमा असहजता महसुस हुन साथ नजिकैको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरेका छन्। गम्भीर बिरामीको उद्धारका लागि सुरक्षा निकायका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घण्टा भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठ हुन्छ।
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यो छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
4: गाँठका कुरा
5: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
6: मेरो कपडा प्याकिङ गरिदिन्छु, स्याङ्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
7: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक कृषि साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण र फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गा धनीहरू मार्न परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इमरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढी घर दिनेको 5,424 कृत जग्गा रोका गरेको थियो। जग्गा किनबेच अंशभन्दा र बैंक भू राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ। पूर्वपश्चिम रामराज रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्ने वा क्षतिपूर्ति सहित जग्गा फुका गर्ने माग गरेको छ। पटक पटक सरकार फिरिए पनि आफ्ना माग समाधि नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उहाँ हिजो नेपालगंज मेडिकल कलेज कोहलपुरमा नाक कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। अब विदेशको खबर। विश्वको सबैभन्दा ठूलो मानवाकार रोबोट निर्माता चीनिया कंपनी यूनिट्री रोबोटिक्सले शेयर बजारमा शानदार शुरूआत गरेको छ। शांघाई स्टक एक्सचेंज को प्रतिनिधि केन्द्र स्टार मार्केटमा सूचीकृत भएको पहिलो दिनमै यूनिट्रीको शेयर मूल्य 460% भन्दा धेरैले बढेको छ। कारोबारको शुरूआती चरणमा 1100 युआन सम्म पुगेको कम्पनीको शेयर अन्तत 845 युआनमा पुगेर बन्द भएको थियो। यस आईपीओ मार्फत कम्पनीले ठूलो परिमाणमा लगानी आकर्षित गर्न सफल भएको छ। यसरी यूनिट्रीले भर्खरै सुपरमैन नामक नयाँ युनिट रोबोट सार्वजनिक गरेको छ। कम्पनीका अनुसार रोबोट 2 मिटर उचाइसम्म पृथ्वी प्रतिशतमा 12.66 मिटरसम्मको गतिमा दौड़िन सक्छ। यो गति 100 मिटरको दौड़ निरन्तर कायम रहेमा यसले विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई समेत पछाडि पार्ने दावी कम्पनीको छ। अहिले अमेरिका र चीनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा वर्चस्व कायम गर्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ। टेस्ला, बीआईडी र अमेजन जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले पनि मानिसहरू काम गर्न सक्ने अत्याधुनिक रोबोट निर्माणमा ठूलो लगानी गरिरहेका छन्। अब खेल खबर। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको छ। यससँगै दुई खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका 5 दिनको खाना समयपछि 206 रन बनाउँदा अल आउट भयो। श्रीलंकाका सुनल दिनुसाले 84, कप्तान धनञ्जय डी सिल्भाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाएका छन्। श्रीलंका असिदा फर्नान्डोले 4 विकेट लिए। पहिलो पारीमा भारतले 462 रन र श्रीलंकाले 284 रन बनाएको थियो। भारत र श्रीलंका बीचको दोस्रो टेस्ट आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुनेछ। चार भन्जन भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राज्यसभाका सांसद र मन्त्रीहरूको कार्यशैली प्रति सभापति लामिछानेको चासो, सम्मिलित हुन निर्देशन, संसद दलको विधान संशोधन गर्ने कार्यक्रम गठन। प्रणाली प्रदेशमा एमाले र नेकपाबीच भागभण्डा मिल्यो। मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाई कुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खाली पेट यात्रा नगर्न र प्रशस्त पानीपूर्ण चिकित्साको आग्रह। दुनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो।
9: जोडको काख
10: स्वच्छ सुन्दर शुद्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
10: शहरबाट टाढा
9: शहरबाट नजिकै।
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
12: दौडिदिएको
11: आइस त हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
12: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
13: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन न? विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
14: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
15: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
13: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
16: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
13: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
16: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
17: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब उखरेज जिल्लाको मिलन क्षेत्रमा।
18: हुन्डाका विशेषताहरू:
19: जापानिज उच्च प्रविधिबाट उत्पादित
18: उत्कृष्ट माइलेज,
19: राम्रो होलसेल मूल्य,
18: टिकाउ र भर पर्दो,
19: अफरोडका लागि पनि उपयुक्त
18: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
19: सबै उमेर समूह, कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
18: हाम्रा सेवाहरू:
19: हुन्डा र खोटाङको डिजिटल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने,
18: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
19: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
18: अनलाइनबाट बुकिङ गरी भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
19: ओखल हुन्डाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजान, ओखल हुन्डा।
18: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842880300।
20: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ, सहर बजार गाउँघरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोधु एकै आयो।

नमस्ते नमस्कारणी लोकसंगीत का विवादेन्द्र संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पाखा आपने बाखा लेकर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छू मसूर की लघु शेरपा सुन्दै हुनुहुन्छ हामीलाई यो समय में पूर्व नेपाल की पहिलो सामुदायिक रेडियो सलाखा 102.2 MHz में कार्यक्रम आपने पाखा आपने बाखा सुन्दै हुनुहुन्छ। हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। आज चाहिँ हामी विशेष गरी बुधबार बसाइमा रहेका छौं र बुधबार बसाइमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली लोक बाकारिएर चाहिँ तपाईहरुमा उपस्थित भइसकेका छौं र पक्कै पनि तपाईहरु हाम्रो कार्यक्रम आफ्नै बाका आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र कतिपय साथीहरू यो समयमा आफ्नै काम पूरा व्यस्तता हुनुहुन्छ होला, मेलापातिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला र त्यसै गरी खाजा खाने तर्खरमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि आज चाहिँ हामीले लिएर आएका छौं पूर्वेली लोकबाक चाहिँ तपाईहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ हामीले लिएर आएका छौं र तपाईहरूले चाहिँ कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुपर्ने हुन्छ। हामी अन्य दिन चाहिँ विभिन्न फरक फरक विधाका कार्यक्रममा लिएर आउने क्रममा चाहिँ हामीले तपाईहरूको टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन चाहिँ लिने गर्दछौं र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ हामीले तपाईहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग कुराकानी गर्नेछौं र हामीले कार्यक्रम त हरेक दिन हरेक बार त ल्याउने प्रयास गरिरहेका हुन्छौं तर पनि हामीले कहिलेकाहीँ चाहिँ प्राविधिक समस्याको कारणले पनि तपाईँहरूमा चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ निरन्तरता दिन सकिरहेका छैनौं र कतिपय साथीहरू त हाम्रो कार्यक्रमलाई चाहिँ निरन्तर सुनाउने साथीहरू त कति साथीहरू त प्रतीक्षामा पनि बस्नुहुन्छ होला। तपाईँहरूका लागि चाहिँ मनैदेखि एकदमै क्षमाप्रति छौं किनभने हामीले कार्यक्रम त निरन्तर ल्याउने प्रयास गरिराखेका हुन्छौं तर पनि कहिलेकाहीँ केही कारणवश तपाईहरूमा चाहिँ हाम्रो कार्यक्रम चाहिँ निरन्तर लिएर चाहिँ उपस्थित हुन सकेका छैनौं र आगामी दिनमा चाहिँ तपाईँहरूमा चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ निरन्तरता दिने प्रयास गरि नै राख्नेछौं। अब भने चाहिँ हामी ढिलो नगरिकन गीततर्फ नै जानेछौ। निकै नै मिठो पूर्वेली बाका रहेको छ, आकाशी राम्रो जुनाले बोलको पूर्वेली लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ अनिस लिम्बू र त्यसै गरी सुनिता थेगिङको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुनेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला हामी छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: आजभोलि सेनालाई के भएको छिटो गर्दैन आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै माघौँसो त भाइ के भएको तिमीलाई दादी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: मानिसमा मत सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार मुक्ता र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुख गु र सुलु एफएमको संयुक्त प्रयासमा दृढरूपमा जारी सकोस्
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै गएँ जाउन मेरो साथी
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
6: सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत

0: close to your heart. Zulu FM 101.2 MHz. कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप
1: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटोको युवाले पहिला नै छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरहने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा बस्दै भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 100.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा बस्दै बहिने गर्दछौ र आज चाहिँ हामी विशेष गरी मंगलबार बसाईमा रहेका छौं र मंगलबार बसाईमा रहँदै गर्दा तपाईहरूमा चाहिँ हामी पूर्वनी लोक बाका लिएर उपस्थित हुने गर्दछौ र तपाईहरूलाई चाहिँ भरपूर मनोरञ्जन पनि दिलाउनेछौ र तपाईहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र त्यसै गरी हाम्रो सुलाफ्याम फेसबुक पेज मार्फत पनि तपाईँहरूले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ र आज भोलिको समयमा त कतिपय ठाउँमा त आज भोलि रेडियो एकदमै कमै मात्रामा सुन्ने गरिन्छ। त्यसकारण चाहिँ सबैको घरमा रेडियो नहुन पनि सक्छ र तपाईँहरूले चाहिँ तपाईँहरूसँग रेडियो छैन भने चाहिँ तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू यति बेला आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र जे व्यस्त अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र यदि तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ भने तपाईहरूको लागि त हाम्रो कार्यक्रमले निकै नै भरपूर मात्रामा चाहिँ मनोरञ्जन दिलाउँछ जस्तो लाग्छ किनभने तपाईँहरू मेलापातिर हुनुहुन्छ भने मेलापात गर्दै गीत संगीत सुन्नुको मजा बेग्लै हुन्छ। त्यसै गरी गोठालो गर्दै हुनुहुन्छ भने चाहिँ गोठालोमा त गीत संगीतको निकै नै आवश्यक हुन्छ। गीत संगीत सुन्दै मनोरञ्जन लिँदै नाच्दै चाहिँ गोठालो गर्नुको मजा बेग्लै हुन्छ र त्यसै गरी तपाईँहरू एक्लै बस्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि हाम्रो कार्यक्रमलाई चाहिँ निकै नै तपाईँहरूलाई मनोरञ्जन दिलाउने छ जस्तो लाग्छ मलाई र त्यसकारण चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अरूको एकदमै मिठो पूर्वली लोकबाका तर्फ नै जानेछु। निकै नै मिठो पूर्वेली गीत रहेको छ डालीमा मैना बस्यो बोलको पूर्वेली लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ शमसुभन्द्र विष्णु तिगेला लिम्बुको आवाजमा सजिएको यो मिठो पूर्वेली बाका हामी एकैछिन सुनेछौ र यो बाका पश्चात फेरि उपस्थित हुनेछौ।

स्वागत गर्दछु। भर्खरै मात्रामा हामीले निकै नै मिठो पूर्वेली बाखा सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्दै गाउँदै चाहिँ आफ्नो कामलाई पनि अगाडि बढाउनु भयो होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला। र किनभने तपाईँहरूका लागि हामीले चाहिँ निकै नै मिठा अनि मनोरञ्जन पूर्ण लोक बाखा नभएर चाहिँ पूर्वली गीत लिएर चाहिँ आएका छौं र कतिपय साथीहरू त हामीलाई आफ्नै कामतिर व्यस्तता भएर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र विशेष गरी हामीले अन्य दिन चाहिँ विभिन्न विधाका गीतहरू सुन्छौं, पुरानो नयाँ लोक बाखा सुन्छौं भने आज चाहिँ हामी बुधबार दशैंमा चाहिँ पूर्वेली लोक बाखा सुन्ने गर्दछौ र पूर्वेली लोक बाखा चाहिँ अन्य लोक बाखा भन्दा पनि अलिक फरक हुन्छ र अन्य लोक बाखामा चाहिँ विभिन्न थरीका बाजा गाजा त्यसै गरी चाहिँ पश्चिमी संस्कृतिहरूलाई चाहिँ समेटेको हुन्छ भने पूर्वेली लोक बाखामा चाहिँ हामीले हाम्रो मौलिक संस्कृति झल्काउने शब्दहरू प्रयोग गरेको हुन्छ, हाम्रो मौलिक बाजा गाजाको पनि प्रयोग गरेको हुन्छ। त्यसकारण चाहिँ हामीलाई सुन्नुको मजा नै बेग्लै हुन्छ र पछिल्लो समयमा त कतिपय गीतहरू त एआईबाट पनि बनाउने प्रविधि आइसकेको छ र कतिपय गीतहरू त पछि हामीले एआईबाट बनाएको गीतहरू पनि सुन्ने गर्छौं र हामीलाई चाहिँ एआई गीत भन्दा पनि पुरानो लोक बाका त्यसै गरी पूर्वेली लोक बाकाले नै बनी मनोरञ्जन दिलाउँछ जस्तो लाग्छ, किनभने आज भोलिको पुराना पहिलाका धेरै नै पुरानो लोक बाका त्यसै गरी पूर्वेली बाकाहरू त मान्छे आफैले नै सृजना गरेको कला संस्कृति हो, त्यसकारण पनि सुन्नुको मजा नै बेग्लै हुन्छ भने आज बोलीको समयमा चाहिँ एआई गीतमा चाहिँ निकै नै कडा संगीत भएका कारण पनि हामीलाई सुन्नु चाहिँ अलिकति मजा आउँदैन जस्तो लाग्छ मलाई र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ र पक्कै पनि तपाईँहरूलाई पनि पूर्वेली लोक बाका सुन्नु नै मजा जस्तो लाग्छ होला र कतिपय हामी पूर्वेली गीतहरू सुन्दै गर्दा त हामी घरबाट टाढा छौं, हामी शहरतिर छौं, हामी वैदेशिक रोजगारीका लागि छौं भने पनि हामीलाई चाहिँ पूर्वेली लोक बाका सुन्दै गर्दा चाहिँ हाम्रो ती पुराना दिनहरूमै छौं जस्तो लाग्छ। हामी गाउँको पाखा पखेरी पुरानै रङ्गै रमाउँदै छौं जस्तो लाग्छ र पुराना साथी सङ्गी नै छौं जस्तो लाग्छ र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ र तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को निकै नै मिठा पूर्वेली गीततर्फ नै जानेछ। निकै नै मिठा पूर्वेली गीत रहेको छ, माथि परे बोलको पूर्वेली बाचा रहेको छ र जसमा चाहिँ अब

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833868418।
4: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुकुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नमस्कार मज्जेवी टुरे तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

0: कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर तथा मोटरसाइकल वर्कशप
1: कार्यक्रममा आफ्नै पाखा आफ्नै बाघको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै रेडापट्टिको रेडियो सेटमा बस्दै भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाखन 100.9 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाघका सुन्दै हुनुहुन्छ। आज चाहिँ हामी विशेष गरी बुधबारे दशाईमा रहँदै गर्दा चाहिँ पूर्वेली लोक बाख्रा सुन्ने मनोरञ्जन लिँदै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र विशेष गरी पूर्वेली लोक बाख्रामा चाहिँ माया पिरातीका कुराहरू दुःख सुखका कुराहरू मात्र चाहिँ नभएर चाहिँ विभिन्न कुरा नदी नाला त्यसै गरी लेक बेसीको पनि मिठो तरिकाले चर्चा गरिएको हुन्छ र त्यसै गरी कुनै पनि ठाउँको पनि चर्चा गरिएको हुन्छ। त्यसै गरी विशेष गरी पर्यटक स्थलहरूको पनि मिठो तरिकाले वर्णन गरिएको हुन्छ भने विभिन्न जात जातिको जीवन शैलीको पनि चर्चा गरिएको हुन्छ। त्यसकारण चाहिँ हामीले पूर्वेली लोकबाक चाहिँ सुन्दै गर्दा चाहिँ हामीले त्यहाँबाट मनोरञ्जन मात्र लिँदैनौ र हामीले कतिपय कुराहरू त हामीले त्यहाँबाट जानकारी पनि लिन सक्छौ र त्यसकारण चाहिँ हामी सबैजनाले चाहिँ पूर्वेली लोक बाका चाहिँ सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिने समय पनि आइ नै सकेको छ र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र युति जयसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजले तपाईँको रेडियो सेट अनि मोबाइल सेट समातिरहनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ लक्ष्मी श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो पूर्वेली बाजा रहेको छ र जसको जुन गीत रहेको छ सुरमा फुलसुर बेलको पूर्वेली बाको रहेको छ र यसमा चाहिँ आवाज भन्नुभएको छ हेमा माघु लिम्बुरा त्यसै गरी पारस राईको आवाजमा सजिएको यो मिठो पूर्वेली बाका छर्दी आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी मंगलबार दशैँबाट नभएर चाहिँ बुधबार दशैँबाट म कार्यक्रम प्रस्तुत सुर्की लम्बी सुर्ग पनि विदा हुन चाहन्छु। नमस्कार।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युतीय कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण स्थिति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुस गर, उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने मे 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: गल्तीका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
2: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञान।

पुरस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सत्तारूढ राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाले संसदीय दलको विधान संशोधन गर्ने कार्यदल गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक अविन्द्र बुलाकोटीको समक्षमा कार्यदल गठन गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकता अनुसार परिमार्जन गर्न 7 दिनको समयसीमा तोकेर कार्य दल बनाइएको बताउनुभयो। कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थित सांसदीय मर्यादा जिम्मेवारी बोध र कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त र जनपक्षी बनाउने पार्टीको विश्वास छ। पार्टी सभापति सहित शीर्ष नेता र मन्त्रीहरूको उपस्थितिमा भएको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत काम कारवाही बारे पनि छलफल भएको छ। केवाईसी अपडेट अर्थात व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि बैंक प्राप्त गरेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वित्तीय संस्था डिजिटल वालेट जस्तै सेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समय समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ। तर गलत कार्य गरेको आरोपमा धाराको देउताल गाउँपालिका 4 का 22 वर्षीय अवैध तिवारी नगरपरासी पश्चिमको रामग्रह नगरपालिका 16 का 22 वर्षीय जय कुमार केवट रामग्राम नगरपालिका 17 का 22 वर्षीय विद्यासागर केवट प्रसाद कोवीरगंज महानगरपालिका 3 का 27 वर्षीय कुबेर थापा पक्राउ परेका छन्। नियुक्त भएको 23 दिनसम्म मन्त्री परिषदमा एक्लै परेका कर्णाली प्रदेशका मुख्यमन्त्री बंगाल बहादुर शाहीले आज विश्वासको मत दिँदै हुनुहुन्छ। केही बेर बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत दिने जनाइएको छ। गएको साल 12 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहीले दलहरूबीच मन्त्रालय भागभण्डामा सहमति नजुट्दा अहिलेसम्म 1 जना पनि मन्त्री नियुक्त गर्नु भएको छैन। अन्तिममा खेल समाचार। भारतको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रृंखलालाई 165 रनले हराएको छ। यो सँगै 2 खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछाएको श्रीलंका 5 दिनको खाना समयपछि 206 रनमा बनाउँदा अल आउट भयो। श्रीलंकाका सोनल दिनुसाले 84, कप्तान धनचन्द्र टी सिल्वाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835201600 फोन वा solwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। सकियो साँझ 5 बजेको सोलुभाषालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईको वर्षमा जन्मजात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा व्यवस्थापना केन्द्र एसआरडीसी काफ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लगी संपर्क नंबर 98525 68 68
0: अंक 9852 05568।

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जनसन्देश।
2: तवारिस तापुको हिन्दी र तेजिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा त जानु
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, शहरमा मात्रै होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बालिका सबै को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: पर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्चर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतगंज।
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिश, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिश, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिश। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुकता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 मा सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलु मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै माघ भैस जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्का छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: दिदी आज भोलि मेरो सुनालाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कलकत्तामा देखिने जस्तै लक्ष्य छ त कतै माघौँसो त भाइ के भएको तिमीलाई निधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खाना जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक अस्ति नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
1: बारिशमा लज सृजना गरी दुवैसरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
4: जस्तै जस्तै

0: विद्यार्थी संघर्षको लागि तीन वर्ष ग्यालेबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीको लागि 98 01 05 56, 98 41 28 45 45 र 98 42 84 87 75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानुन क्याम्पस पल्ली।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी।

今天的晚上你们今天的距离我还是今天的晚上现在成为了七八六八九七八的感受七八九感七八九感七八九

ये घंटी बजे घंटी बजे घंटी बजे घंटी बजे।

0: 発展者で有名なものを起こす A となって関連するのに、ビジネスサマンキンのボザルがチャーチャーロタポセンチャーで撮っていたの。オフ、アボサマンドが、カッハノリジャムポニオフィチョウ、ダッドハン、ピンクリコストソマナナショウ、ビジネスサマンキンのカッハノキラザネ、アンデイシュルクモバ、ショップトパインシャドウ。ए वोरा दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ लसुनी बहिनी सुनि दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइडिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुपकुण्ड नगर पालिका वडा नंबर पांच सन्नरी सुनखुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लागि संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 9763007784 विवेक श्रेष्ठ 9862682000 सुनि दुपकुण्ड नगरपालिका पाँच सैलरी सुनखुम्बु सड़क प्रयोग गर्दा दुईन्दुई सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमा गर्ने गरौं यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहितमा जारी
3: सन्देश
4: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
5: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताकी
4: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराउ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराउ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
6: जिल्ला स्वास्थ्य

0: मधुबन एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गु नगरपालिका 5 सोलुखुम्बु
2: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकको भुक्तानी हुनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-97-97-63-97-104
3: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुम सोलुखुम्बु
4: साथी हेर नै क्या खतरा समाचार आइसक्यो भयो ट्रेनिङ अब चाहिँ के हुनु
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नातिन यसो त जसले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हुनु उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: खै जन्मदाता दिनुहोस् त
7: जन्मदाता गरेको छैन नि म्याडम
5: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
7: मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरे के
1: रगत रगत भो चामो तो हेन नहीं सकदन
0: कस्त निब्रा क्रस बाटो काट पर्ने क्रा बीच बाटो को बाटो काटे
1: अरे हेलमेट हुना मोटर साइकिल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
3: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन
4: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जिएसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जिएसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
1: आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: पालो पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
0: दिनु भएन, औषधि हालेको।
4: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्नु?
0: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
4: हेर्नुहोस् त,
1: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने
1: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन।
9: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धूम्रपान गर्न छोड, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र
11: होइन मलाई त्यस्तो त।
12: सरिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 人生をちゃんと保持してください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-01-05-56, 98-41-28-45-45 र 98-42-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा

0: शनिवार व अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858703 5 र 9816034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुत्कुम नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र त्रिपुरीको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहन, तिमी पनि कस्तो समनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
4: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ?
4: म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलुदुत्कुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलुदुत्कुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
2: सुलुदुत्कुम्ब नगरपालिका 5 सल्लेरी।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कात वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको, राजसपा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राजसपाले संसदीय दलको विधान नै संशोधन गर्ने,
0: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालना नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
2: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब एक तिहाई चाहिँ अलिकति केयरलेसले गरेर हिंसक राईले गरेर भएको देखिन्छ।
1: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उभारहरूको संलग्नता बढ्दो,
0: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जान जाने युद्धलाई थप चर्काउने निधि अपनाएको रूसी दूतावासको आरोप,
1: र पोखिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाडी गिर्मी डिभियोस निलम्बनमा।
3: मेरो कपडा प्याकिङ गरिदिउँ त, सान्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
4: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0574-93-5555।
6: एसर अप्लायसेस का एसी, कूलर, फ्रीज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस्, सफाई पनि भन्नु रहेछ। मलाई त बेचकको पानी लागिसकेको छ। एसर अप्लायसेस, बेचकको पानी लाग्छ।
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म, प्रवेश परीक्षा 2083/31 गते।
8: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
8: फोन 0564-21-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री वारेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सबै मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यस्तै आज प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। यसैबीच सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रूपियाँको दरले वृद्धि गर्ने निर्णय भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 रूपियाँबाट बढ़ेर 17,000 रूपियाँ पुगेको छ। विद्यालय सहयोगको 10,000 15,000 पुगेको छ भने लेखा आयने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ। यसै बैठकले माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। अब संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको पारिश्रमिक मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट बढ़ेर 38,203 रूपियाँ कायम भएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यसले उहाँले आफू र प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्ट्याटसलाई राजनीतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकाले उहाँका हरेक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंगो पार्टी उहाँकै साथमा उभिएको लामिछानेको भनाई छ।
0: यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले प्रधानमन्त्री सहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको निकासका लागि तीनवटा विकल्प रहेकामा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो। उहाँले तत्काल सरकार पुनर्गठन नगरेमा राष्ट्रियता लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले समन्वित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। राज्यसभाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमान गरेको टिप्पणी भनिरहेका दल आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र सम्बन्धित बनाउनुपर्ने उहाँको भनाइ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न राज्यसभाले संसदीय दलको विधानलाई संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक रविन्द्र बुढलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले नेकपाका 20 र एमालेका 11 गरी 31 मत प्राप्त गर्नुभएको हो। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संशोधनका नेता भट्ट साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि 27 मत आवश्यक हुने भए पनि हिजो कांग्रेस सांसद प्रकाश बहादुर देउवालाई पदमुक्त गरेपछि 2 दिन सांसदको पद रिक्त भएर प्रदेशसभा सदस्य कुल संख्या 51 भएको छ। भट्टको विपक्ष पन्ध्र मत परेको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा 21 र विपक्षमा 13 मत परेको छ। यस्तै 2 मत तटस्थ रहेका छन्। आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। साईले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो।
1: यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्रबार नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दिवक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। 104 सदस्यीय बागमती प्रतिसभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25 नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनेको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा नगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाल बालिकाहरू पोखरीमा डुबेर तथा खोलाले बगाएर ज्यान गुमाउने समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
9: हरेक मान्छेको सपना जपना र चाहना पैसा
10: पैसामा छ शक्ति पैसामा छ सहारा
9: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुन्छ
10: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
9: यो छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
9: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
10: इतिहास गाथा र कथा गाँठका कुरा
9: गाँठका कुरा
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा एमबीएल अटो लोन
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
10: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
10: शर्तहरू लागू हुनेछन्
12: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
14: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिजेल हामीले प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता मन्त्री फेरबदलको तयारी नरहेको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरू विश्वासको मत प्राप्त बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरको दावी पीस लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग नेपालमा मनसुन विपदको घटनामा ज्यान गुमाएको संख्या वर्षेनी बढ़िरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखपछि भएका विपदका घटनामा 241 जनाले ज्यान गुमाइसकेका छन्। यसमा पनि बाढ़ी पहिरो र अत्यधिक वर्षाले हुने घटना उच्च छन्। अकस्मात आउने प्रकोपका कारण हुने विपद एकातिर छ भने अझ संवेदनशील विषय बाल बालिकालाई खोलाले डुबाउने तथा पोखरी दहमा डुबेर ज्यान जाने घटना बढ़ेका देखिएका छन्। हेर्ने खेल्ने वा खोला तर्ने क्रममा भइरहेका यस्ता घटना यदि सामान्य सावधानी अपनाउने हो भने पनि
15: रोक्न सकिन्छ तर यसले धेरैको ज्यान लिइरहेको छ। नागरिक अनुशासन र अभिभावकीय निगरानीको कमीको कारण मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। साथै महेश किवालीको रिपोर्ट।
16: हिजो भदौ 2 गते मकवानपुरको हेटौडा 19 बस्तीपुरको वासुदेव खोलाले विद्यालयबाट फर्कदै गरेका 4 बालिका बगाएर बेपत्ता बनायो। त्यसअघि साउन 30 गते पोखराको विजयपुर खोलाले बगाउँदा 2 किशोर बेपत्ता भए। साउन 29 गते कञ्चनपुरमा 1 जनाको र जनकपुर धामको धनुष सागर पोखरीमा नुहाउने क्रममा अर्का 1 जनाको ज्यान गयो। साउन 27 गते धादिङको थुप्पल खोलामा पौडी खेल्दा 1 किशोरको ज्यान गयो। यस्ता घटना विभिन्न ठाउँमा निरन्तर भइरहेका छन्। नेपाल प्रहरीका अनुसार वैशाखदेखि साउन 29 गतेसम्मको विभिन्न विपदमा 85 जनाको ज्यान गएको छ। त्यसमध्ये बाढ़ीका कारण मात्रै 19 जनाले ज्यान गुमाएका छन्। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार 5 गते यता मात्रै झण्डै 1400 विपदका घटना भएका छन्। गत वर्ष यही अवधिमा 500 देखि 600 घटना मात्र भएका थिए। त्यसमा डुबेर वा बगेर हुने घटनाको संख्या धेरै छ। पछिल्लो समय डुबेर हुने घटना किन बढ़िरहेका छन् त? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
2: अहिलेको मौसमी विपदबाट भएका क्षतिहरू मध्ये करिब 1/3 चाहिँ अलिकति केयरलेसले गरेर हिंसा त्राईले गरेर होइन भएको देखिन्छ। जस्तै कतिपय ठाउँहरूमा चाहिँ बाढी ठूलो आइरहेका हुन्छ, बाटोमा माथिबाट पानीको छाल ठूलो आएको हुन्छ। कतिपय चाहिँ फेरि पछाडिबाट आएर एकदमै आफू हिम्मतिलो देखाउनको लागि पनि त्यो बाढीमा जाने र बाइक सहित बगाएका घटनाहरू पनि हामीसँग तथ्याङ्क छ। त्यसै गरी पौडी खेल्ने क्रममा पनि बाढी आएको ठाउँमा अरूलाई देखाउन साथीहरूलाई अलिकति गर्न पनि पौडी खेल्न जाने, अनि त्यसै गरी अब लामो हाँगा झुन्निएर तल पानी छ कुवारीदेखि पारीसँग झुन्निएर फेरि रिटर्न हुने दाउरा खोल्न जाने विषयहरू भयो होइन। विपदको विषयमा संवेदनशील नभएको हो कि भन्ने विषयहरू पनि आएका।
16: सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहले पूर्व तयारी, प्रतिकार्य र पूर्व सूचना प्रवाहमा निरन्तर काम गरिरहेका छन्। तर प्राविधिक तयारीका बावजूद मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। नागरिकसँग सबैभन्दा नजिक रहेका पालिका तहले विपदको जोखिम कम गर्न सक्दो प्रयास गरिरहेका छन्। वर्षा शुरू हुनसाथ वडा र कार्यपालिका मार्फत सूचना प्रवाह गरिए पनि स्थानीय सरकार एक्लैले ठूलो प्राकृतिक विपदको सामना गर्न सक्दैन। बालबालिकाको सुरक्षामा अभिभावक र विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डे।
17: जति गर्दा गर्दै पनि दुर्घटनाहरू हामी सुनिरहेका छौं, त्यसकारण सबभन्दा पहिलो अभिभावक सचेत हुनुपर्छ। आफ्नो बालबालिका कत्रो छ, समयमा आफ्नो परिवारसँग नजिक हुन्छ कि हुँदैन, कुन बेलामा कहाँ जान्छ भन्ने कुरा परिवारले ख्याल गर्नु पर्यो सबभन्दा पहिलो। त्यसपछि विद्यालय जाने बालबालिकालाई विद्यालयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसको आयनमा चाहिँ हामीले संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा गाउँपालिकाले खोला तटीय क्षेत्रमा जोखिम भएका ठाउँहरूमा हामीले सूचनाहरू पनि प्रवाह गर्छौं र हामीले अलर्ट गराउने कुरामा चाहिँ हामी एकदमै गराइरहन्छौं।
16: विपद व्यवस्थापनमा राहत बाँड्नुभन्दा घटना हुन नदिने वातावरण बनाउनु मुख्य काम हो। विपदका बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरीले नागरिकलाई अनुशासन पालना गर्न र प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। तर नागरिकले यस्ता सूचना र चेतावनीलाई अझै गम्भीरतापूर्वक लिने नगरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ।
18: हामीले सूचना जुन प्रवाह गर्छौं त्यसलाई एउटा सिरियसली लिनुहोला, सतर्क अप्नाउनुपर्छ सबै नागरिकले। त्यस्तो बेलामा अनावश्यक रूपमा हिँडुल गर्ने जानकारी गराएको हुन्छ, अत्यावश्यक बाहेक नजानुहोस् न हिँड्नुहोस्, यहाँ यात्रा नगर्नुहोस् भन्ने कुरामा चाहिँ स्पष्ट रूपमा उच्च अनुशासनका साथ पालन गर्नुभयो भने त्यसबाट हुन सक्ने सम्भावित क्षति दुर्घटना घटनाको विषयमा हामी अवैध हुन सक्छौँ, रोक्न सक्छौँ।
16: नेपालमा हरेक वर्षमा दोहोरिने जल विपद र डुबेर हुने घटना प्राकृतिक विपद मात्र होइन, प्राविधिक र वैज्ञानिक दृष्टिले वर्खामा नदी खोला तथा पहाड़ी क्षेत्रमा अझ बढ़ी सतर्कता अपनाउन आवश्यक देखिन्छ। बाढ़ी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्री कमल द्विवेदी।
19: वर्षापछि पनि खोला बढ़े अझ घट्यो भनेदेखि माथिल्लो क्षेत्रमा पहिरोले खोला ठुलेको संकेत हो, त्यसले झन् ठूलो क्षति गर्न सक्छ। त्यो खोलाको क्षेत्रबाट अलिकति माथिल्लो क्षेत्रमा सर्नु उपयुक्त हुन्छ, त्यो गेगरान सहितको उसमा चाहिँ पस्नु हुँदैन, त्यसले चाहिँ दुर्घटना बित्ति आउन सक्छ, बगाइदिन सक्छ। त्यस्तो क्षेत्रहरूबाट टाढा अलिकति सुरक्षित ठाउँमा चाहिँ जानु उपयुक्त हुन्छ।
0: प्रविधिको दुरूपयोग गरी हुने अनलाइन बेटिङ र अवैध क्रिप्टो करेन्सी कारोबार विरूद्ध नेपाल प्रहरीले कार्यवाही तीव्र पारेको छ। पछिल्ला वर्षहरूमा प्रविधिको सहज परिश्रमले यस्ता वित्तीय अपराध बढ़न थालेपछि प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गरेको हो। विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनलाइन बेटिङ प्लेटफर्महरू बढ़ी सक्रिय हुने गरेको पाइएको छ। गएको आर्थिक वर्ष मात्र अनलाइन बेटिङमा संलग्न 148 जना र क्रिप्टो करेन्सी कारोबारका 117 जना पक्राउ परेका थिए, जसमा ठूलो संख्यामा विदेशी नागरिक समेत रहेका छन्। पछिल्लो समय ठनैलबाट 17 करोड़ 79 लाख रूपियाँ भन्दा बढ़ीको अवैध क्रिप्टो कारोबार गर्ने चिनिया नागरिक सहित अरू विदेशी र स्वदेशीहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही अघि बढ़ाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ साइबर अपराध ठगी र हुण्डीसँग जोड़िने भएकाले डिजिटल वालेट र बैंकिङ कारोबारमा कड़ा निगरानी राखिएको छ। मुलुकी अपराध संहिता अनुसार अवैध सट्टेबाजी गर्नेलाई प्रयोग गर्ने प्रयोग भएको डिबी जफत गरी 1 वर्षसम्म कैद र 10,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै क्रिप्टो करेन्सी जस्ता अवैधिक मुद्राको अवैध प्रयोग गर्नेलाई डिबी जफत सहित 5 वर्षसम्म कैद र डिबी बमोजिम जरिवाना हुने कानूनी प्रावधान छ।
15: नेपाल रेडक्रसले 23 वटा समितिहरूलाई स्पष्टीकरण सोधेको छ। यति सोमबार वर्षको बैठकले रेडक्रसको मर्म र भावना विपरीत काम गरेको आरोप नगर्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार 7 प्रदेश समिति र 15 जिल्ला समितिहरूलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले नियमित अध्यावधि नगरेको, विधान विपरीत हुने गरी विभिन्न राजनीतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप छ। महामन्त्री ऋषि रमण खनालले आज पत्र लेख्दै पत्र प्राप्त भएको 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भन्नुभएको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेश प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ। त्यस्तै सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, शंकरसभा, रसुवा, बारा, स्याङ्जा, काभ्रे, पलाञ्चोक, तनहुँ र पर्सा जिल्ला शाखा समितिलाई स्पष्टीकरण सोधिएको रेडक्रसले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
21: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
20: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
21: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-96-96।

0: आपको एकमात्र दीजिए सेवा जिसको
1: देशों खुशी को कनेक्शन
2: थोड़ी बचत धीरे कायदा बीमा का फायदे फायदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रंगसहापट काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 0.26 अंकले घटेर 2622.22 बिन्दुमा झरेको छ। आज बैंक जलविद्युत जीवन बीमा र अन्य व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.07 अरब कारोबार भएकामा आज 346 कम्पनीका 95,08,000 किता शेयर 3.29 अरब रूपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दर बजारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेपाली विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुटो विवरण पेश गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगको अनुसन्धान अनुसार केसी 2063 सालमा अस्थायी विस्थापित शिक्षकका लागि खुलेको आन्तरिक प्रतिस्पर्धामा आफूलाई विस्थापित शिक्षक दावी गर्दै जालसाजी पूर्ण विवरण पेश गरेका थिए। उनले त्यसअघि नै प्राथमिक तहमा स्थायी नियुक्ति लिइसकेका थिए र विस्थापित शिक्षक थिएनन्। यस्तै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेपालले केसीको त्यही झुटो विवरण प्रमाणित गरी परीक्षामा सामेल हुने मौका दिएको भनेको छ। अख्तियारले शिक्षक केसी विरूद्ध कैद र जरिमाना तथा नेपाली विरूद्ध मुतियारको रूपमा सजायको माग दावी गरेको छ।
4: प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण वा फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गा जमिनहरू मार्नु परेका छन्। सरकारले 2077 सालको जेठमा कागर भिट्टा इमरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ सुनसरीका 4,000 भन्दा बढ़ी घर दूरीको 5,424 किता जग्गा रोका गरेको थियो। जग्गा किनबेच अंशाबन्दा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा सम्बन्धी समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुकुवा गर्न माग गरेको छ। पटक पटक सरकार फिरिए पनि आफ्नो माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
3: आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसका अवसरमा कार्यक्रम गरिन्छ।
4: 187 विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजन गरिएको छ। राष्ट्रिय फोटो पत्रकार संघ नेपाल र बंगलादेश फोटो पत्रकार संघको संयुक्त आयोजन तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो। काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमान ढोकामा आयोजित प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।
3: भूषाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जन्म पूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको ढुन्से चोलाङ पार्टी लौरी विनायक र भूषाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवा जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको भूषाईकुण्ड यात्रा क्रममा लेक लाग्ने टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको हो।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंकबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाँजा बरामद गरेको हो।
3: रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ छापमा रहने बताउनु भएको कथा न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधेको प्रश्नमा प्रधानमन्त्री बर्नहामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लण्डनमा रहेको रूसी दूतावासले बेलायतले जनजन युक्रेन युद्धलाई थप सर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्को सहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरी संस्था सम्बन्धित गोदामसँगलाई निशाना बनाउँदै आएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। प्रख्यात टेनिस खेलाड़ी निके किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायी रूपमा निलम्बनमा परेका छन्। 31 वर्षीय अस्ट्रेलियाली खेलाड़ी गएको जून 22 वर्लोरका ओपनको समयमा परीक्षणका लागि आफ्नो नमूना दिएका थिए। विश्व वरिताको 13 स्थानमा रहेका पूर्व खेलाड़ी किर्गियोस 1 अगस्त 4 अस्थायी रूपमा निलम्बन भएका बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रेटी एजेन्सीले जनाए अनुसार किर्गियोसले यस अस्थायी निलम्बन विरूद्ध पुनरावेदन गर्न सक्थे तर अहिलेसम्म उनले त्यसो गरेका छैनन्। सामान्य सन्दान इन्स्टाग्राम पोस्टमा किर्गियोसले आफूले ठूलो गल्ती गरेको र त्यसको पुनः जिम्मेवार लिने बताएका छन्। निलम्बनको अवधिमा किर्गियोसले खेलाड़ी प्रशिक्षक वा दर्शकका रूपमा कुनै पनि ग्रान्ड स्लाम प्रतियोगिता वा पुरूष तथा महिला टेनिस टूरद्वारा मान्यता प्राप्त कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैन। यो प्रतिबन्ध न्यायाधिकरणको निर्णय नआएसम्म लागू हुनेछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता। मन्त्री फेरबदलको तयारी नरहेको राज्यसभा सभापति रानी छानेको भन्नाई। सांसदहरूलाई मर्यादामा राख्न राज्यसभाले संसदीय दलको विधान नै संशोधन गर्ने।
3: मनसुन गर्ने विपदमा ज्यान गुमाउनेको संख्या उच्च। बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील। पूर्व सूचना पालन नगर्ने प्रवृत्ति अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
4: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र। विदेशी नागरिक सहित स्वदेशी उभारको संलग्नता बढ़ने।
3: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता। बेलायतले जनजन युद्धलाई थप सर्काउने नीति अपनाएको रूसी दूतावासको आरोप।
4: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाड़ी किर्गियोस निलम्बनमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल्ड भोजनलाई बस्न पनि बिराउँछौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी सबिना तामाङ। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका 209 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथै नेपालको कला संस्कृति तथा मौलिक लोक धुनहरूको संरक्षण प्रवर्धन र जगेर्णा गर्न सैनिक ब्याण्डले खेलेको भूमिकाका बारेमा चर्चा गर्दैछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले पुष 5 र 6 गति पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गतका युनिटहरूको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले धनकुटा स्थित भीमदलगण, झापा स्थित अरितमन गण, पाँचतर स्थित रणशेर गण र ओखलढुङ्गा स्थित दुर्गाबक्स गणको निरीक्षण गर्नुभयो। सोक्रममा प्रधान सेनापतिले उक्त पृतना तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी

0: बाल बालिका भूमिका सदनहर
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन।

0: असफलताले मन खुशी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपसिल बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू:
3: तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न

0: हुनुहुन्छ। लाइसेन्स सम्बन्धी सेवाभन्दा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी छ।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी खर्च सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20-400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: खट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुनेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बच्चामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-68 अङ्कमान 98-52-55-76

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बन्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Sound check. Sony FM. In studio time.
4: It's 7 p.m. Start to start with.
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधकुन्ड नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोरुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soruwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोरु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा रोड पाण्डा म्याराथन 2026 हुँदै अभिनेता दयाहाङ राईको समेत उपस्थित रहने। काठमाडौँमै गाउँपालिकाको सेवा पाएपछि खुम्बुका स्थानीय खुशी। पहिलो दिनमै 157 जनाले लिए सेवा। सोलु खुम्बुको जुगुमा पाखुरी सार्दै किसान रोपाईसँगै गुन्जन्छन् पर्ने विभागका। म्याग्दीको अन्नपूर्णले निप्साईको सम्मानमा फालिक बनाउने। कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री गम्बु शेर्पा नियुक्त। ओखलढुङ्गामा ग्यासको पर्याप्त मौसात। कोशीमा कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। 4 महिनामा 11,000 कर्मचारी कारवाहीमा। मन्त्री फेरबदलको कुनै तयारी नभएको रवि लामी छानेको भनाई। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा नौजनाको ज्यान गयो। चिनिया रोबोटिक्स कम्पनी एउनिटीको शेयर बजारमा शानदार शुरूआत। र पहिलो टेस्ट क्रिकेटमा भारतले श्रीलंकालाई 165 रनले हरायो।
1: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिलासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: दुर्लभ वन्य जन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको वासस्थान पुनर्स्थापना बारे जनचेतना फैल्याउने उद्देश्यका साथ सोलुखुम्बुको सल्लेरीमा आगामी भदौ 20 गते रेड पाण्डा म्याराथन 2026 तेस्रो संस्करण आयोजना हुने भएको छ। यस विशेष प्रतियोगितामा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बेसेडर दयाहाङ राईको समेत उपस्थिति रहनेछ। रेड पांडा नेटवर्क को आयोजना र फ्लेट फरमेश्वर को मुख्य आर्थिक सहयोग में हुन लागेको इस कार्यक्रम को स्थानीय साझेदार हिमाली स्वास्थ्य तथा बातुरने सेवा सोलुखुम्बु को रहेको छ। संस्था का अध्यक्ष निमा प्रेमदूप शेर्पा का अनुसार अन्तर्राष्ट्रिय रेड पांडा दिवस को अवसर पारे संचालन गरिने यो म्याराथन ने पर्यटक जिला सोलुखुम्बु को कल्लू सगरमाथा क्षेत्र साहसिक पर्यटक गंतव्य का रूप में अन्तर्राष्ट्रिय स्तर में प्रवर्तन गर्न ठूलो सहयोग पुर्याउने छ। 48 किलोमीटर लामो यो म्याराथन ट्रेल समन्वय सतहबाट 2360 मीटर उचाई में रहेको सल्लुरी स्थित हेक्चिन पेमा छोलिङ गुम्बाबाट शुरू भएर 4054 मीटर उचाई को पीके पीक पुगी पुनः सोही स्थान में फर्किएर टुंगिने छ। 2872 मीटर भन्दा बढ़ी को उचाई चढ़ पर्ने र धावकहरूले 7 घंटा 30 मिनट भित्र पूरा गर्नुपर्ने भएकाले यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिंग एसोसिएशनले 3 प्वाइन्ट प्रदान गरेको छ। यस वर्ष स्थानीय समुदाय र सबै उमेरका व्यक्तिको सहभागितालाई प्रोत्साहन गर्न पहिलो पटक 5 किलोमीटर लामो रेड पाण्डा फन रन समेत समावेश गरिएको छ। थ्रेक छिनपेमा छोलिङ गुम्बाबाट शुरू भई सेर्गाखोप हुँदै फाप्लो गुम्बामा पुगेर समापन हुने यस फन रनमा अभिनेता दया हाङ राईले सहभागीहरूसँग उपस्थित जनाउनु हुनेछ। हिमाली वातावरण र प्राकृतिक सम्पदाको रक्षा गर्न नयाँ पुस्तामा जिम्मेवारी बोध गराउने लक्ष्य राखिएको यस म्याराथनमा सहभागी हुन इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइट मार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। यसअघि सन् 2024 तापलेजुङको पाथीभरा र सन्न 2025 इलाममा सम्पन्न भएका दुई संस्करणमा नेपालका 16 भन्दा बढ़ी जिल्लाका साथै भारत जापानका गरी 140 धावकले सहभागिता जनाएका थिए। वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा जसमध्ये एक भएको अध्यक्ष शेर्पाले बताउनुभयो। अध्यक्ष शेर्पाले यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको सोझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। खुम्बु पासु लामो गाउँपालिकाले काठमाण्डुमा रहेका गाउँपालिकावासीका लागि हिजोदेखि एकीकृत घुम्ती सेवा शिविर शुरू गरेको छ। गाउँपालिकाका वडा नम्बर 1-5 सेवाग्राहीलाई लक्षित गरी काठमाण्डुको चारभिल क्षेत्रमा शिविर सञ्चालन गरिएको हो। काठमाण्डुमा रहेका गाउँपालिकावासीलाई स्थानीय तहका विभिन्न सेवा लिन सोलुखुम्बुले पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर सञ्चालन गरिएको खुम्बु पासु लामो गाउँपालिका अध्यक्ष छोरी शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार शिविरमा सामाजिक सुरक्षा नवीकरण, व्यक्तिगत घटना दर्ता, भूमि मालपोत कर, व्यवसाय नवीकरण तथा विभिन्न सिफारिश लगायतका सेवा उपलब्ध गराइएको छ। शिविरमा वडा नम्बर 1-5 सेवाग्राहीलाई लक्षित गरी गाउँपालिका तथा वडा तहबाट प्रदान हुने विभिन्न सेवा काठमाण्डुमै उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। शिविरको पहिलो दिन 157 जनालाई सेवा प्रदान गरिएको खुम्बु पासु लामो गाउँपालिका वडा नम्बर 4 वडा सचिव हेमराज प्रधानले जानकारी दिनुभयो। वहाँका अनुसार सामाजिक सुरक्षा नवीकरणतर्फ मात्रै 108 सेवाग्राहीले सेवा लिएका छन्। त्यस्तै जन्म दर्ता 2, मृत्यु दर्ता 2, विवाह दर्ता 3 र दशैं सुराई दर्ता 1 वटा रहेको छ। यसै गरी भूमि मालपोत कर सम्बन्धी 34 सेवा, व्यक्तिगत घटना प्रतिलिपि 1, अंग्रेजी सिफारिश 1 तथा व्यवसाय नवीकरण 3 सेवा प्रदान गरिएको गाउँपालिकाको विवरणमा उल्लेख गरिएको छ। शिविरको पहिलो दिन विभिन्न सेवाबाट 56,900 रूपियाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढ़ी राजस्व व्यवसाय नवीकरणबाट 41,100 रूपियाँ तथा भूमि मालपोत करबाट 14,700 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ। शिविरको उपलब्धि सचनक रहेको खुम्बु पासु लामो गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष आङ फुर्बा शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार गाउँपालिकाको सेवा काठमाडौँमै उपलब्ध भएपछि सेवाग्राहीलाई समय र खर्चको बचत हुनुका साथै सानो कामका लागि समेत गाउँ फर्कनुपर्ने बाध्यता कम भएको छ। काठमाडौँमा रहेका गाउँपालिकावासीले स्थानीय तहबाट पाउने सेवा सहज रूपमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। सेवाग्राहीहरूले पनि काठमाडौँमै गाउँपालिकाको सेवा पाउँदा निकै सहज भएको प्रतिक्रिया दिएका छन्। शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आएका एक सेवाग्राहीले यसअघि यस्ता कामका लागि गाउँमै पुग्नु पर्ने भए पनि अहिले काठमाडौँमै सेवा लिन पाउँदा समय र खर्च दुवै बचत भएको बताउनुभयो। विशेष गरी वृद्धा तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकका लागि यस्तो व्यवस्था निकै उपयोगी भएको भन्दै खुम्बुपासन लामु गाउँपालिका वडा नम्बर एक जानु शेर्पाले गाउँपालिकाले शुरू गरेको एकीकृत सेवा शिविरको प्रशंसा गर्नुभयो। गाउँपालिकाले काठमाडौँमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै राष्ट्रिय परिचय पत्र, सामाजिक सुरक्षा, घटना दर्ता, नागरिकता तथा विभिन्न सिफारिश व्यवसाय दर्ता तथा नवीकरण र घर जोगा सम्बन्धी सेवा समेत उपलब्ध गराउने व्यवस्था गरेको छ। गाउँपालिकाले काठमाडौँमा रहेका वडा नम्बर एकदेखि पाँचसम्मका सम्पूर्ण सेवाग्राहीलाई शिविरमा सहभागी भई आफूलाई आवश्यक सेवा लिन समेत आग्रह गरेको छ। शिविर भदौ 2 गतेदेखि शुरू भएको शिविर भदौ 5 गतेसम्म बिहान 10 बजीदेखि बेलुका 5 बजीसम्म सञ्चालन हुने जनाइएको छ।

0: सुन्दै आएको अर्म पर्म अर्थात श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै रहेको छ। खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल हुँदै गइरहेको समयमा यहाँका स्थानीय भने आपसी भाइचारा र श्रम संस्कृतिका रूपमा अर्म पर्मलाई निरन्तरता दिइरहेका हुन। गीत गाएको देखाउने सुरुमा सोलुखुम्बुको चुबुमा पाखा पखेरामा गुन्जुने यस्ता मौलिक पर्मेली गीत वर्षायामको खेतीपाती सिजनमा सुनिने गर्छ। प्रविधिको तीव्र विकास, बसाई सराई, रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण देशका अधिकांश ग्रामीण विभागमा परम्परागत अर्म पर्म घट्दै गए पनि सोलुखुम्बुको बस्ती जुबुमा भने यो पर्मेली परम्पराको मौलिक संस्कृति अझै पनि उत्तिकै जीवन्त छ। पर्मेली परम्परालाई अहिले पनि यहाँका स्थानीय किसानले निरन्तरता दिइरहेका छन्। गाउँमा 25 देखि 30 जनासम्मको सानो ठूलो हुल तथा समूह बनाएर आलो पालो एक अर्काको मेलो खन्नेर रोप्ने काम नै पर्मेली परम्परा हो। पैसामा ज्याना मस्तुरी गर्ने भन्दा आफ्नै छर छिमेक नाता गोता र साथीभाइ मिलेर पाखुरी सार्दै एक अर्काको खेतीपाती सुकाउने यो परिपाटीले कृषि कार्यलाई निकै सहज र रमाइलो बनाएको किसानहरू बताउँछन्। असारको हिलो मेलो होस् वा साउने कोदो रोप्ने छुटारो जुगका चेलीपेटी र माइतीहरू एकाबिहानै उत्साहका साथ मेलोमा झुट्ने गर्छन्। समूहको नियम अनुसार पुरूष माइतीहरूले बारी खनिसकेपछि चेलीबेटीहरूले साँझसम्म कर्मको रोपाई सम्हाल्छन्। काम गर्दाको थकान मेट्नका लागि पर्मेली भाकाका गीत गाउने, हाँस्य मजाक गर्ने र नाच्ने गरिन्छ। जसले कामको बोझ घटाउने मात्र नभई छर छिमेक र आफन्त बीचको आत्मीयतालाई अझ कसिलो बनाएको देखिएको छ। यहाँको अर्म पर्म केवल खेतबारीमा पाखुरी साट्ने माध्यम मात्र नभई माइती र चेलीबेटी बीचको सांस्कृतिक सम्बन्ध र सम्मान दर्शाउने एउटा पवित्र पर्व जस्तै बनेको हो। कुनै परिवारमा बिरामी तथा दुःखद घटना परेर काम रोकिएमा सिङ्गो हुने गएर निशुल्क सहयोग गर्ने र मेलो सकिदिने नियम समेत पर्मेली हुले अपनाउँदै आएका छन्। जुबवासीको यो मौलिक श्रम साटासाट गर्ने पर्मेली परम्पराले आधुनिक समाजका लागि समेत सामाजिक एकता र सहकार्यको लोभ लाग्दो सन्देश दिएको छ। म्यागदीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्साईको सम्मान र स्मृतिमा उहाँको जन्म थलोमा शालिग बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन 14 गते पाकिस्तानको भौतिक आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ज्यान गुमाएका 10 सदस्यीय पर्वतारोही टोलीको नेतृत्व गरेका पूर्जाको शालिग बनाउने निर्णय गरेको हो। पारिवारिक सदस्यहरूको इच्छा अनुसार निर्मलको साहस बहादुरी र कीर्तिमान तथा योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिका तेनदानामा गाउँपालिकाले शालिग बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष भारत कुमार सिंहले जानकारी दिनुभएको छ। वहाँले निर्मलको जन्म थलो अन्नपूर्ण गाउँपालिकाको भूगोलमा पर्ने 8,091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालय निम्स्थल अन्नपूर्ण नामकरणका लागि संघीय सरकारलाई सिफारिश गरेको पनि जानकारी दिनुभयो। अन्नपूर्णका प्रथम आरबी फ्रान्सका मौरिस हर्जाको नामबाट नामकरण गरिएको मार्चेङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्स्टाई मौरिस हर्जाक नामकरण गर्न हर्जाकका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पनले बताउनुभयो। सन् 2019 पूजाले प्रोजेक्ट पशुबल नाम दिएर अन्नपूर्णबाट शुरू गरिएको अभियानमा विश्वका सबै 14 वटा 8,000 माथि उचाइ भएका हिमाल 6 महिना 6 दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधिमा 8,000 मिटर अग्ला सबै हिमाल को कीर्तिमान बनाउनु भएको थियो। 18 वर्षको उमेरमा सन् 2003 ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका निर्मलले सन् 2009 बनाएको स्पेशल बोट सर्भिस एसबीएस विशेष फौजमा आबद्ध भएका थिए। अक्सिजन बिना विश्वका 14 वटा 8,000 मिटर अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमान बनाउने क्रममा पूजाको हिम पहिरोमा पुरिएर निधन भएको थियो। 3 वर्ष अघि निर्मलले घोषणा गरेको 40 लाखको अक्षयको उसको ब्याजबाट ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालयको कक्षा 8, 10 र 12 सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य 4 वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै आएको छ। प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री सोलुखुम्बुका गुम्बु शेर्पा नियुक्त हुनु भएको छ। प्रदेश सरकारको सत्र मन्त्री परिषद बैठकले उहाँलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठक पश्चात निर्णयहरू सार्वजनिक गर्दै नवनियुक्त प्रवक्ता शेर्पाले मन्त्री परिषदका विभिन्न महत्वपूर्ण निर्णयबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश लोक सेवा आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2082-83 प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको छ। यसै गरी प्रदेश सरकार मन्त्री परिषदका विभिन्न विषयगत समितिहरू गठन गर्ने निर्णय गरिएको छ, जस अन्तर्गत राजनैतिक तथा प्रशासन समिति, कानून न्याय तथा प्रदेश मामिला समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गरी तीनवटा समितिहरू गठन भएका छन्। राजनैतिक तथा प्रशासन समितिको संयोजकमा खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री त्रिचन्द पाठक रहनुहुने भएको छ भने सदस्यहरूमा पर्यटन वन तथा वातावरण मन्त्री खिमु लङमा लिम्बु, आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेप र सामाजिक विकास मन्त्री गीता तिमिल सिन्हा रहनु भएको छ। यस समितिको सदस्य सचिवको जिम्मेवारी प्रशासन महाशाखा हेर्ने प्रदेश सचिवले निर्वाह गर्ने निर्णय गरिएको छ। दोस्रो कानून न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पा रहनु भएको छ। सदस्यहरूमा पर्यटन वन तथा वातावरण मन्त्री खिमु लङमा लिम्बु, आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेप र स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली रहनु भएको छ। यस समितिको सदस्य सचिवमा कानून महाशाखा हेर्ने प्रदेश सचिवलाई जिम्मेवारी दिएको छ। तेस्रो आर्थिक सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्य रहनु भएको छ। सदस्यहरूमा खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री त्रिचन्द पाठक, आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेप र उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतो रहनु भएको छ। यसको सदस्य सचिवको जिम्मेवारी प्रशासकीय सुधार महाशाखा हेर्ने प्रदेश सचिवले सम्हाल्ने हुनु भएको छ। यसका साथै मन्त्री परिषद बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने निर्णय गरेको छ। सो सम्मेलन आगामी बैठकबाट मिति तय गरी आयोजना गरिने प्रवक्ता शेर्पाले बताउनुभयो। त्यस्तै ग्रामीण सड़क संचार सुधार आयोजना कार्यान्वयन इकाईको आर्थिक वर्ष 2083-84 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ। ओखलढुङ्गामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको व्यवसायीहरूले बताएका छन्। केही दिन यता बजारमा ग्यास अभाव हुने हो कि भन्ने उपभोक्ताको चिन्ता बढ़िरहेका बेला जिल्लामा ठूलो परिमाणमा ग्यास भित्रिएको हो। जिल्ला सदरमुकामको प्रमुख ग्यास डिपो सिद्धिचरा नगरपालिका बाह्र स्थित जेनेसा स्टोर एण्ड सप्लाइजमा हालै 4,000 सिलिण्डर ग्यास भित्रिएको छ। डिपोमा आएको ग्यास विभिन्न बिक्री केन्द्र तथा डिलरमा पठाइसकिएको संचालक जेसन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार अहिले जिल्लामा तत्काल ग्यास अभाव हुने अवस्था छैन। बजारको माग अनुसार ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको भन्दै उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गर्नु भएको छ। कोशी प्रदेशमा नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको हो। बैठक जारी भए पनि विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाएको प्रदेश सभा सचिव सुदर्शन खड्काले बताउनुभयो। कोशीमा कंग्रेसका 29 सांसद छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मतलेमा आग्रह गरे पनि कंग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। नेपाल आय निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएकोले गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसतमा भन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेकोले गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत गरेको छ। निगमका अनुसार भदौ 2 गते मात्रै काठमाडौँ उपत्यकाका 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गरेको थियो। साथै भदौ एक गते काठमाण्डु उपत्यकामा 52,506 थान सिलिण्डर बिक्री गरिएको छ, जुन दैनिक औसत भन्दा करिब 15,000 बढ़ी हो। निगमले पछिल्लो एक साता अर्थात साउन 27 गतेदेखि भदौ 2 गते साँझसम्म 3,09,553 सिलिण्डर बिक्री भइरहेको जनाएको छ। यो औसतमा दैनिक 44,000 भन्दा बढ़ी हो। सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास सुश्री सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको सार्वजनिक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम भएको छ। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालयमा खट्ने विद्यालय कर्मचारी र ईसीडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पहल गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री वानेन्द्र शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए। यसमध्ये 1,114 अर्थात 85% उजुरी फर्छट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11% बिन्दुले धेरै हो। केन्द्रका अनुसार 2081 सालको चैत्रदेखि 2082 सालसम्म 556 उजुरी दर्ता भएकोमा 412 अर्थात 74% मुद्दा फर्छट भएका थिए। वर्तमान सरकार गठन भएपछि जारी गरेको शासकीय सुधारका 100 सूचीमा कर्मचारीको आचार संहिताको कार्यान्वयन गर्ने उल्लेख गरिएको थियो। त्यही अनुरूप केन्द्रले कार्यलाई अनुगमन र कार्यवाही प्रक्रियालाई कडा र व्यापक बनाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भ्रासुपामा मन्त्र फेरबदलको कुनै तैयारीमा भएको सभापति रवि लामी छानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामी छानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनु भएको छ। पार्टीभित्र प्रश्न गर्ने जवाब खोज्ने लोकतान्त्रिक परिपाटी भएको गर्दै वहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै वहाँले आफू र प्रधानमन्त्री वानेन्द्र शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। भारतको पश्चिम बंगाल राँची कोलकाताको एक होटलमा गैराती आग लागि हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। 6 जना घाइते भएका छन्। मिर्चा गालुपमा रहेको होटलमा आगलागी भएको हो। आगलागीमा परि ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको दरमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यमका अनुसार उनीहरू उपचारका लागि कोलकाता पुगेका थिए। Thank you. विश्वको सबैभन्दा ठूलो ह्युमनोइड अर्थात मानव आकार रोबोट निर्माता युनेथी रोबोटिक्सले संघाईको शेयर बजारमा शानदार शुरूआत गरेको छ। चिनिया रोबोटिक्स कम्पनी युनेथीको शेयर मूल्य आज पहिलो कारोबार दिन 660% भन्दा धेरैले बढ़ेको छ। बहुप्रतीक्षित प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओमा युनेथीको शेयर 150.80 युआनमा कारोबार शुरू भई 845 युआनमा पुगेर बन्द भएको छ। शुरूआती चरणमा यसको शेयर 1100 युआनसम्म पुगेको थियो। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रृंखलालाई 165 रनले हराएको छ। यो सँगै दुई खेलमा श्रृंखलाका श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछाएको श्रीलंका पाँचौं दिनको खाना समयपछि 206 रन बनाउँदा अलआउट भयो। श्रीलंकाका सोमल दिनुसाले 84, कप्तान धनचन्द्र डी सिल्भाले 69 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खण्डमा रेड पाण्डा म्याराथन 2026 हुँदै अभिनेता दयाहाङ राईको समेत उपस्थिति रहने। काठमाडौँमै गाउँपालिकाको सेवा पाएपछि खुम्बुका स्थानीय खुशी। पहिलो दिनमै 157 चुनावले लिए सेवा। सोलु खण्डको चुकुमा पाखुरी साढ्दै किसान रोपाईसँगै गुन्जन्छन् टर्मेली भाका। नजिकको अन्नपूर्णले निम साईको सम्मानमा स्थानिक बनाउ। कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री गम्बु शेर्पा नियुक्त। ओखलढुङ्गामा ग्यासको पर्याप्त मौसात। कोशीमा कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो। क्षेत्रले जलाय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। 4 महिनामा 11,000 कर्मचारी कारवाहीमा। मन्त्री फेरबदलको कुनै तयारी नभएको रवि लामी छानेको भनाई। भारतको कोलकातामा एक होटलमा आगलागी हुँदा 9 जनाको ज्यान गयो। चिनिया रोबोटिक्स कम्पनी युनिटीको सर्वोच्चमा शानदार शुरूआत। र पहिलो टेस्ट क्रिकेटमा भारतले श्रीलंकालाई 165 रनले हरायो। हवस्त, 7:07 सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: यदि तपाईँको बस्नामा चन्द्रसात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9853055768।

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामिछानेको निर्देशन ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ़्यो मासिक 5,000 थपिने
3: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने
2: बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको स्पष्टोक्ति सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी
4: अकल्पनीय जनसुनामी आउनेछ निश्चित आउनेछ किनभने इतिहासले भन्छ संकटको गर्भबाट समाधान जन्मिन्छ
2: साउनमा रोजगारीका लागि विदेशिनेको लड़को बढ़्यो राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश पहाड़मा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना
5: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का र मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूर प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ
2: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने
6: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ तर घोषणा मात्रै पर्याप्त हुँदैन निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ अब खबर सन्तोषी रावलबाट
7: सरकारले लामो समय विचाराधीन राखिएको प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षक सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर काम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो
3: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने
7: बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ त्यस्तै भोलि र पर्सि भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्व को प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या समन्वित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभएको हो
0: ठूलो राजनीतिक दल भित्र कहिले काहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिले काहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिले काहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ त्यसले गर्दा भन्यो, तर समग्रमा त्यसको होइन, त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन, तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिले काहीँ विवादमा पर्छ, तर त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हालेर हामी गरिहाल्छ त्यस्तो केही छैन, हामीले यसको कुनै त्यसको राजनीतिक अर्थ भन्ने नै
7: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह, शिक्षा, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरूङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेनजी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुखी पुग्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरूङले जेनजी आन्दोलनका दोषीहरूलाई कार्यवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ़न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगर्ने आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7 साल 47 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
4: राष्ट्रपतिका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल 47 साल 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ, किनभने इतिहासले भन्छ संकटको गर्भबाट समाधान जन्मिन्छ।
7: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा तीन दलका संसदीय दलका नेताहरूको हस्ताक्षर सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य पार्वती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै नगरेकोले सांसदहरूको हस्ताक्षर मान्ने नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1298 उजुरी दर्ता थिए। इस मध्ये 1114 वटा अर्थात 85.82% उजुरी फर्सेट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिनासम्म रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सालमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष सालमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु महर्जनले सीएनएनलाई जानकारी दिनुभयो।
5: बागमती र गण्डकी प्रदेशका केही स्थानहरू पहाड़का मध्यम वर्षा भइरहेको छ भने कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अगस्त मध्यम वर्षा भइरहेको छ। यसै रातको घटना चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल ल्याएको छ। देशका तराई भूभागमा आंशिक बादल ल्याएको छ। देशका हिमाली भूभागका थोरै स्थानमा
7: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका सातवटै प्रदेश र 15 वटा जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वार्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुझ्दो जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमर खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्यान्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्वाध्यक्ष संजीव सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेसको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ। नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
8: पहिला त्यो पनि हराएर गयो। सिन्धु घानको उचित प्रचलन छैन।

0: यसबाट तपाईको खेतीपाती बसोबास र दैनिक जीवनमा असर परेको छ।
1: चिन्ता नलिनुहोस्, तपाईको गुनासो सुन्ने ठाउँ छ।
0: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
0: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
2: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एक्सिनद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले बालिका विवाह गर्ने किशोर किशोरी मात्र दोष्टिन्छ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हो सुनाएको, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनिवर्सिटी, सामुदायिक रेडियो उदयपुर र CIM।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै वहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेठे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
6: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातेफेरा गाउँपालिका वडा नम्बर 7 खोडीका मकर बोहरा:
7: पहिला पहिलामा हामी जौ लगाउँथ्यौं, उवा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्सिया लगाउँथ्यौं। अहिले त्यो मार्सिया र बोही नै भइसक्यो। अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्नु अलिक छोडा जस्तो लाग्यो।
6: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
8: आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम खारी हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जस्तो बाहिलो नलाग्ने, हिँडेर पुरानो मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
6: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य

0: कार्यालय प्रमुख लाल बहादुर धामी
1: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौ भनेर पनि कृषि भेन्डरीसँग पनि हामीले सहकारी गरेका छौँ। त्यसमा बाली नानीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने अनि त्यसलाई चाहिँ सही तरिकाले पकाएर खाने र किने बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
0: कतिपय स्थानीय तहले रैथानी बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी
2: कार्यस्थलहरूलाई पलस्तर बनाई सो क्षेत्रका कृषकहरूलाई बीउ वितरण र भण्डारणका लागि सिडबिन तथा हार्भेस्टिङ ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज धेरैमा सहयोग जस्ता कार्यक्रमहरू अनुदानमा उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रसायन बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरेको छ।
0: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बीउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथानी बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी
3: उपाध्यक्ष कृषि कार्यक्रम मार्फत पनि हामीले बदमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौँ।
0: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
5: ताजा पशु छ कि छैन कसले भन्ने नि हुन्छ, पशु जस्तो थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन, पशुपालको प्राकृतिक रङ हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया
4: मासुबारी समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोहननाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
5: सामान्यतया मासुमा मासुको प्राकृतिक रङ, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो, त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। यति भन्दा हुँदै पनि फेरि हाम्रो सँगै के जोड्नु विषयमा हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै हुँदै हुन्छ र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पक्षीबाट मासु उत्पादन हुनु त्यो पशु स्वस्थ हुनुपर्छ स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनु पर्ने हुन्छ जस्तो त्यसमा पशु स्वस्थ छ कि छैन भने कसले भन्ने नि हुन्छ पशु स्वस्थ थियो कि थिएन त्यो जाँचिएको थियो कि थिएन र त्यतिले मात्रै पुग्नु स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यो त्यसकारण पशु पहिले पूर्व जाँच हुनु पर्यो र पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ
9: त्यो एउटा प्राविधिक कुरा भयो तर अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र चलनमा छ नि त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन
5: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ ल यो फ्रेस हो भन्ने यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ हजार दृष्टिकोण सोचाइ यो खालको छ र अहिलेको समस्याको मेन चुरो कुरो भनेको यहीँनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जाँच्नुपर्छ वध गरिसकेको मासुको जाँच हुनुपर्छ त्यो जाँच भएको नभएको कसरी थाहा हुन्छ भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ चिन्ह लगाउनुपर्छ छाप लगाउनुपर्छ अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सकिने अवस्था सिर्जना हुन्छ त्यसका लागि नै हामी लाइन पुगेको अवस्था हो
9: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु हो
5: हुन पनि सक्छ नहुन पनि सक्छ दुईटै कुरा छ
9: किन त्यसमा चाहिँ
5: अब रङ त हामी हेर्दा हाम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि त्यस कारण स्वस्थ हुनु पनि सक्छ
9: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन
5: पशुसँग जोडिन्छ पशु स्वस्थ थियो कि थिएन पशु जाँच गरिएको थियो कि थिएन कसरी थाहा हुन्छ मासु ताजा मासु हो भने मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ मासु मात्रै देख्नुहुन्छ
9: ताजा हुनु र सुरक्षित हुनु फरक हो तेस्रो प्रश्न फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो
5: फ्रोजन स्वस्थ मासु फ्रोजन मासु स्वस्थ हुनु पर्यो मैले मासु धेरै कुरा फेरि जोडिन्छ जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हिउँदी मासु
9: चौथो प्रश्न पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ
5: कहिलेकाहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ त्यो रोगमुक्त हुन सक्छ त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो
9: पाँचौ प्रश्न मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ
5: राम्ररी पकायो भने राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छ भन्ने भन्न सकिन्छ
9: छैटौं प्रश्न महँगो मासु भन्ने कुनै गुणस्तरीय मासु हो
5: कदापि होइन महँगो हुँदैन गुणस्तरीय हो भन्ने कुरा चाहिँ ग्यारेन्टी गर्न सकिँदैन
9: सातौं प्रश्न मासुमा गन्ध छैन भने खान सुरक्षित छ
5: गन्ध कस्तो गन्ध भन्ने कुरा हो मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ
9: गन्धाएको छैन भने
5: प्राकृतिक त्यति मात्रै प्राप्त हुँदैन
9: आठौं प्रश्न मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ
5: एउटा मापदण्ड पूरा गर्यो त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पुरा गर्नुपर्ने हुन्छ एउटा मापदण्ड एउटा एक लेभलको पासवर्डको मात्रै मान्नुपर्छ त्यसलाई
9: नौ नम्बरको प्रश्न मासुको जाँचको विषय पशु र मासु व्यवसायसँग मात्रै सम्बन्धित छ
5: होइन यो सरकार उपभोक्ता मौसम व्यवसायी र पशु चिकित्सक सबैको समयसँग सम्बन्धित छ सबैको भूमिका छ।
4: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
5: त्यसैले हुनुहुन्छ मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर रगत गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
4: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न राष्ट्रपति सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी केस भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशीको लर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिम खाना पिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मानव दोष विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: प्रमाण कोटा हुनुहुन्छ, उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ। आइएमसीएन को सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ उहाँ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
4: हजुर धन्यवाद।
3: आज हामी सर्पको बारेमा कुराकानी गर्दैछौ। कुराकानीको शुरूमा चाहिँ हाम्रा संस्कृति र धर्म विश्वासहरूसँग जोडिएको बारेमा छोटो चर्चा गर्दैछु। अस्ति सोमबार नागपञ्चमी पर्व मनाइयो, जहाँ सर्प वा नागको पूजा गरिएको छ। नेपाली संस्कृतिमा सर्पलाई कुन रूपमा हेरिएको पाउनुहुन्छ तपाईँले सर्पको अभियान चलाउँदै जाँदाखेरि?
4: हजुर धन्यवाद। धार्मिक सांस्कृतिक महत्वको हिसाबले हेर्दा सर्पको पनि धेरै नै महत्व छ। अब यसमा थोरै पहिला इकोसिस्टमको पनि कुरा ल्याउँ। जस्तो हामी मनुष्य म्यामल्स भन्छौँ, हामी स्तनधारी प्राणी भन्दा सर्पहरू जो सरीसृप हुन् रेप्टाइलहरू हुन्, हामीभन्दा धेरै वर्षौं वर्ष पहिले चाहिँ यिनीहरूको उत्पत्ति पृथ्वीमा भएको र हामीभन्दा बढी अधिकार चाहिँ खासमा सर्पहरू लगायत अन्य जीव जन्तुहरूको पनि छ भनेर हामी भन्ने गर्छौं। र त्यसै अनुसार अब नागपञ्चमी मनाउने भनेको चाहिँ अब विभिन्न किंवदन्तीहरू छन्, थुप्रै छन् यसमा। अब यसको छुट्टै नै हजुरको एपिसोड भन्छ, तर यसलाई छोटकरीमा भन्दा हामीले चाहिँ एउटा देवताको रूपमा पनि पूजा गर्ने गर्छौं, नाग देवता भनेर पूजा गर्छौं। जस्तो अब कतै कहिले काहीँ हामीलाई दुःख पीड़ा असह्य भयो भने नाग लाग्यो कि भनेर पनि पूजा गर्छौं। अब नागलाई देवता मान्नुको चाहिँ विशेष कारण के रहेको छ भन्दा, नागलाई यसरी देवता मान्दा जुन हामीलाई सर्पको टोकाई हुने गर्छ त्यो टोकाईबाट बस्न सकिन्छ भन्ने एउटा विश्वास रहेको छ। त्यस्तै अर्को भनेको जस्तो नागपञ्चमीको अवसरमा हामीले ढोकामा नागको फोटो टाँसेर दूध चढाउने गर्छौं र त्यो दूध चढाउँदाखेरि दूधको जुन धारा बग्छ त्यसले गर्दा सर्प चाहिँ त्यो दैलो भन्दा भित्र घरभित्र छिर्दैन र टोकाई हुनबाट बच्छ भन्ने पनि एउटा धार्मिक आस्था रहेको छ। यो फेरि विज्ञानसँग पनि जोडिएको कुरा हो, किनभने सर्प भनेको रेप्टाइल हो, यिनीहरूले चाहिँ दूध खाँदैनन्। हुन त हामीले एउटा धार्मिक आस्थाको हिसाबले दूध चढाउने गर्छौं, तर वास्तवमा सर्पको आहार दूध होइन। वैज्ञानिक हिसाबले पनि दूध खुवायो भने उनीहरूको पेट डाइजेस्टिभ सिस्टम भन्छौ त्यसलाई असर गर्ने बिग्रिने र लामो समयसम्म दूध पियाइरह्यो भने सर्प मर्न पनि सक्ने अवस्था जान्छ। र ठ्याक्कै त्यही हिसाबले दूध चढायो र दूध घरमा दैलोमा पोखियो भने त्यसको गन्धले सर्पलाई दूध खासमा उसको आहार नभएकोले घरभित्र छिर्दैन भन्ने एउटा आस्था। साथै अब यो असार साउनको सिजनमा पानी पर्छ होइन, अब बाली नाली प्रष्ट हुन्छ एकदम फस्ट्याउँछ भन्ने विभिन्न आस्थाहरू जुन चाहिँ फेरि वैज्ञानिक हिसाबसँग पनि जोडिन आउँदाखेरि हामीले चाहिँ धार्मिक सांस्कृतिक महत्व र वैज्ञानिक महत्वलाई सँगसँगै चाहिँ लगिरहेका छन्।
3: सर्पप्रति भएका विश्वास संस्कृति हेर्दा हाम्रा पुर्खाहरूले चाहिँ सर्पलाई कुन रूपमा निर्धारण गर्थे या भनौँ उहाँहरूले सर्पको महत्व बारेमा थाहा पाउनु भएको थियो भन्ने लाग्छ कि कस्तो लाग्छ तपाईँलाई?
4: सर्पको मात्र होइन, अब धेरै कुराहरू चाहिँ जस्तो पहिला हामीलाई पुर्खाहरूले सिकाउनु भएको छ हामीलाई त्यसको वैज्ञानिक कारण थाहा नभएकोले गर्दाखेरि चाहिँ हामीले यो अलिकति कन्जर्भेटिभ सोचाइ हो रूढिवादी हो भन्ने गर्थ्यौं। तर अहिले बिस्तारै अध्ययन अनुसन्धान गर्दै जाँदा त्यति बेला भनिएका चीजहरू कुनै न कुनै रूपमा वैज्ञानिक रूपमा पनि जोडिएको छ। सायद त्यो त्यति बेला हामीलाई त्यसरी वैज्ञानिक महत्व सिकाउन अब नजानेर वा नसकेर होला होइन, तर कुनै न कुनै रूपमा जोडिन चाहिँ आउँछ। फेरि
3: कार्यक्रममा अब चाहिँ सर्पको पहिचानको चर्चा गरौँ। मानिसहरू सर्प भन्ने बित्तिकै डराउँछन्, सामान्य भाषामा भन्नुपर्दा शत्रु ठान्छन्। तपाईँले भन्दाखेरि चाहिँ सर्प कस्तो जीव हो?
4: हजुर, अब हामी वैज्ञानिक हिसाबले त सर्प रेप्टाइल नै पर्यो होइन, ढाड भएका प्राणी मध्ये सरीसृप वर्गमा पर्यो। र अब विषालु हो, मान्छेले देख्ने बित्तिकै डराउने कारण भनेको जम्मा एउटै कारण, टोकाइले मृत्यु हुने डर भनेको डरकै कारणले हो। र हामीले त्यही डरलाई भगाउनलाई चाहिँ सबै सर्पहरू विषालु हुँदैनन्, सर्पहरूका पनि प्रकार छन्, कतिपय विषालु छन् कतिपय अविषालु छन्। नेपालको परिप्रेक्ष्यमा हेर्ने भने अहिले करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन्। अब त्यो मध्ये विषालु चाहिँ जम्मा 20 प्रजातिका छन्, ती बाहेक अरू सबै अविषालु छन्। तर हामीलाई सर्प देख्ने बित्तिकै सबै विषालु हो जस्तो लाग्छ, अनि त्यसले टोकेर सबै सर्पले टोक्दा मरिन्छ कि भन्ने डर लागेर मान्छेहरूले सर्प देख्ने बित्तिकै मार्ने गर्नुहुन्छ। अब त्यही प्रजातिभित्र नि अझै विस्तृत रूपमा जाने हो भने कतिपय सर्प हिमालतिरै सीमित छन् जुन चाहिँ तराईमा पाउँदैन, कतिपय तराईमा पाउने सर्पहरू हिमालमा पाउँदैनन्। त्यसकारण सर्पको प्रजाति यसको अवस्था ठाउँ अनुसार भौगोलिक अवस्थाहरू अनुसार पनि विभिन्न प्रजातिका सर्पहरू पाइन्छ।
3: नेपालमा चाहिँ कति प्रजातिका सर्प रेकर्ड भएको चाहिँ अहिलेसम्मको तथ्याङ्क छ?
4: हजुर, अहिलेसम्म तथ्याङ्कको हिसाबले हेर्दा 85 प्रजाति पुगिसकेको छ र केही प्रजातिहरू आइडेन्टिफाई हुन बाँकी छ जस्तो अब वैज्ञानिक अध्ययन अनुसन्धान भइरहेको छ। निकट भविष्यमै भनौँ करिब 90 को हाराहारी पुग्ने अवस्था छ सर्पको चाहिँ त्यो मध्ये विषालु भनेको जम्मा 20 वटा सर्पलाई चाहिँ विषालु क्याटेगोरीमा राखिएको छ।
3: सामान्य आँखाले हेरेर सर्प विषालु हो कि होइन भनेर चिन्न सकिन्छ कि सकिँदैन सकिन्छ भने त्यसका आधारहरू के हुन्छन्?
4: यो चाहिँ अलिकति गहन विषय हो भन्छु म। जस्तो अब एउटा सर्पको विषयमा काम गरिरहेको पढिरहेको अथवा भनौँ न अरू कुनै क्रियाकलाप गरिरहेको जोडिएको सर्पको अध्ययन गरेको मान्छेको संगत गरेको मान्छेहरू छन् भने केही केही सर्पहरू यत्तिकै आँखाले हेरेर विषालु हो होइन टोकाइमा भनिन है मैले सर्पको प्रजातिको केसमा सर्प विषालु हो होइन भनेर छुट्याउन सकिन्छ तर त्यसको लागि धेरै लामो अनुभव चाहिन्छ है। सामान्य मान्छेको अवस्थामा यत्तिकै आँखाले हेरेर छुट्याउने भनेको चाहिँ एकदमै ठूलो भूल हुन जान्छ किनभने हामीले कतिपय अविषालु भनिएका सर्पहरू पनि विषालु निस्किन्छन् हामीलाई थाहा हुँदैन अनि कतिपय विषालु सर्प होला भनेको अविषालु भनेको झुक्किने हुन्छ। जस्तो गाउँघरका मान्छेहरूको लागि नाम सुनेको धेरै भनौँ गोमन करत नै भन्ने गरिन्छ उहाँहरूको लागि के हो भन्दा कुनै पनि सर्पले यसरी टाउको उठाएर टोक्न आयो भने गोमन हो भनिदिनुहुन्छ है। सबै सर्पले टाउको उठाउँछ तर गोमनले भनेको त्यसको घाँटी पनि फैलाउने जुन फडा भन्छौँ हामी हुड हो त्यो फैलाउने गर्छ। अब त्यो फैलाएको हो भने मात्र गोमन भयो होइन अझ कहिले काहीँ नफैलाइदिन पनि सक्छ। अब त्यो गोमनले फडा फैलाएन भने फेरि धामिन जुन अविषालु हो त्योसँग झुक्किन सक्छ। अब यसले फडा फैला छैन भनेर हामीले त्यसलाई धामिन हो भनेर छुन पुग्यो भने फेरि त्यो त कोब्रा गोमन हो त्यसले टोकेर मृत्यु पनि हुन सक्छ। त्यसकारण सामान्य मान्छेको लागि चाहिँ हामीले आँखाले हेरेर छुट्याउन गाह्रो छ।
3: नेपालमा जस्तो तपाईँले 20 प्रजाति अविषालु भनेर पहिचान भनेको भन्नुभयो त्यो चाहिँ कुन कुन छन् सामान्य रूपमा? जस्तो कतिपय त नामबाट पनि नेपाली स्थानीय भाषालाई चिन्नुहुन्छ यो चाहिँ विषालु छ त यो नामको चाहिँ सर्प यो भनेर सामान्यतया सुट्याउनुहुन्छ। कुन कुन क्षेत्रमा बढी पाइन्छ र कुन कुन जातका सर्प चाहिँ विषालु भनेर नेपालका लागि छानिएका छन्?
4: अब मुख्य गरेर नेपालका तीन ठूला सर्प भनौँ तीन भन्दा पनि अब त्यसमा समूह छ जस्तो कोब्राको समूह कोब्रा एउटा करेतको समूह अनि अर्को भाइपरहरूको समूह। अब कोब्राको समूहमा एउटा कमन कोब्रा भन्छौँ हामी जुन चाहिँ स्पेक्टेकल कोब्रा त त्यसले कसैलाई टोक्दा अथवा आफूलाई डर लाग्यो भने घाँटी उठाउँछ फैलाउँछ त्यो घाँटी फैलाएको क्रममा त्यसको पछाडिपट्टि हुडमा हामीले फडामा हेर्ने हो भने मार्क हुन्छ त्यहाँ कुनैको चाहिँ यू अथवा भी सेपको मार्क हुन्छ कुनैको गोलो ओ सेप हुन्छ। यू अथवा भी सेपको छ भने त्यसलाई हामी कमन कोब्रा अथवा नाग नर्मल कोब्रा भन्छौँ। त्यस्तै अर्को चाहिँ जुन पछाडिपट्टि गोलो देखिएको भएर चन्द्रमा जस्तो देखिने भएर चन्द्र नाग भन्छन् है गाउँघरतिर। अब यो दुईटा कोब्रामा पनि कमन कोब्रा भनेको विशेष गरेर तराईतिर सीमित छ र यो अर्को मोनोकल कोब्रा भन्छौँ जुन चन्द्र नाग त्यो चाहिँ पहाड़ी भेगतिर छ। त्यसले गर्दाखेरि अब तराई र पहाड़तिर पाइने फरक किसिमका कोब्रा भए। त्यस्तै किङ कोब्रा छ राजगोमन जुन चाहिँ अब पछिल्लो चरणमा थुप्रै किङ कोब्राहरूको रेस्क्यूको कलहरू पनि आइरहेको हुन्छ उद्धार गरिएको भेट्छौँ अथवा गाउँघरमा फोटो भिडियो खिचेर अहिले धेरै छ धेरैले भन्नुहुन्छ अहिले यो तराईबाट आएको हो किङ कोब्रा सर्यो गर्मीले भन्नुहुन्छ त्यो होइन होइन त्यति मात्र कुरो छैन किनभने सर्पहरूको आफ्नो रैथाने वासस्थान भन्छौँ हामी हेबिटेट त्यो चाहिँ किङ कोब्राहरू वर्षौं पहिलेदेखि नै यही छन् अनि त्यसले गर्दाखेरि
3: कतिपयले काठमाडौँ आसपासमा चाहिँ पछिल्लो समयमा बढे भन्छन् त्यो स्थानीय
4: नै मानौ उनीहरूलाई किन भन्दाखेरि यो सर्पको पहिलेदेखिकै भौगोलिक अवस्था अनुसार यिनीहरू बाँचिरहेका छन्। जस्तो तराईबाट कहिलेकाहीँ अपवाद स्वरूप केही केही सर्प जस्तो मुढाहरूमा आउने अथवा कहिले काहीँ सपेराले ल्याएर छोडिदिने यी अपवादका केस भए तर यहाँ रहिथाने नै हुन् ती सर्पहरू। अब त्यो बाहेक अझै माथितिर जाने भने हिमालयन करेत भन्छौँ हामी हिमालमा पाइने करेत जुन तराईमा पाइँदैन फेरि तराईको गर्मी बढेर हिमालमा गएर बसेको होइन उनीहरूको पुरानो आफ्नो रहिथाने वासस्थान नै हिमाल हो। त्यसले गर्दाखेरि त्यसलाई फेरि अब तराई ल्याएर छोड्दा उनीहरू बाँच्न गाह्रो हुन्छ त्यहाँको भौगोलिक हावापानी अवस्थाले मौसमले गर्दा। त्यसकारण सर्पको आफ्नै वासस्थान छ। अब करेतको चाहिँ हामीसँग छ प्रजातिका पाइन्छन् नेपालमा त्यो मध्ये धेरै ज्यान लिने भनेर नाम आएको चाहिँ कमन करेत जुन चाहिँ हामी घोड करेत होइन अनि चुडे करेत घोडगडाइज विभिन्न नामहरू छन् अब यो लोकालिटी अनुसार नाम फरक पर्दै जान्छ त्यसको टोकाइले गर्दाखेरि धेरै मर्छन्। त्यस्तै अर्को ब्यान्डेड करेत छ अघि मैले नाम लिएँ हिमालयन करेत छ होइन अनि ब्ल्याक करेतहरू छन् यी विभिन्न खालका करेतहरूको पनि उत्तिकै विष हुन्छ तर अब हामीसँग चाहिँ सबै करेतहरू सबै ठाउँमा पाइँदैनन्। त्यसले गर्दाखेरि जस्तो कहिले काहीँ पहाड़ी भेगतिर पनि एकदम दुर्गम पहाड़तिर पनि सर्पले टोकेर मृत्यु भएको घटनाहरू आउँछन् त्यो भनेको प्राय जसो यस्तै हिमालतिर पहाड़तिर पाइने करेतहरूको हुन सक्यो पहाड़ी भेगमा पाइने कोब्राहरूको हुन सक्यो। त्यस्तै भाइपरमा जाने भने एउटा रसेस भाइपर चाहिँ तराईमा पाउँछ जुन अजिङ्गरसँग झुक्किने हुन्छ अजिङ्गरको बच्चा भनेर रसस भाइपरलाई चलाएर मृत्यु भएका केही घटनाहरू छन् तराईमा। अब यो हेर्दा उस्तै देखिन्छ तर यो एकदमै विषालु हो। फेरि ती बाहेक केही हरेउ प्रजातिका सर्पहरू छन् अनि त्यो बाहेक अरु माउन्टेन पिट भाइपर हिमालयन पिट भाइपर भनिन्छ है हिमाल पहाडतिर पाइने भाइपरहरु छन् यसरी चाहिँ विशेष गरेर समूहमा भन्दा सजिलोको लागि गाउँघरले बुझ्ने कोब्रा करेट र भाइपरको समूह विषालु छन् नेपालमा
3: पहाडी क्षेत्रतिर चाहिँ यी समूहका सर्पहरु कतिको पाइन्छ कि पहाडतिर चाहिँ त्यति धेरै डराएको पाइन्छ जति तराई क्षेत्रमा डर देखिन्छ
4: यस्तो छ अब सर्प त अघि मैले भने चाहिँ अब पहाडमा नै विषालु तराईमा नै विषालु छ तर अब बढी खेतीपाती हुने ठाउँ भनेको तराई हो अनि कतिपय घटनाहरू सर्प सर्प भनेको मुसा खान आउने मुसा कहाँ लाग्छ भन्दा त्यही खेतीपाती बाली नाली भएको ठाउँमा यो एउटा इको सिस्टम नै जोडिएको छ अनि तुलनात्मक हिसाबमा तराईमा चाहिँ खेतीपाती कम हुने भयो के अरे पहाड़मा तराईको भन्दा त्यसले गर्दा त्यहाँ चाहिँ अलिकति टोकाई कम भएको जस्तो लाग्ने हो तर विषालुको हिसाबले कम्पेयर गर्ने हो भने पनि मृत्यु गराउन सक्ने सर्पहरू पहाड़मा पनि छन् र पहाड़तिर अलिकति केही हुँदैन भनेर अलिकति कहिलेकाहीँ केयरलेस गर्ने कारण भनेको यो विशेष गरेर हरेउहरूको समूहले बढी टोकाई हुन्छ र हरेउको केसमा चाहिँ भनौँ न अरू कोब्रा करेतको जस्तो समयमै उपचार नपाएर जुन ज्यान गइरहेको छ अलिकति कम छ हरेउहरूलाई चाहिँ एन्टिभेनम बिना पनि उपचार भुङ्ने हुँदा पहाडतिर चाहिँ अलिकति यो हस्पिटल नगए पनि हुन्छ भन्ने किसिमले केयरलेस गर्नुहुन्छ तर त्यसो गर्नु हुँदैन कहिलेकाहीँ त्यो केयरलेस हुँदाखेरि तपाईँको अङ्गभङ्ग हुने सम्भावना हातको औंलाहरू काट्नुपर्ने अथवा हातै काट्नुपर्ने खुट्टाका औंलाहरू काट्नुपर्ने यस्ता खालका जटिलताहरू पनि आइदिन्छन् त्यसले गर्दाखेरि सर्पले टोकेपछि यहाँहरूले सर्प चिन्नु हुँदैन भने तुरन्तै जुनसुकै सर्पले टोके पनि प्राथमिक उपचार केन्द्र अथवा सर्पदंश उपचार केन्द्र अथवा एन्टिभेनम कहाँ पाइन्छ त्यहाँ गइहाल्नुहोस् भन्छौ हामी
3: उज्यालोको वर्ष नेपालमा हामी सर्पविधि एवं अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौं उपचार कसरी गर्ने प्राथमिक उपचार कहिले गर्ने हामी त्यही छलफल गर्छौं अहिले चाहिँ प्रकृतिमा सर्पको महत्व र पारिस्थितिक प्रणालीको बारेमा चर्चा गरौं धेरैलाई लाग्न सक्छ सर्प नभए पनि संसार चल्छ किनकि त्यसले विष फाल्छ मान्छे रिसाउँछ सर्प नभए नै हुन्थ्यो भनेर धेरैले भनेको सुनिन्छ प्रकृतिले जैविक विविधता सन्तुलनमा सर्पको वास्तविक भूमिका चाहिँ के हुन्छ
4: यसमा हरेक जीवको जस्तै सर्पको पनि एउटा आफ्नै महत्व छ अब यसलाई जसरी हामीले सुरुमा चाहिँ अब भनौँ न सर्पलाई जस्तो मार्ने बचाउने कुराहरूमा पनि यो जोडिन्छ कि सर्पलाई मानिस जातिलाई नमार्दा पनि सर्पको आफ्नै दुश्मनहरू पनि छन् नि सर्पलाई खाएर न्याउरी मुसो बाँच्छ के चराहरू छन् होइन अब सर्पलाई सर्पले नै खाइदिन्छ किङको कुरा त झन् सर्पै रुचाउने सर्प भनेर चिनिन्छ यसरी हामीले नमार्दा नमार्दै पनि प्रकृतिले नै त्यसलाई एउटा ब्यालेन्स गरिरहेको हुन्छ त्यस्तै सर्पले अब हाम्रो जुन खेतीपातीमा बाली माली नष्ट गर्ने छेपारो किरा फट्याङ्ग्रा मुसा भ्यागुता लगायतका जनावरहरू छन् ती चाहिँ सर्पले खान्छ अनि बाली नाली प्रस्ट्याउनमा एकदमै मदत गर्छ यो चाहिँ एउटा हाम्रो इकोसिस्टमको हिसाबले भयो त्यस्तै अर्को भनेको सर्पलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिइन्छ हामीले जस्तो बाली नाली प्रस्ताओस् भनेर त्यसमा चाहिँ विभिन्न केमिकलहरू प्रयोग गर्छौं अब सर्पले प्राकृतिक किसिमले नै ती बाली नालीमा नागले किरा फट्याङ्ग्राहरू खाइदिएर अनि किसानको प्रोडक्टिभिटी बढाउनुमा हेल्प गर्ने हुँदा यसलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिने गरिन्छ
3: सर्पलाई जस्तो किसानहरूको चाहिँ कति साथी जीव भनेर भन्ने गरिन्छ
4: किसानको साथी नै हो स्नेक्स आर फार्मर्स फ्रेन्ड भन्छौं त्यो चाहिँ यो विभिन्न कुराले गर्दा
3: हजुर यदि कुनै पारिस्थितिक प्रणालीबाट सर्प चाहिँ पूर्ण रूपमा लोप वा नष्ट भयो भने त्यसको प्रत्यक्ष असर मानिस वा वातावरणमा कस्तो पर्न सक्छ भन्ने अनुमान गर्नुहुन्छ
4: एक ठाउँमा भएको अध्ययनले के देखाउँछ भन्दा जस्तो उहाँहरूले दुईटा ठूलो प्लटिङ बनाउनु भयो दुईटैमा चाहिँ बाली नाली अब बिउ रोप्न शुरू भयो अब त्यो बिस्तारै हुर्कदै बढ्दै जाने क्रममा एउटा प्लटिङमा चाहिँ बाली नाली भएपछि त अब किरा फट्याङ्ग्राहरू बिस्तारै आउँदै जानु भयो अनि त्यो प्लटिङमा सर्प त समूह पनि केही समूह लगेर राखिदिए अनि अर्को प्लटिङमा अब बाली नाली बढ्दै गयो किराहरू फट्याङ्ग्राहरू अब मुसा छेपारा भएको त के लाग्ने हुन् लाग्दै गए त्यहाँ चाहिँ सर्प छोडिएन र हेर्दाखेरि के देखियो त भन्दा जहाँ सर्प पनि छोडिएको थियो त्यो ठाउँमा चाहिँ किरा फट्याङ्ग्रा खाइदिएर चाहिँ त्यसले नेचुरल्ली नै त्यो बाली नाली एकदमै मजाले प्रस्ट्याउनमा हेल्प गरेको छ भने अर्को प्लटिङमा चाहिँ बाली नाली एकदमै कम प्रोडक्टिभ भयो किनभने त्यहाँ सबै किरा फट्याङ्ग्रा लगाएर खाए यसले गर्दा प्रत्यक्ष रूपमा नै किसानको साथी भनेर त त्यहाँबाट पनि एउटा उनीहरूले एउटा डाटा निकालेको छ है त्यो बाहेक भनेको अब जस्तो केही हार्मफुल केमिकल्सहरू पाइन्छन् जुन अब फोहोरमा वातावरणमा होला हेभी मेटल्सहरू होला त्यो चाहिँ सर्पहरूले अलिकति एब्जर्ब गरिदिने हुँदाखेरि त्यो वेमा पनि डाइरेक्टली इन्डाइरेक्टली मानिसको स्वास्थ्यसँग जोडिएका केही हार्मफुल केमिकलहरू यिनीहरूले एब्जर्ब गर्ने हुँदा पनि यसको महत्व चाहिँ छ
3: तपाईँ जीव विज्ञानको विद्यार्थी पनि हुनुहुन्छ सँगसँगै यो अध्ययनको कुरा भयो कतिपयले चाहिँ यो हाम्रो वातावरणमा रहेको जुन विष चाहिँ अथवा कतिपय विषहरू चाहिँ यो सर्पले स्वस्थ भन्ने कुरामा चाहिँ दुमी भएका कतिपयले यो हो कतिपयले साइन्सले पुष्टि गरेको होइन भने साँच्चै त्यो उनीहरूले केही वातावरणमा रहेका विषहरू चाहिँ स्वस्थ सक्ने क्षमता हुन्छ त के भन्छ
4: अब यस्तो छ यसमा पनि अब धेरै जसो ठाउँमा हामीले कार्यक्रम चलाउँदै जाँदा के भन्नुहुन्छ भन्दा गाउँघरकाले यो सर्पले चाहिँ हामीले फालेको जति सबै कार्बन डाइअक्साइड भनौँ हामीले श्वास फेर्दा जाने जुन कार्बन डाइअक्साइड हो त्यो सबै लिइदिन्छ भनेर भन्ने गर्नुहुन्छ त्यो चाहिँ होइन त्यसरी डाइरेक्टली कार्बन डाइअक्साइड लिने किनभने सर्प पनि जीव हो जीवहरूको अब स्वास्थ्य श्वासक्रिया भनेको अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने नै हुन्छ सर्पको पनि त्यही हो त्यसरी डाइरेक्ट कार्बन डाइअक्साइड लिने भन्दा पनि मैले अघि भने चाहिँ थोरै दोहोऱ्याए अघि भने चाहिँ वातावरणमा भएका केही हार्मफुल केमिकल जुन चाहिँ मानव स्वास्थ्यलाई असर गर्ने खालका हेभी मेटल्सहरू भनिन्छ त्यस्ता खालका चीजहरू उनीहरूले बिस्तारै बिस्तारै लिने हो त्यो लिएकोले गर्दाखेरि त्यो यदि त्यहाँ वातावरणमै रहिराख्यो भने त त्यसले त हामीलाई धेरै असर गर्छ त्यो चीज लिएको हुनाले सरले भने चाहिँ त्यो लिने कुरा चाहिँ
3: चिकित्सा विज्ञानमा चाहिँ सर्पको विष वा यसको प्रयोगबाट बन्ने औषधिहरूको भूमिका अहिले कस्तो छ चिकित्सा विज्ञानमा चाहिँ सर्पको प्रयोग कस्तो रूपमा भइरहेको पाइन्छ जसले जुन कुरा बुझ्यो भने पनि हामी सर्पको महत्व बुझ्न सक्छौँ भनेर मैले यो कुरा जोडेको
4: चिकित्सा विज्ञानमा सर्पको विष भनौँ न जसलाई पछि हामी औषधि पनि भन्छौँ एन्टिभेनम भन्छौँ प्रतिविष यसको ठूलो नै महत्व छ जस कुनै पनि सर्पले टोक्यो भने हामीले अस्पताल गएर जुन उपचार गर्दाखेरि एन्टिभेनम चढाइन्छ त्यो फेरि त्यही सर्पकै विषलाई विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरेर बनाइने हो र हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा हाम्रो देशमा चारवटा सर्पको लागि बनेको एन्टिभेनम जुन पोलिभ्यालेन्ट भनिन्छ चारवटा सर्पको एउटै भायलमा एउटै सानो सिसी हुन्छ बोतल त्यसमा आउँछ त्यो चाहिँ नेपाल सरकारले इन्डियाबाट लिने गरेको छ र नेपालको विभिन्न हस्पिटलहरूमा डिस्ट्रिब्युट गर्छन् अब त्यसमा आउने दवाई भनेको अथवा औषधि के को हुन्छ भन्दा अघि मैले नाम लिएको एउटा कमन कोब्रा एउटा कमन करेत र एउटा रसेस भाइपर तीनवटा सर्प नेपालमा जुन पाइन्छ त्यसको हो र चौथो सर्प सर्टिकल भाइपर भन्छ त्यो चाहिँ अब इन्डियामा पाइएको छ नेपालमा हालसम्म नपाइएको हुनाले अहिलेसम्म नेपालका तीनवटा प्रजातिलाई काम गर्छ र अन्य विषालु सर्पले टोक्दा पनि त्यही पोलिभ्यालेन्ट एन्टिभेनम नै प्रयोग गरेर बचाउने गरिएको छ नेपालको परिप्रेक्ष्यमा त्यसले गर्दा मान्छेलाई टोकिसकेपछि उपचारको एउटा महत्वपूर्ण अङ्ग चाहिँ एन्टिभेनम पनि हो त्योबाट नि महत्व भयो त्यस्तै अब यसले सर्पकै विषले लागेको मात्र भनौँ न एन्टिभेनमको रूपमा मात्र काम नगरेर मान्छेलाई लाग्ने अन्य औषधि जस्तो सर्पको विषको नि प्रकार छ कोब्रा करतले टोक्दा यिनीहरूको विष भनेको न्युरोटक्सिक भेनम भनिन्छ जुन भनेको हाम्रो स्नायु प्रणालीलाई असर गर्ने विष हो त्यो स्नायु प्रणालीलाई असर गर्ने विष लाई नै प्रशोधन गरेर मेन्टल डिजिज सम्बन्धी औषधिहरू बनाउनमा प्रयोग भएको छ त्यस्तै भाइपर भने मैले जुन चाहिँ रसेस भाइपर हरेउहरू यिनीहरूको मैले समूह भाइपरको समूह भने यिनीहरूको विष भनेको हेमोटक्सिक भेनम भन्छ भनेको रगतलाई असर गर्ने विष बोकेको हुन्छ हो त्यो रगतलाई असर गर्ने विषबाटै यिनीहरूले प्रशोधन गरेर फेरि के को औषधि बनाउँछन् भन्दा पेन किलर सम्बन्धी औषधि होइन बीपी सम्बन्धी औषधि अझ अमेरिकामा पाइने एक खालको भाइपरबाट त महिलाहरूको स्तन क्यान्सरको लागि पनि अध्ययन अनुसन्धान भएर पोजिटिभ रिजल्ट आएको छ त्यसले गर्दाखेरि सर्पकै टोकाएको मात्र नभएर अन्य मान्छेका रोगहरूसँग जोडिएका औषधिको रूपमा पनि यसले काम गर्छ भनेर अध्ययन अनुसन्धान भइरहेको छ
3: उज्यालोको बदली नेपालमा हामी सर्प विज्ञान अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौँ मानिस सर्प द्वन्द्व र अन्धविश्वासको कुरा जोडौं नेपालमा विशेष गरी तराई र भित्री मधेसमा मानिस सर्प विषको द्वन्द्व एकदमै धेरै बढेको पाइन्छ र अन्य क्षेत्रमा पाइन्छ द्वन्द्व बढ्नुमा एउटा विष नै भयो होइन त्यो विष सँगसँगै त्यो नबुझ्दा अथवा घटना न्यूनीकरण गर्ने उपाय नजान्दा के कारणले बढेको पाइन्छ
4: हामीले के लाउँदा मुख्य दुईटा कारण चाहिँ भेटाएको एउटा सरले भने चाहिँ डर के को भन्दा टोकेर मरिन्छ भन्ने डर र दोस्रो भनेको जनचेतनाको कमी अनि त्यो जनचेतनाको कमीको पाटोबाट चाहिँ हामीले काम गरिरहेका छौँ डर भगाउने काम र अर्को भनेको चाहिँ अब अस्पतालको व्यवस्थापन भनौँ न किनभने अझै पनि नेपालको सबै अस्पतालहरूमा सर्पले टोकेको उपचार हुँदैन है सबै अस्पतालहरूमा एन्टिभेनम पुर्याउन सकेको छैन त्यसले गर्दा कतिपय अवस्थामा बिरामीहरू सर्पले टोक्यो अब थाहा हुँदैन जहाँ नजिकै छ त्यही भनेर कहिले मेडिकल कहिले नजिकैको पोलिक्लिनिकहरू कहिले अब ठूल्ठूलो प्राइभेट अस्पतालहरू जानुहुन्छ जहाँ चाहिँ सर्पले टोकेको बिरामीको उपचार हुँदैन त्यस्तो ठाउँमा जाँदा समय लस हुन्छ र समय लस भएर बिरामी मृत्युको मुखमा जाने सम्भावना रहन्छ त्यसले गर्दा यो एउटा सर्पदंश व्यवस्थापन पनि मुख्य पाटो रहेको छ जनचेतना साथसाथै सर्पदंशको व्यवस्थापन यो दुईटा पाटोलाई हामीले सँगसँगै लान सकियो भने मृत्यु दर पनि कम हुन्छ र अनि सरले भने चाहिँ अब डर पनि बिस्तारै भाग्दै जान्छ अर्को दोस्रो भनेको चाहिँ यो जुन हामीले वासस्थानको कुरा गर्छौं हामीले गरेको अध्ययनले एउटा के देखेको छ भने दुई तीन ठाउँको अध्ययन गर्दा स्याङ्जा कालीगण्डकीतिरको गरेका थियौं र एउटा यही काठमाडौँ गोकर्णको त्यहाँ हामीले लगभग 30 वर्षको डाटा केलाउँदा 1990 2020 सम्मको हामीले त्यहाँको जंगलको सबै स्टडी गर्दा के देखियो भन्दा सुरुमा जंगल भएका केही ठाउँहरू त्यो बिस्तारै नासिएर खेतीपातीमा जमिनमा कन्भर्ट भएको छ र विस्तारै त्यो खेतीपातीवाला जमिन उपयोग गर्दै गर्दै प्लटिङमा चेन्ज भएको वासस्थानमा चेन्ज भएको छ भनेको जुन जंगल थियो पहिला सर्प बसिरहने त्यो चाहिँ अहिले ह्युमन सेटलमेन्ट अथवा मानिसहरूको घर त्यही ठाउँमा बनेको छ सर्प जहाँको त्यही छ घर चाहिँ थुप्रिँदै गएको हुनाले उनीहरू वासस्थान सानो भयो अनि त्यो सानो वासस्थानमा कहिलेकाहीँ आहार नपुग्दा मुसा छेपारो किरा फटेङ्गा आदि इत्यादिको खोजीमा आफ्नो सानो वासस्थान भन्दा बाहिर आउँदा कहाँ जाने भन्दा मान्छेको घर पर्छ त्यसले गर्दाखेरि यो टोकाईको समस्याहरू यसरी पनि बढेको देखिन्छ
3: त्यो सँगै एउटा विश्वासहरूको कुरा जोडिँदाखेरि चाहिँ पौराणिक कथा भ्रमहरू अनेक किसिमका छन् अहिले तपाईँले एउटा कुरा त भनिहाल्नु सर्पले दुध पिउँछ पिउँदैन भन्नेमा उसको प्राकृतिक आहार होइन भन्ने किसिमबाट त्यो सँगसँगै सर्पले चाहिँ बदला लिन्छ एकतिर जिस्काएको छ भनेदेखि त्यसले पछिसम्म फर्केर आयो भनेर भन्ने टोक्छ भन्ने एक किसिमको धारणा पाइन्छ यो चाहिँ कतिको सत्य छ साँच्चै सर्पले कतिपय हात्तीले पनि मान्छे चिनेर आक्रमण गर्छ भन्छन् त्यस्तै सर्पले नि मान्छे चिनेर राख्ने क्षमता हुन्छ कि कस्तो छ
4: यसको छ अब सर्पको केसमा यो अब जस्तो अब हामीले अब धेरै अगाडिदेखि नै अब हिन्दी फिल्महरू अथवा हिन्दी सिरियलहरू अब नागिन खालका नागिनका जोडीहरू भएका फिल्महरू हेर्दै आउँदा त्यो फिल्महरूको एउटा थाप पनि परेको हुनसक्छ जहाँ चाहिँ एउटालाई मारिदियो भने अर्को जोडी आएर बदला लिने अथवा एउटालाई मारिदियो भने धेरै आएर बदला लिने यस्ता खालका त्यो छाप छोडेको अब सर्पको केसमा वैज्ञानिक रूपले हेर्दाखेरि लामो समयसम्म मान्छेलाई सोचेर बदला लिने भावनाले चाहिँ सर्प आउँदैन जसरी हात्तीको कुरा गर्नु हात्ती भनेको म्यामल्स पर्यो होइन स्तनधारी प्राणीहरू यो इभोल्युसनको क्रममा क्रम विकासको क्रममा विकसित हुँदै हुँदै गएका प्राणी मध्येमा म्यामल्स पछिल्लोमा पर्छ भनेपछि त्योभन्दा धेरै अगाडि चाहिँ रेप्टाइलहरू छ यिनीहरूको ब्रेन साइज कम्पेयर गर्दा पनि रेप्टेलियन ब्रेन भनेको म्यामिलियन ब्रेन भन्दा अलिकति सानो हुन्छ र यिनीहरूको मेमोरी पनि म्यामलको तुलनामा अलिकति कम हुन्छ त्यो हिसाबले नि मान्छे नै चिनेर बदला लिन आउने होइन तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो किङकोब्राहरू केही सर्पहरूले गुण बनाएर अण्डा पार्छन् र त्यो गुण बनाएर अण्डा पार्दा उनीहरू दुई महिनासम्म त्यो गुण कुरेर अण्डा नकुरुन्जेल त्यहाँ कुरेर बस्ने हुँदाखेरि अब मान्छेले यो ठाउँ छोडेन रिक्स भयो भनेर चाहिँ अब भनौँ न अब रेस्क्यूको लागि अथवा मारिदिने गुणहरू जलाइदिने नष्ट गरिदिने यस्ता घटनाहरू पनि आइरहेका हुन्छन् सर्पले त्यसरी मान्छेलाई अन्य जनावरभन्दा सर्पसँग बस्न अलिकति सजिलो छ जस्तो तपाईँ सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन सर्पले टोक्ने भनेको न मान्छेको मासु खाने हो न रगत खाने हो यसले त मात्र आफ्नो सेल्फ डिफेन्स आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा तर घटना कहिलेकाहीँ के भइदिन्छ राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर सर्प लुकेको झाडीमा हात हालिन्छ रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर यत्तिकै अब नजिकै छ भनेर बाथरूमहरू टोयलेट निस्किँदाखेरि जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन् सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन त्यसरी
3: परम्परागत कुराहरूमा चाहिँ धामी झाँक्रीको चलन छ सर्पले टोकेपछि विष धानी भनेर धामी झाँक्री एउटा केही उदाहरण पनि जस्तो सोलुखुम्बु तिरतिर चाहिँ सर्पले टोक्यो भनेदेखि धामी झाँक्री लगाउने चलन अहिले पनि छ कतिपयले निको भएको विश्वास गर्छन् भन्नु ती मान्छेलाई थप एन्टिभेनमहरूको आवश्यक देखेन त्यो चाहिँ कसरी भएको छ अथवा त्यो विश्वास चाहिँ के हो कारण भनिदिनुहोस् त
4: हजुर एकदमै गहिरो कुरा उठाउनु भयो सरले फेरि पनि अब यसमा के हुन्छ भन्दा अघि मैले भने करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन् अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरू सबै के भयो अविषालु र ती सर्पले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ र अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ यो एउटा कुरा अब दोस्रो कुरा कहिले काहीँ कोब्रा करतले नै टोकेको हुन सक्छ तर त्यो टोकाई कस्तो भइदिन्छ भन्दा सुक्खा टोकाई भनिन्छ मेडिकल टर्ममा जुन चाहिँ ड्राई बाइट टोक्न त टोक्यो विषालु नै हो कोब्रा नै हो करेत नै हो भाइपर नै हो तर एउटा यस्तो अवस्था हुन्छ ड्राई बाइट भनेको जसले टोक्दाखेरि दाँत गाड्दा यिनीहरूको विषालु विषदन्त भनिन्छ त्यो गाड्दा पनि उनीहरूको भेनम ग्ल्यान्डबाट भनौँ विष ग्रन्थीबाट त्यो विष चाहिँ विषको झोल चुइएर चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन त्यो प्रवेश नगरेको अवस्थालाई ड्राई बाइट भनिन्छ त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो तर वास्तवमा के हो त शरीरभित्र विष नै गएको छैन जब शरीरभित्र विष जान्छ सोलुखुम्बुकै कुरा उठाउनु भयो अब होइन सरले भनेको चाहिँ सायद त्यहाँ तपाईँले गएर फेरि सोध्नु भयो भने त्यो ठाउँमा पनि कहिलेकाहीँ केही केसहरू धामी झाँक्री गुरु पण्डित अथवा कोही गर्दा पनि मृत्युको केस भेटिन्छ, किनभने हामीले पनि भेटाएका छौँ। हामी पनि अध्ययन अनुसन्धान गर्दै जाँदा धामी झाँक्रीले निको गर्छ यो भन्ने ठाउँमा जाँदा कहीँ कतै झुकिएर तपाईँको प्रक्रियामा पनि त केही त्रुटिहरू भएर मृत्यु त भयो होला नि भन्दा भएको छ। कहिले अब मन्त्र पुगेन, कहिले अथवा भनौँ न सानो अब भाले चाहियो चढाइयो ठूलो बोका चढाउनु पर्ने आदि इत्यादि एउटा एउटा कुरा त आउँछ। त्यो किन भन्दाखेरि फाइनल्ली त्यो मान्छेको शरीरभित्र विष गर्छ भने कुनै पनि चीजले काम गर्दैन, एन्टी भेनम नै लगाउनु पर्छ। अझ कहिले काहीँ त एन्टी भेनम मात्र नभएर आईसीयू भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ, त्यसले गर्दाखेरि मेडिकल ट्रिटमेन्टमा नै लाग्नुपर्छ यसको लागि।
3: विष छोड्दाखेरि पनि थोरै अथवा धेरै भन्ने चाहिँ हुन्छ कि हुँदैन, जस्तो अहिले तपाईँले भन्नु ड्राई बाइटको कुरा, विष नै छोड्दा पनि एकदम थोरै छोडेर मान्छेले पचाउन सक्ने क्षमता भएको नभएको त्यो खालको कुरा चाहिँ हुन्छ कि हुँदैन?
4: त्यो पक्कै पनि हुन्छ, तर त्यो कुरा न सर्पलाई थाहा हुन्छ, न हामी मान्छेलाई थाहा हुन्छ, न अहिले भनौँ न डक्टरलाई नै थाहा हुन्छ यहाँ हाम्रो अहिले नेपालको केसमा, किनभने त्यो अहिले कति विष छोड्यो भनेर मेजर गर्ने हामीसँग यहाँ अहिले स्रोत साधन छैन। र त्यो किन पनि फरक हुन्छ भन्दा जस्तो सर्पको आफ्नो अवस्था हेरिकन कहिलेकाहीँ धेरै दिनदेखि भोकाएर बसेको होला, केही पनि खाएको छैन, त्यो अवस्थामा टोक्दाखेरि अलिकति विष बढी जाला, अथवा कहिलेकाहीँ त्यो सर्प भित्र छिर्यो भने न मटितल फिनल हालिदिने गर्नुहुन्छ, सर्प डराउँछ आत्तिन्छ, मटितल फिनल हाल्दा उनीहरूलाई एसिड जस्तो काम गर्छ, पोल्छ शरीर जल्छ, अनि त्यो अवस्थामा पनि आत्तिँदाखेरि अलिक बढी विष देला होइन। त्यो थोरै दिने धेरै दिने चाहिँ हुन्छ, तर कति थोरै कति धेरै भनेर अध्ययन पनि हामीसँग गर्ने स्रोत साधन छैन, र सर्पले पनि आफूले यसलाई थोरै विष दिए पनि मर्छ, मेरो विष कडा छ भनेर थोरै दिन्छु भनेर त्यो पनि शान्त छैन। अझ बच्चाको केसमा, जस्तो बच्चाको केसमा अब सर्पले टोक्दा अझै सिरियस किन हुन्छ भन्दा, सर्पले टोक्दाखेरि अब यो बच्चा छ यसलाई थोरै दिएर हुन्छ, यो अलिक ठूलो मान्छे एडल्ट छ यसलाई धेरै दिन्छु पनि भन्दैन। बच्चालाई सर्पले टोकेपछि फेरि जुन एन्टी भेनम हस्पिटलमा दिन्छ त्यसको डोज पनि एडल्टकै जस्तै सेम हुन आउँछ, त्यसले गर्दाखेरि यो चाहिँ ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ, तर चाहिँ हामीले त्यही हो भन्ने टोक्यो भने हस्पिटल दौडिहालौँ भन्ने।
3: त्यसै सर्प बच्चा र ठूलो बच्चा जस्तो मान्यो करेक्टको पनि अलिक ठूलो त्यसको माउ र सानसानो बच्चाहरूले टोक्दाखेरि चाहिँ विषको मात्र फरक पनि अथवा खतरा हुने नहुने कस्तो हुन्छ?
4: हजुर हुन्छ, त्यसमा पक्कै पनि हुन्छ। भर्खरै जन्मेका अब अण्डाबाट भर्खरै निस्केकाहरूको फुल्ली बडी अर्ग्यान डेभलप भइसकेका हुँदैन, त्यसले गर्दाखेरि त्यसमा चाहिँ टोक्दाखेरि अलिकति कम मिख जाने अथवा कहिले काहीँ ड्राई बाइट भइदिने, धेरै जसो अवस्थामा ड्राई बाइट नै भइदिने सम्भावना पनि रह्यो। अनि अर्को कुरा, कहिलेकाहीँ फेरि त्यही सर्पले दुईचोटि तीनचोटि, त्यसलाई हामी मल्टिपल बाइट भन्छौँ, त्यो मल्टिपल बाइट भयो भने एमाउन्ट अफ भेनम बढी इन्जेक्ट भयो भनेको धेरैचोटि टोक्दाखेरि शरीरभित्र धेरै विष गयो
3: एउटा मान्छेलाई पठाउनु
4: हो, अनि त्यो हुने भने अझै बढी कम्प्लिकेसन जटिलता आउँछ मान्छेलाई उपचारको क्रममा, कहिलेकाहीँ जटिलता जस्तो हामीले सुनिन्छ नि त, त्यही मान्छे कुनै गाउँकोलाई मानव टोक्दाखेरि एक घण्टाभित्रै हस्पिटल लगेदा केही भएको छैन मजाले बाँच्यो, अर्को मान्छेलाई त्यही एक घण्टाभित्र त्यही हस्पिटल लाँदा पनि मरेको हामी सुन्छौँ। त्यही भएर यो धेरै चिजमा डिपेन्ड गर्छ, जस्तो कि एउटा सर्पले शरीरको कुन भागमा टोक्यो, जस्तो कोब्रा करेतहरू अघि हामीले भन्यौँ न्युरोटक्सिक विष बोकेको हुन्छ, अर्थात हाम्रो स्नायु प्रणालीलाई असर गर्छ, ब्रेनतिरको भाग भयो हो, त्यहाँसम्म पुग्नलाई चाहिँ हामीले जस्तो यसले खुट्टातिर टोकेको छ कि छातीभन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि त्यो चिजले फरक पार्छ, टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गर्यौं त्यसले फरक पार्छ, हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त लग्यौं, तर के त्यहाँ लग्ने बित्तिकै त्यो बिरामीले सही ट्रिटमेन्ट तुरुन्तै पायो त, यसमा भर पर्छ। अनि त्यहाँ पुर्याउन हामीलाई कति समय लाग्यो, विभिन्न पाँच छवटा चिजमा भर पर्ने हुँदा उस्तै सर्पले टोक्दा एउटै ठाउँका मान्छे पनि कोहीलाई के हुने, कोही बाँच्ने कोही मर्ने, यस्तो अवस्था आउँछ।
3: पानीको पर्वत विशेष बन्ने नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
6: ए हो र अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सर को उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध अन्तरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556 494333, 4935555।

0: ଠାକୁର କାଷ୍ଟମିଜନ ଜାଣୁ ରେଡିଓ ନେଟୱାର୍କ
1: जिला रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन यहाँ अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव प्रकृति यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदेव कोठासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ सर्पदंशको जोखिम र रोकथामको उपाय बारेमा चर्चा गरौं। अहिले तपाईँले भन्नुभयो सर्पले लखेटेर टोक्दैन, तिन चार कदम हामी पछाडि सर्यौं भने सर्पको टोकाइबाट बस्न सकिन्छ कि भनेर, तर अहिले पनि धेरैले चाहिँ सर्पले लखेटेर टोक्छ अथवा सर्पले चाहिँ मलाई हिँड्दा हिँड्दै 81 आक्रमण गर्यो यो खालको कुरा सुनिन्छ, अथवा म राम्रोसँग निदाइरहेको छु तर ओछ्यान नै आएर टोक्यो, यो खालको कुरा चाहिँ कसरी बुझ्ने हामीले? पहिला म ओछ्यानकै कुरा उठाए, यो अझै इम्पोर्टेन्ट लाग्यो मलाई अघि भन्न छुटेकोमा होइन। अब ओछ्यानमा आएर धेरै जस्तो टोक्ने रातिमा हुने करिब करिब 80% भन्दा बढी टोकाई करतहरूको हुने गर्छ, किनभने करत चाहिँ रातिमा सक्रिय हुने सर्प हो। कोब्रा अथवा गोमन भनेको चाहिँ अब बिहान साँझतिर बढी एक्टिभ हुने सर्प हो, त्यसले गर्दा रातिमा चाहिँ प्राय जसो गाउँघरतिर गर्मी सिजन हुन्छ, भुइँमै एउटा भनौँ न गुम्रो अथवा एउटा चकटी दिच्छाएर एउटा पातला तन्ना मात्र राखेर सुत्ने चलन छ, अनि त्यसमा हामीले झुल लगाइँदैन, अनि त्यसले गर्दाखेरि अब के अरे मान्छे मस्त निदाएको छ उसलाई थाहा पनि छैन त्यहाँ सर्प आयो होला भन्ने, तर कोल्टे फेर्दाखेरि अथवा हात खुट्टा कहिले काहीँ निन्द्रामा चलाउँदाखेरि सर्पलाई छोइन्छ, र सर्पलाई छोइएपछि अब सर्पलाई के लाग्छ भन्दा मलाई खतरा भयो मलाई मार्न खोज्यो भन्ने लागेर सर्पले टोकिदिने हो। अनि करेतहरूलाई चाहिँ यिनीहरूको फ्यान्स दाँत भन्छौं जुन दृष्टान्त कोब्राको भाइपरको तुलनामा एकदमै सानो हुने हुँदा टोक्ने बित्तिकै एकदम ठूलो दुखाइ पनि हुँदैन, रगत पनि त्यसरी देखिँदैन, इभन बाइट मार्क भन्छौं हामीले दुईटा विष दन्तको डाम त्यो पनि राम्ररी देख्न सकिँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, बिरामी अब सुतिरहेकै हुन्छ, एकैचोटि बिहान उठेपछि अलिकति गाह्रो भएपछि थाहा पाउने हुँदा अनि बल्ल हस्पिटल जाँदा कहिलेकाहीँ ढिला भइदिन्छ। अझ यहाँहरूले सुन्नुभयो होला विभिन्न वर्ष अब केही अगाडिका वर्षहरूमा एउटै घरका दुईजना सानसाना बालबालिका होइन दाजुभाइ बिते भन्ने खबरहरू आयो, अब त्यो भनेको प्राय जसो करतको टोकाई रातिमा हुने हो र बच्चाहरूलाई हुँदा अघि मैले भने यसै पनि दिउँसोमा पनि बच्चाहरूले भन्न थाहा पाउँदैन थाहा हुँदैन, अब रातिमा त ठूलै मान्छेलाई टोक्दा पनि मान्छेले पत्ता लगाउन गाह्रो पर्छ भनेपछि बच्चालाई टोक्यो सर्प गयो जान्छ आफ्नो बाटो, तर विष गइरहेको हुँदा मर्ने हुँदा हामीले झुल लगाएर सुत्न चाहिँ एकदमै पलङमै सुत्ने र सुत्दाखेरि पहिला ओछ्यानहरू टकटकाउने सिरानीहरू हेर्ने त्यसपछि झुल मजाले चारैतिरबाट टाँगेर अनि सुत्यो भने चाहिँ करतको टोकाईबाट बचिन्छ भनेर चाहिँ यो अध्ययन अनुसन्धान नै देखिसकेको कुरा छ। त्यस्तै दोस्रो कुरा आयो लखेट्नेको कुरामा चाहिँ सरले भने चाहिँ यो लखेट्ने भनेको कहिलेकाहीँ सर्पलाई चलाउँदा जिस्काउँदा जस्तो अहिले उद्धारका क्रम पनि बढ्दछ नि त, उद्धार गर्ने क्रममा कहिले पुच्छर तान्नुपर्ने हुन्छ कहिले अब विभिन्न अप्ठ्यारा परिस्थितिहरू आइपुग्छ, त्यस्तो क्रममा अलिकति सर्प आफू डराएर दुई चार पाइला लखट्ने फरक कुरा भए, तर बदलै लिनको लागि लखट्ने भन्ने कुराहरू त्यस्तो चाहिँ अब वैज्ञानिक आधार छैन, किनभने यदि त्यसरी लखट्थ्यो भने त अब सर्पमा काम गर्ने त्यत्रा वैज्ञानिकहरू पनि छन् होइन, उहाँहरूलाई पनि लखेट्नु पर्ने हो कुनै बेला परापूर्व कालमा अथवा कसैको घटनामा त्यस्तो केही एउटा संयोगवश पनि कहिलेकाहीँ त्यस्ता घटनाहरू घटिदिन्छन् नि, त्यस्तो अवस्थामा कसैलाई केही दुई चार पाइला अथवा अलिकति अगाडिसम्म लखाटेको होला सायद त्यसको गुण थियो होला नजिकै आफ्नो बच्चा जोगाउनलाई त्यसरी गर्यो होला विभिन्न कारणहरू हुन्छ, तर सर्पको आफ्नो रेगुलर आनी बानीमा मान्छेलाई धेरै परसम्म लखाट्ने खोजी खोजी लखाट्ने चाहिँ हुँदैन।
2: हामीले सर्पले लखेट्दैन अथवा सर्पले खोजी खोजी टोक्दैन भन्दा भन्दै पनि अब विभिन्न कामको सिलसिलामा भेट हुन्छ र टोक्छ ज्यान जान्छ, ज्यान जाने घटना हेर्ने भने वर्षेनी 100 मान्छेले ज्यान गुमाइरहेको सत्य नै हो। हामीले मनसुन जान्ने विपदका घटनाहरूलाई हेर्दाखेरि मनसुनमा बाढी पहिरो लगाती मनसुनमा जे विपद प्रकोपहरू आउँछन् त्यसमा सबभन्दा धेरै ज्यान जाने घटना सर्पको टोकाईतिर जाँदो रहेछ, भनेपछि त्यो एउटा ठूलो विपद हो होइन? यस्तो भएकोले गर्दाखेरि सर्पदंश कै कारण ज्यान गुमाइरहेका छन् भने यस्तो अवस्थामा हामीले हाम्रो खेतबारीमा काम गर्दा घाँस दौड गर्दा अथवा यस्तो टोकाईबाट बस्नको लागि अप्नाउनु पर्ने व्यवहारिक उपायहरू चाहिँ के हुन्छ? अब
3: जोगिनेमा जाँदा भन्दा थोरै अगाडि म यसको टोकाईको अवस्था नेपालको पनि जोड्न चाहे, जस्तो अब संसारभरमै पनि हेर्ने हो भने करिब करिब 55 लाख मान्छेलाई चाहिँ एक वर्षमा सर्पले टोक्दो रहेछ संसारभरमा, अब त्यो मध्ये मृत्युको हिसाबले हेर्ने हो भने कमसे कम अहिले 140,000 को आरआरी जस्तो चाहिँ मान्छे मर्छन् वर्षमा एक वर्षमा संसारभर एभ्री 4 मिनट्स वन पीपल डाई भन्छ 4 मिनटमा एकजना मान्छे चाहिँ सर्पको टोकाइबाट मर्ने गर्छन् संसारभरमा र सरले भने चाहिँ अघि आपत विपदको कुराहरू आयो आपत विपदको मात्र नभएर कोही पनि एकजना मर्नु भनेको नै दुःखदको कुरा हो त्यसमाथि अब अघि सरले हात्तीको पनि कुरा ल्याउनु भएको थियो हात्ती गैंडा बाघ भालु यी सबै वाइल्ड लाइफले हुने मृत्यु भन्दा सर्प एक्लैले हुने सर्पको टोकाइले हुने मृत्यु धेरै माथि छ तर अझै पनि यो अब नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर चिनिन्छ है उपेक्षित डिजिज नै पर्छ यो यसमा काम गर्ने मान्छे पनि कम छन्
2: सरकारको चासो पनि
3: अब अहिले बिस्तारै बढ्दैछ यो केही वर्षदेखि बढ्दैछ अलि अगाडिसम्म त यस्तै इन्डिपेन्डेन्ट भनौँ न रिसर्चरहरू अथवा कन्जर्भेसनिस्ट अथवा गाउँका रेस्क्युअरहरू उहाँहरूले आफैले स्वतस्फूर्त रूपमा गरिरहेको अवस्था थियो भने अहिले पछिल्लो चरणमा अब नगरपालिकाहरूले नगर प्रहरीलाई तालिम दिने वनले वनका कर्मचारीहरूलाई सर्पको तालिम दिने अनि गाउँघरमै पनि स्थानीय रूपमा वडा वडाले आफ्नो होइन वडामा को को छन् अलिकति इन्ट्रेस्ट लिनेहरूलाई तालिम दिने तालिम मात्र नभएर जनचेतनाका कार्यक्रमहरू राख्ने क्रम अहिले बिस्तारै चाहिँ शुरूआत हुँदै गएकोले यो एउटा राम्रो शुरूआत हो यसलाई चाहिँ हामीले राम्रो मान्नुपर्छ र यसरी नै विभिन्न खालका तालिमहरू एउटा सर्प उद्धारको होला अर्को मेडिकल पर्सनलाई त स्वास्थ्य विभागले गरिराखेकै हुन्छ अहिले विभिन्न प्रादेशिक हस्पिटलहरूमा पनि मेडिकल पर्सनको लागि हस्पिटलमा पुगिसकेपछि कसरी म्यानेजमेन्ट गर्ने भन्नेको तालिमहरू पहिलेदेखि नै भइरहन्थ्यो भने अहिले गाउँघरमा स्थानीय तहबाट अन्य किसिमका तालिम कार्यक्रमहरू पनि बढ्दै गएकोले यी सबै कुराहरू एउटा होलिस्टिक एप्रोच भन्छौँ हामी यी सबै मिलाएर चाहिँ बिस्तारै यसको सर्पदंशको मृत्यु र टोकाइको घटना कम गर्न सकिन्छ अब म नेपालमा आएँ अब नेपालमा कति देखाएको छ डाटाले भन्दा डब्ल्यूएचओले 1987 गरेको एउटा अध्ययनले चाहिँ नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षभरिमा सर्पले टोक्छ त्यो मध्ये 1,000 जना मान्छेको ज्यान जान्छ भन्ने रेकर्ड छ तर अहिले हालसाल आएर 2022 धरान बीपीकेएसएस हस्पिटलको डाक्टरको टिमले प्रोफेसर डाक्टरहरू मिलेर गरेको एउटा अध्ययनले के इस्टिमेट गरेको छ भन्दा त्यति बेला डब्ल्यूएचओले नेपालमा गरेको त्यो अध्ययनमा चाहिँ हस्पिटलमा पुगिसकेपछि हस्पिटलको रेकर्डमा चढाइएका बिरामीको मृत्युको संख्या मात्रै हो कतिपय बिरामी त हस्पिटल पुग्नै पाउँदैन गाउँघरमै मरिरहेका हुन्छन् धामी झाँक्री कहाँ जाँदा मर्या हुन्छन् बाटोमै लाँदा लाँदै गाडीमा मर्या हुन्छन् एम्बुलेन्समा मर्या हुन्छन् होइन रिफर गर्दाखेरि यो सबैलाई जोड्दाखेरि तथ्याङ्क चाहिँ अलिकति भयानक जस्तो देखिन आएको छ उहाँहरूले निकालेको डाटा चाहिँ करिब करिब वर्षभरिमा 40,000 टोकाई हुन्छ नेपालमा विषालु अविषालु दुईटै गरी र मर्नेको संख्या पनि 3,000 आरआरी भनेर एउटा आँकडा निकाल्नु भएको छ अब त्यो डरलाग्दो आँकडा छ त्यसले गर्दाखेरि यस्तै कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरू गरेर नै यसलाई चाहिँ हामीले सबैले मिलेर कम गर्नुपर्छ
2: त्यो टोकाइको घटना नै कम गर्नका लागि व्यक्ति स्वयंले अप्नाउन सक्ने सावधानी चाहिँ के हो व्यक्तिले मात्रै केन्द्रित गर्दा
3: व्यक्तिले मात्रै केन्द्रित गर्दा साफ सफाईमा ध्यान दिने र आफू केयरफुल हुने जस्तो कि अब साफसफाई भनेको सर्पहरू बस्न मन पराउने भनेको झाडी ढुङ्गाको चाङ काठको थुप्रो उनीहरू सानो अब गुटुमुटु परेर सर्प त अब गोलो बनेर बसिदिन्छन् सानो ठाउँ भए पनि पुग्ने हुँदाखेरि हाम्रो घर वरपर अलिकति थुप्रेर बसेका फोहोर अथवा केही चिज हामी स्टोर गरेर राख्छौँ अब गाउँघरतिर बोराहरू होइन थुप्रै बोरा 20-25 बोराहरू एउटा कोठामा स्टोर गर्ने हुन्छ त्यस्तोमा चाहिँ यिनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् र लुक्न गइदिन्छन् अनि त्यो लुक्न जाँदा हामीलाई काम पर्दाखेरि अब ढुङ्गा सुङ्गा हटाउँदा अथवा बोरा सार्दा त्यसरी टोकाई हुने गर्छ भने अर्को भनेको अब सावधानीका उपाय आफू व्यक्ति नै केयरफुल हुनु पर्यो जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो होइन मिलेसम्म ग्लोभ्स लाएर काम गर्नु पर्यो बुट लगाउनु पर्यो बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर
4: Now streaming on the Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
7: and voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: सन्दर्भमा पोस्ट गर्ने अनि उद्धारको नाममा एकजनाले उद्धार गर्दैछ भने उद्धारको स्थितिमा भएकाले पनि प्रयास गर्ने किनकि त्यो भिडियो बनाउनुहुन्छ, भिडियो चाहिँ भाइरल गराउनु छ, त्यस्तो किसिमको कुराहरू धेरै देखिएको छ। यो कुरालाई चाहिँ कसरी हेर्नुपर्छ र कसरी न्यूनीकरण गर्न सकिएन?
3: हामीले के भन्छौँ भन्दा उद्धार गर्दाखेरि उद्धारको पनि एउटा प्रोटोकल छ क्या, एसओपी भन्छ नि, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर। भनेको के भन्दा उद्धार गर्नुभन्दा अगाडि हामीलाई नीति नियम थाहा हुनु पर्यो। सर्प भनेको त वाइल्ड लाइफ हो, वाइल्ड लाइफलाई हामीले छुने चलाउने काम गरेछौँ भने कमसे कम डिभिजन वनसँग सहकार्य गरौं, उहाँहरूसँग मिलेर काम गरौं। उद्धारमा जाँदा एक्लै जाँदै नजाउ, किनभने अवस्था अब कहिले कहाँ हिँडेको बेलामा फ्याट फोन आइदिन्छ, औजारहरू हुँदैन, अनि औजार छैन भने अब हामी त विषालु सर्पलाई खाली हातले उद्धारै नगरौं भन्छौं होइन। जस्तो इक्विपमेन्टहरू छ अहिले, हुक पाइन्छ, टङ पाइन्छ, ब्यागहरू पाइन्छ किन्नलाई, जसले चाहिँ सर्पलाई उद्धार गर्न एकदम सजिलो बनाएको छ। अनि उद्धार गर्दा एकजना साथी लाने, त्यो साथीको काम भनेको भिडलाई नियन्त्रण गर्ने। मान्छेहरूले उक्साइदिन्छन्, ए फलानुले त आथ्यो, हातले च्याप्पै समात्या थियो, ए यस्तो औजार किन चाहियो भनेर चाहिँ उक्साइदिने पनि गर्छन्। त्यो उक्साउँदाखेरि उद्धार गर्न जाने मान्छे बल्किएर त्यो स्टन गर्नतिर लाग्यो भने टोकाई भएर आफ्नै ज्यान जान सक्छ होइन। गएको पनि छ, नेपालमै नै भएको छ यो घटनाहरू। त्यसले गर्दाखेरि हामीले त्यो प्रोत्साहन गर्दै गर्दैनौं। अनि अविशालु रहेछ भने पनि सकेसम्म औजार प्रयोग गर्ने, अब कहिले काहीँ अप्ठ्यारो ठाउँमा पस्दिन्छ, औजारले मात्र नभएर हातै लाउनु पर्ने हुन्छ, त्यो अवस्थामा लगाउने। अनि अब विषालुको केसमा त खाली हातले छुँदै नछुने भन्छौँ। अनि सरले भने चाहिँ अहिलेको त्यो फोटो भिडियोले गर्दाखेरि अब भाइरलको जमाना छ, भाइरल हुन सबैलाई मन हुँदो रहेछ, अनि त्यसले गर्दाखेरि अलिकति कोही कोही चाहिँ जानी जानी नै स्टन्ट गर्नेहरू पनि छन्। जस्तो कि अब कहिलेकाहीँ उद्धार गर्ने क्रममा हेर्दाखेरि स्टन्ट जस्तो भइदिन्छ, त्यो अप्ठ्यारो परिस्थिति हुन्छ, त्यो फरक कुरा भयो। तर कहिलेकाहीँ यसो गर्यो भने भ्युज आउँछ भनेर जानाजान गर्ने, टोकाइदिने, टोकेर केही हुन्न यी भन्दै जानाजान टोकाइदिने, यस्ता चिजहरू चाहिँ बढ्दै गएका छन्। त्यो टोकाउँदाखेरि कहिलेकाहीँ अब विषालु परिदियो भने होइन, अथवा त्यो भिडियो बच्चाले हेरेर बच्चाले समाउन खोज्दा विषालुले टोक्यो भने अब आफू रेस्पोन्सिबल हुने कि नहुने त्यो पनि सोच दिनु पर्यो। दोस्रो अहिले भनेको त्यसकारण हामीले के गर्दैछौँ भन्दा अहिले जति पनि हामी पछिल्लो चरण उद्धारको चाहिँ तीन दिनको एउटा तालिमको कोर्स बनाएरै हामीले वनको नीति नियम, वाइल्ड लाइफको नीति नियमलाई पनि राखेर अनि त्यो छोड्ने बेलामा पनि अब नियम अनुसार त हामीले मुचुल्का उठाएर वन कार्यालयको होइन कोही अफिसर अथवा कोही कर्मचारीको निगरानीमा मात्र हामीले छोड्ने गर्नुपर्छ। तर अब सिजनमा एउटै मान्छेलाई 20-25-45 कल आउने हुँदा उहाँहरू हामी सँगसँगै हिँड्ने मुचुल्का उठाउनु पनि गाह्रो पर्छ। त्यसकारण उहाँले आफ्नो ठाउँमा काम गरिरहेका उद्धारकर्ताहरूलाई चिनेर उहाँहरूले नै अनुमान के हुन्छ, एउटा उहाँहरूको आनी बानी बेहोरा कसरी काम गर्छ सबै थाहा भइसकेका हुन्छ। चिनेर ठिक छ सरहरू, तपाईँहरूले अब मिलाएर छोडिदिनु, हाम्रो अब कर्मचारी छुट्टै

0: कार्यक्रम शुरू भएको छ।
1: त्यसँगै उद्धारको लागि दक्ष जनसुकी नभएको ठाउँमा पनि फोटो भिडियोको लागि यता उता डौडाउने ढङ्ग हान्ने त्यो किसिमको घटनाहरू पनि देखिएको छ। त्यस्ता घटनाहरू चाहिँ हाम्रो समुदायले रोक्ने अथवा कसले रोक्ने? त्यो चाहिँ
0: यस्तो अब यो बाध्यता छ हेर्नु, अब जस्तो कतिपय अवस्थामा अब म आफैलाई पनि डिभिजन वन कार्यालयबाट अब डिएफओ सरहरूकै फोन आउँछ, सर हाम्रो त यहाँ मान्छे नै छैन, उद्धारको तालिम पनि लिएको छैनौ, अब फलानुले त गरिरहेको छ, अब जसो तसो त्यहाँबाट जोगाइदिएर जंगल छोडिदिएको छ, मान्छे पनि बचाछ, अब कोही पनि छैन, अब त्यो फेरि गरिरहेको चिजलाई नगर भन्न पनि मिलेन, ठप्पै हुन्छ काम, त्यसले गर्दाखेरि हामी समस्यामा छौं भन्नुहुन्छ कतिपय ठाउँमा। त्यस्तो अवस्थामा हामी आफै हाम्रो टिम लिएर गएर तालिमहरू दिएर पनि मेन पावर बनाएका छौं, र कतिपय अवस्थामा सरले भने टाढा टाढाको जिल्लाहरूको एकै ठाउँमा थुपारेर 8-10 सर्प एउटा बौरामा हालेर हुलुल्ल एकै ठाउँमा छोडिदिने गर्ने चलन छ, त्यो एकदमै गलत प्र्याक्टिस हो, किनभने सर्पको एउटा टेरिटोरी हुन्छ, यिनीहरूको एकदम सानो टेरिटोरी हुन्छ, भने वैज्ञानिक अध्ययन अनुसार भन्ने हो भने त रेस्क्यू गरेको खासमा उद्धार गरेको सर्पलाई तपाईँले बढीमा 2 किलोमिटर भन्दा टाढा लगेर नछोड्नु भन्ने गरिन्छ,
1: क्षेत्र त्यति हो
0: त्यो आसपासको जंगलमा। तर अब ठूलो सिटीहरू अब काठमाडौँ पोखरा बुटोलहरू लगायतका ठूलो सिटीमा त सिटी नै 15-20 किलोमिटर घेरेको हुन्छ, त्यसले गर्दा अब त्यो पनि सम्भव भएन। तर हामी के गर्छौँ भन्दा जुन आसपासको भनौँ कुनै सर्प भेटियो भने त्योभन्दा सबभन्दा नजिकको जंगल कुन छ त्यहाँ लगेर छोड्ने चाहिँ हामी गर्छौँ, त्यो भनौँ न जिल्लै कटाएर यताको उता उताको यता ल्याएर छोड्दाखेरि उनीहरूको आफ्नो रेगुलर बासस्थान भेटाउँदैन, आहार विहारमा असर गर्छ, दुलो बनाएर गुड बनाएर बस्ने ठाउँ उनीहरूले भेटाउँदैनन्, अनि उनीहरू त्यो ठाउँमा हेबिचुअल नभएकोले अन्य जनावरहरूले सजिलै आएर मार्ने खाने भइदिन्छ, यो धेरै अवस्थाले गर्दा सर्पलाई धेरै परसम्म नछोड्नु भन्ने चाहिँ वैज्ञानिक कारण छ।
1: उज्यालोको बदलिरहेको नेपालमा हामी सर्पविधि एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ छोटोमा सर्पदंश व्यवस्थापन र प्राथमिक उपचारको बारेमा केही चर्चा गरौं। यदि कसैले सर्पले टोकिहालेमा अस्पताल पुग्नु अघि सही प्राथमिक उपचार चाहिँ के हुन्छ? पुग्नु अघि जस्तो अहिले चाहिँ कसैले चिर्ने, कसैले मुखले तान्ने, कसैले बाँध्ने अन्य किसिमले देखिन्छ, सही प्राथमिक उपचार चाहिँ के हो?
0: एकदम सही प्राथमिक उपचार भनेर सर्पदंशको केसमा के छ भन्दा सर्पले टोकेको विषको प्रभाव लाई कम गर्ने मात्रै हो सर्पदंशमा प्राथमिक उपचारको काम। त्यसको लागि चाहिँ हामीले नर्मल्ली मेडिकलमा पाइने ब्यान्डेज, जुन क्रेप ब्यान्डेज भन्छौँ हामी, हो त्यो ब्यान्डेज अरू बेला पनि हाम्रो हात खुट्टा मर्किँदाखेरि लगाएर बाँध्छौँ नि, जुन त्यो ब्यान्डेज चाहिँ बाँध्ने। र बाँध्दा पनि पहिला के चलन थियो भन्दा सर्पले टोकेर बिस स्वाट्टै माथि पुग्छ भनेर एकदम कसेर त्यो पनि एक ठाउँ होइन 4-5 ठाउँमा बाँध्ने चलन थियो। अब अहिले त्यसलाई चाहिँ बिस्तारै मेडिकलले चाहिँ यो गर्नु रङ प्र्याक्टिस हो, गलत प्र्याक्टिस हो, त्यसले गर्दाखेरि बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले, तर कमसे कम पनि हाम्रो त्यो 5 औँला मध्ये अब मेडिकल अथवा वैज्ञानिक हिसाबले चाहिँ 75 mmHg को प्रेसर लगाएर बाँध्ने भन्छ। अब गाउँघरकोलाई सजिलो भाषामा भन्नुपर्दा हाम्रो हत्केलाका 5 औँला मध्ये कमसे कम कुनै औँला छिरोस्, त्यति मात्र टाइट गर्नु पर्यो। अब सबैभन्दा सानो कान्छी औँला छ भने कमसे कम कान्छी औँला छिरोस्, अनि त्यसले गर्दाखेरि त्यो एउटा मेन्टेन गर्छ ब्लड फ्लोलाई पनि, तल र माथि मेन्टेन गर्ने हुँदाखेरि त्यति मात्र कसे पुग्छ, त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। र त्यो गर्नुको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिनु हो, प्राथमिक उपचारको काम नै त्यही हो। हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु, र तपाईँको टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो ब्यान्डेज अब सबैको घरमा होला नहोला नेपालको अवस्थामा होइन, अब घर घरमा सबैले फर्स्ट एड बक्स नराख्न पनि सक्छन्। त्यो अवस्थामा कहिलेकाहीँ पातलो चुन्नी सलले पनि बेर्न चाहिँ मिल्यो धेरै नकसी, र यदि त्यो पनि अवस्था भएन, इमर्जेन्सी हो, स्नेक बाइट इज अ मेडिकल इमर्जेन्सी भन्छ, त्यसले गर्दा इमर्जेन्सीमा त्यस्ता केही पनि भेटिएनन् र तपाईँको उपचार हुने अस्पताल एकदम नजिक छ, आधा घण्टाभित्र पुग्न सक्नुहुन्छ भने तपाईँ त्यो टोकेको भागलाई नहल्लाइकन अब साथीहरूको मदतले परिवारको मदतले सिधै जाँदा पनि हुन्छ। अब यसमा तर प्र्याक्टिस के भइरहेछ त गाउँघरमा भन्दा कसेर बाँध्ने 4-5 ठाउँमा, टोक्ने बित्तिकै ब्लेडले चिरेर फालिदिइहाल्ने, मुखले चुसेर फालिदिने। अस्ति भर्खर पनि मैले पनि सोसियल मिडियामा देखेको थिएँ, सायद दानतिर हुनुपर्छ, एकजना सानो बच्चालाई टोकेको छ, लेडिजले लिएर बस्नु भएको छ र त्यहाँ अरू मान्छेहरूले मुखैले चुसेर चाहिँ त्यसको विष फाल्नतिर लागेको अवस्था छ होइन। अब यी भए लगायत अब विभिन्न चिजहरू हर्बल औषधिहरू लगाउने त्यो यी सबै चिजहरू चाहिँ अहिलेसम्म मेडिकलले चाहिँ यो भेरिफाइड भइसकेका छैन। कस्तो अवस्थामा काम गरे जस्तो देखिन्छ भन्दा अघि मैले भने चाहिँ या त सर्प अभिसालु या त ड्राई बाइट, यो दुईटामा चाहिँ काम गर्यो निको गर्यो त्यसले भने जस्तो देखिन्छ, तर जब शरीरभित्र विष नै प्रवेश गरेछ भने यी सबै भनेको समय चाहिँ खेर फाल्नु मात्रै हो, त्यसकारण चाहिँ उपचारमा ढिलाइ हुन्छ। त्यहाँ सकेन भने फेरि अन्त्यमा हस्पिटलै लानु पर्यो, हस्पिटल लग्दाखेरि ढिलाइ भइसकेको हुन्छ, त्यसले गर्दा यी चिजहरूमा समय खेर फाल्नु हुँदैन। नर्मल क्रेप ब्यान्डेज बाँध्ने अनि लाने।

0: त्यसँगै अर्को चाहिँ एउटा चरण के देखिएको छ भनेदेखि सर्पले टोकेपछि यदि हामीले सर्प पहिचान गरिएन भने चाहिँ उपचारमा कठिनाइ हुन्छ, त्यसैले सकेसम्म कति बेला सर्पै मारेर सर्प पनि सँगसँगै लानुपर्छ अथवा यस्तो सर्प छ भने देख्नुपर्छ भने सर्प खोज्नतिर पनि लागेको पनि कतिपय ठाउँमा पाइन्छ। यो चाहिँ आवश्यक छ कि छैन नेपालको लागि? तपाईँले एक ठाउँ जोड्नु भएको थियो एउटै भेन हो तीन चार थरीले काम गर्ने भने, यो चाहिँ कस्तो भएको
1: पक्रिनु भयो त्यही कुरा। यो नेपालको केसमा भन्यो भने सिधै भन्नुपर्दा काम छैन भन्छौँ हामी, किन भन्दा हामीले एक त सर्प मार्नतिर अथवा खोज्नतिर लाग्दा समय खेर गयो, त्यही खोज्नतिर लाग्दाखेरि टोकाई पनि भएको घटना फेरि सुन्नमा आएको छ। त्यो सर्प कुन हो भनेर चिन्नलाई खोज्न जाँदा अर्को लाइन टोक्या छ, दुईजनै एकैचोटि जानु परेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, जुनसुकै सर्पले टोके पनि दिने एन्टी भेनम एउटै छ नेपालमा। जस्तो बाहिर चाहिँ अघि मैले नाम लिएँ नि, फरक यो प्रजातिका कोब्रा जस्तो कमन कोब्रा, मोनोकल कोब्रा, कमन करेट, यी विभिन्नका मोनोभ्यालेन्ट भनिन्छ। जुन सर्पले टोक्यो ठ्याक्कै त्यसैको मात्र औषधि बनेर आएको, एन्टी भेनम बनेर आएको हुन्छ। त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहीले लगाइदिँदा चाँडो हुन्छ भनेर सर्प चिन्हतिर लाग्ने हो। अब हाम्रो अवस्थामा सबै सर्पको दबाई एउटैमै मिसेर आएको छ भने जुनसुकै सर्पले टोके पनि दिने दबाई त त्यही हो,
0: चिनी राख्नु
1: परेन, एउटा कुरा। दोस्रो कुरा, ल तपाईँलाई कोब्रा करतले नै टोक्यो भने ड्राई बाइट हुने सम्भावना पनि छ है, त्यहाँ पनि भयो कुरा। तेस्रो कुरा, हस्पिटल लानुभयो, सर्प मारेरै लानुभयो, ल कोब्रै मारेर लानुभयो, गोमनै मारेर लानुभयो, करेतै मारेर लानुभयो भने पनि जबसम्म त्यो बिरामीको शरीरमा सर्पले टोकेका लक्षणहरू देखिँदैनन् तबसम्म एन्टी भेनम चढाइँदैन। अनि लक्षणका आधारमा गरिने ट्रिटमेन्टहरू छन्, त्यसले गर्दा अब लक्षण नै देखिएपछि ट्रिटमेन्ट दिने हो, फेरि लक्षण देखेपछि दिने ट्रिटमेन्ट। यदि एन्टी भेनम नै चढाउनु पर्यो भने फेरि त्यही एन्टी भेनम हो जुन चाहिँ सबै तिनटै सर्पको लागि बनेर आएको छ, त्यसले गर्दाखेरि त्यो फेरि डक्टरले हेर्ने काम हो, त्यो बिरामीसँग लिएर मारेर गएकाले होइनन्। फेरि नेपालको केसमा अब सबै सर्प डक्टरहरूले चिन्नुहुन्छ भन्ने पनि छैन, कतिपय ठाउँमा चिन्नु होला, कतिपय ठाउँमा चिन्न बाँकी होला। त्यसले गर्दा यी विभिन्न क्राइटेरियाहरूले परिधिहरूले गर्दाखेरि सर्प खोजेर मार्नतिर आवश्यक छैन भन्ने चाहिँ हामी भन्छौँ।
0: अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिम तपाईँहरू जस्तो नेपालमा स्नेक फेस्टिभल, सेभ द लाइफ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ, यस्ता अभियानहरूको उद्देश्य र तपाईँहरूले सञ्चालन गरिरहनु भएको यो दुईटा नेपाल स्नेक फेस्टिभल र सेभ द लाइफ, यसको बारेमा जानकारीको लागि के काम हुन्छ?
1: म बायोलोजिस्ट, म एमएससी जुलोजी भएको नाताले चाहिँ पहिला मैले सेभ स्नेक सेभ नेचर, सर्प बचाऊ प्रकृति जोगाऊ भनेर नै कार्यक्रमहरू गरिरहन्थे। र पछि त्यो कार्यक्रमहरू गर्दै जाँदा गाउँघरबाटै मलाई राम्रो सुझाव के आयो भन्दा, किन सर्प मात्र बचाऊ भन्ने, सर्पले टोकेर यत्र मान्छेहरू मरिरहेछन् भनेपछि मान्छे बचाउने गरी पनि अभियान जोड्नुहोस् भनेपछि त्यसपछि चाहिँ सेभ द लाइफ, जीवन बचाउने, अब चाहे त्यो सर्पको होस् चाहे मान्छेको होस्, अनि त्यहाँबाट चाहिँ हामीले जीवन बचाउनुपर्छ भन्ने उद्देश्य सहित सेभ द लाइफ क्याम्पेन चाहिँ अगाडि बढाइरहेको छौं। र यो क्याम्पेन अगाडि बढाउँदै जाउँदा हामी विभिन्न स्कूल पुग्यौं, कम्युनिटीमा पुग्यौं होइन, अनि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्य विभागले अथवा स्वास्थ्य संस्थाहरूले गर्ने तालिमहरू, जहाँ चाहिँ डाक्टरले कतिसम्म सर्प चिन्दा आउँछ, मेडिकल्ली रिलेभेन्ट भन्छौं, हस्पिटलमा कुन कुन सर्पले टोकेका बिरामीहरू आउने सम्भावना बढी छ भन्ने चीजहरूको लागि एउटा सानो बायोलोजिकल क्लास पनि राख्ने हुँदा त्यहाँ पनि गयौं। अनि धेरै ठाउँमा कार्यक्रम गर्दा गर्दा मनमा के विचार आयो भन्दा, हामी मात्र सबै ठाउँ पुग्न गाह्रो हुँदो रहेछ, बरु सबै मान्छेलाई जस्तो एक दिनमा हामीले कार्यक्रम गर्यो भने तीन चारवटा क्लास गर्न सक्छौ, भनेको 100-150 जना विद्यार्थी होला, तर हामीले यस्तो कार्यक्रम आँटौं कि जहाँ चाहिँ एकै दिनमा सबै स्कूलको पार्टिसिपेट होस्, जुन ठाउँमा गरिन्छ त्यहाँको भनेर चाहिँ एउटा महोत्सवको रूपमा तयारी गरेर नेपाल सर्प महोत्सव शुरू गर्यौं। र नेपाल सर्प महोत्सव हामीले नागपञ्चमीकै अवसर पारेर आजभन्दा 3 वर्ष अगाडि शुरू गरेका हौं, धेरै भएको छैन। र यो नागपञ्चमीकै अवसर पारेर शुरू गर्नुको उद्देश्य भनेको हाम्रो स्लोगन नै छ होइन, यो हाम्रो नेपाल स्नेक फेस्टिभल प्रोमोटिङ ह्युमन स्नेक को एक्जिस्टेन्स थ्रु साइन्स आर्ट एण्ड कल्चर, भनेको विज्ञान कला र संस्कृतिलाई जोडेर चाहिँ जनमानसमा कसरी सर्प दंशको न्यूनीकरण गर्ने भन्ने हो। यसमा चाहिँ हामीले सर्पको प्रजातिको बारेमा कुरा गर्छौं, हामीसँग भएका डकुमेन्ट्रीहरू देखाउँछौं, त्यस्तै उद्धारको डेमोन्स्ट्रेशन, तालिम चाहिँ हुँदैन तर डेमोन्स्ट्रेशन भनेको कसरी उद्धार गर्ने, कसलाई खबर गर्ने, वन कर्मचारीलाई कसरी खबर गर्ने, रेस्क्युअरलाई कसरी बोलाउने, त्यो बारेमा हुन्छ। त्यसपछि हामीसँग विभिन्न स्कूलहरूले राखेका स्टलहरू हुन्छन्, हरेक स्टलमा छुट्टा छुट्टै सर्पको ज्ञान लिन पाइन्छ। अनि यसरी चाहिँ एकदम मल्टिपल कार्यक्रम भइरहने हुँदाखेरि प्राथमिक उपचारको लागि हामीसँग मेडिकल टिम हुन्छ, अनि हामीले गरेको महोत्सवमा 2 दिनको महोत्सव हुन्छ, करिब करिब 2 दिनमा 5,000 को हारहारी स्कूलका विद्यार्थी र 1,000 को हारहारी त्यो जुन ठाउँमा भइरहेछ त्यो गाउँका मान्छेहरू बाट चाहिँ यो अब्जर्भेसन भनौं न लिन आउनु भएको सहभागी हुन आउनु भएको छ र यो पहिलो चाहिँ हामीले पहिलो सात वर्षमा सात प्रदेश डुल्दैछौँ त्यो मध्ये हामीले पहिलो वर्ष गण्डकी प्रदेशमा गऱ्यौं दोस्रो वर्ष हामीले रूपन्देही लुम्बिनी प्रदेशमा गऱ्यौं अहिले हामीले भर्खर धनुषा मध्य प्रदेशमा गऱ्यौं र अब हामी अब बाँकी रहेका अन्य चार प्रदेशमा पनि विस्तारै गर्दैछौ यो सबैको उद्देश्य भनेको सर्पबाट बचौं र सर्पलाई पनि बचाऊ
0: हजुर सर्वप्रति हाम्रो आम मान्छेको बुझाइले हेर्दा यस्ता किसिमका कार्यक्रमहरू थप बढाउन कतिको आवश्यक छ
1: एकदमै धेरै आवश्यक छ अब अहिले हामीले सुरु गरेछौं विस्तारै अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ र जति सक्यो धेरै जनचेतना जगाउन सकियो भने सर्पको डर पनि कम हुन्छ टोकाई पनि कम हुने भयो टोकाई कम भएपछि स्वतः रूपमा मृत्यु त कम नै हुने भयो त्यसले गर्दा यस्ता कार्यक्रमहरू स्थानीय रूपमा पनि अहिले हामीले गरेको महोत्सवहरू देखेर कतिपय स्थानीय रूपमा पनि आफै स्वतः स्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ उद्धारको तालिमहरू त्यहीँबाटै सुरु भएको छ हाम्रो कार्यक्रम हेर्दा यो त चाहिने रहेछ यत्रो ठूलो एकै दिनमा सबै जम्मा गर्न नसके पनि 20-25-40-50 जनालाई गर्छौं भन्दै त्यसरी चाहिँ कार्यक्रमहरू गर्न सुरु भएको छ यो एकदमै पोजिटिभ कुरा हो र यस्ता कार्यक्रमहरू जसले गरे पनि हुन्छ धेरै भन्दा धेरै हुनु पर्यो र त्यसको उद्देश्य भनेको मान्छे पनि जोगिने सर्प पनि जोगाउने हुनु पर्छ
0: अब अन्त्यमा आजको कार्यक्रम विदा हुँदै गर्दाखेरि रेडियो सुनिरहनुभएका श्रोताहरूलाई मानिस र सर्पको सह अस्तित्वका लागि एकदम तपाईँको मुख्य सन्देश के छ यो सह अस्तित्व कायम रहोस् भन्नका लागि
1: मुख्य सन्देश भनेको अब अहिले त अब प्रविधिले सजिलो बनाइदिएको छ यहाँहरूले आफै सो अध्ययन गरेर जस्तो इन्टरनेटहरूमा हेर्नुभयो भने नेपाल सरकारकै होइन इडिसिटी स्वास्थ्य विभागले निकालेको स्निक वाइट म्यानेजमेन्ट गाइडलाइनहरू छ होइन नेपालका विषालु सर्प भन्ने पुस्तकहरू जुन चाहिँ गुगल गर्नुभयो भने पीडीएफहरू सित्तैमा पढ्न पाइन्छ त्यहाँबाट बिस्तारै नलेज लिँदै जानुहोस् अनि त्यसपछि अलिकति राम्रो सन्देश दिने रेस्क्युअरहरू को छन् उहाँहरूको भिडियोहरू हेर्नुहोस् अनि त्यहाँभन्दा माथि अझै जानु पर्यो भने अब मेडिकल डक्टरहरूको पनि नम्बरहरू लिइराख्नु आफ्नो अवस्थामा आफ्नो घर नजिक कुनमा चाहिँ उपचार हुन्छ अनि यस्ता सन्देशमूलक चीजहरू हेरिएर अनि सर्पमा राम्ररी काम गरिरहेका चाहे उद्धारकर्मी होस् चाहे कन्जर्भेसनिस्ट हुन् चाहे रिसर्चर हुन् चाहे मेडिकल पर्सन उहाँहरूको संगत गर्दै बिस्तारै आफ्नो डर भगाउँदै सर्पको जानकारी राख्दै सर्पलाई नै आफ्नो ठाउँमा बाँच्न दिउँ हामी पनि आफ्नो ठाउँमा बाँच्न दिउँ सहअस्तित्वको मिनिङ नै त्यही हो त्यसरी चाहिँ यो सम्भव छ फेरि त्यसले गर्दाखेरि मानव र सर्प बचाउने भन्छौँ हामी
0: हुन्छ त्यो महत्वपूर्ण समय दिनुभयो यो एकदमै महत्वपूर्ण विषय यो नेपालभरि नै एकदमै खाँचो भएको यो विषय यो विषयमा आफ्ना अनुभवहरू सहित सूचनाहरू बाँड्नुभयो यहाँ जगतर्फ धेरै धन्यवाद
1: मलाई पनि यहाँ बोलाएर सरले यो सर्पमा आफूले जान बुझेका कुराहरू राख्ने मौका दिनुभयो यसको लागि सम्पूर्ण टिमलाई
0: सर्प दिदी बनाउन सम्बन्धकर्ता कमल दीप कोटा उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ त्यसै गरी आइयुसिएनको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ उहाँसँग कुराकानी गरेका छौँ अब भने आजको बन्द नेपालको समय सकिन लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानीको पर्वतको अर्को विषयमा सफल गर्छ आजको बन्द नेपालबाट प्राविधिक साथी दिनेश

0: छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै स्थितिमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्वीलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 30 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको बस्नामा जन्मजात कोटाला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98525 अंकमान 98525 7 6 8

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/2083 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kosi.gov.in हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: वन जंगलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए वारिपारी झाडी उट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न बाघ भालु गैरा हात्ती चित्न पसेपछि धनजनको क्षति हुन्छ चुपचाप बसे।

0: साजन छोड्नु मन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: यस्तो आमा सुन्नुहोस् न,
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र
1: होइन होला त्यस्तो त।
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
0: के होइन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्ती गएको त हो नि सर।
6: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
5: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
6: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
6: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत खुम्बु नगरपालिका 5 सल्लेरी सुन खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काठी, कब्जा, चेक्किनी, तालछा, वाल, मिक्सर, मुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239089, 0385209060, मोबाइल नम्बर 9860324426 र 9841909550। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु।
9: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
10: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्ष 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 2014/14 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपने खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदैन नि है
1: किन के सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो भएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो

0: जल र पेट्रोल तपाईले भनेको समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: किन खोज्नु भएको होला हजुर?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: কর প্রিন্ট রূপকর্ক রকম তবাড়ি সাধনপুর নম্বর একিন গণেশ সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সওয়ারী সাধনকো বার্ষিক রূপমা বুঝাউনু পর্ने সওয়ারী কর নবীকরণ বস্তুর লগায়ত অন্য কর সম্বন্ধে বিতরণ হের্নকা লাগি সম্বন্ধিত यातायात কার্যালয়মা গৈর কর প্রিন্ট মাগ্ন ব্যাংক ভৌচার গর্ন অঘি সওয়ারী কর তথা বস্তুর একিন গর্ন তথা কর বুঝাইপছি প্রাপ্ত হুনে বিমা আফুলে বুঝাইকো করকো রকম র আফ্নো সওয়ারী নম্বর একিন গর্ন হুন यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट नगर
1: एउरो आज मेरो जन्मदिन हो याद त छ नि।
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
1: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गरे
2: ल अब आँखा खोला त
1: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
0: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछन्। लागू औषध सामाजिक अपराध हो। कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुङ्गतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
5: हो र के डेन्टल रे?
1: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
4: हाम्रा सेवाहरू
1: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म। पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746853487।
0: सवारी साधनको इन्जिन र तेजी सुरक्षा सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
8: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
7: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, केरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 9858880222, साथै 9800102895 मा मिस कल गर्नुहोस्, नगतै तपाईलाई फोन आउनेछ।